0: सर्वोच्चअदालतले वैवाहिक सम्बन्ध करडीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा रिसिभीका कारण वैवाहिक जबरजस्ती करडीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दया हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करडी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करडीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 मुद्दे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ्दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरुवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार। शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्युचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढेको थियो।

0: मात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नागेको ती न्यायाधीशको भनाइ छ।
4: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको हो।
3: अब विचार तथा दृष्टिकोण। राज्य सञ्चालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करुणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानवाधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। त्यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य सञ्चालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दङ्गाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
4: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खापत्रमा कृष्णप्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलु उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
3: बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ? यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ्नुपर्छ। एक वर्ष हेरौ, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अंग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
5: इस समय सूचक का साथमा
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि, सम्पर्क 0656569653, 9855707061 र 9855707053।
7: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656493440, 493580 र 9855026440।
8: It's 6 o'clock, अहिले 6 बजेको छ।
9: नमस्कार तथा सुप्रभात, काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल भदौ 7 गते आइतबार, सन् 2026 अगस्त 23 तारिख साउन शुक्ल पक्षको एकादशी तिथि।
11: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली,
11: राष्ट्रको शान किसान,
12: अ कम्प्लीट पाइपिङ सोल्युसन्स।
9: आज वार्षिक उत्सव मनाउँदै गरेका सिन्धुलीको विजय किल्ला एफएम 93 मेगाहर्ज र बजाङको जय पृथ्वी
10: राजदूत नियुक्ति सिफारिसमा अस्वाभाविक ढिलाइ, 31 दूतावास मध्ये 21 राजदूत विहीन, सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
9: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुङ्ग्याउनु पर्नेमा नेपालको जोड।
10: बारामा बलात्कारपछि हत्या गरिएकी बालिकाका आमा बुबासँग 3 बुधे सहमति, सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितहरूको आन्दोलन स्थगित।
9: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो, अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नीको घोषणा।
10: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने।
13: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
14: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
13: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
14: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
14: फोन 0564212161, 596617, मोबाइल 9855607768, 9851625594, 9510 54224।
15: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: जोडी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: काया खैरनमा अब खबरको सिलसिला। नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनैतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउन राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेको सरकारले नियुक्ति प्रक्रियामै अस्वाभाविक ढिलाइ गरिरहेको छ। सरकार गठन भएको 5 महिना पुग्नै लाग्दा समेत विदेशमा रिक्त कूटनैतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया टुङ्गिन सकेको छैन। सरकारले 13 देशका लागि प्रतिस्पर्धाको आधारमा राजदूत छनौट गर्न आवेदन मागे पनि त्यसबारे निर्णय गर्न नसकेको हो। थप 7 देशमा पनि राजदूत नियुक्ति प्रक्रिया अलमलमै छ। विभिन्न देशमा रहेका 31 नेपाली राजदूतावास मध्ये 21 राजदूत विहीन छन्। लामो समयदेखि राजदूत रिक्त रहेका कतिपय नियोग कार्यवाहकको भरमा सञ्चालन भइरहेका छन्। नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले जेठ 14 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2,700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरबका लागि राजदूत पदमा आवेदन मागेको थियो। यी मध्येबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले राजदूत नियुक्ति सिफारिशको अन्तिम चरणमा रहेको र कुनै पनि बेला सिफारिश भएमा आश्चर्य मान्नु नपर्ने अवस्थामा काम भइरहेको बताउनु भएको छ। राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 90, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ। रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यानपावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। रोजगारदाताले आजदेखि एफडब्ल्यूसीएमएस मार्फत अनलाइन आवेदन दिई विदेशी कामदार भर्ना गर्न सक्नेछन्। यो प्रक्रिया रोजगार ऐन 1955 धारा 60 अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट शुरू हुनेछ। मलेसियाले सूचीकृत गरिएका म्यानपावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति भने लिएको छैन। म्यानपावर सूचीकृतको विषय संयुक्त प्राविधिक सहमतिको बैठकबाट टुङ्ग्याउनु पर्नेमा नेपालको जोड़ छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनी सूचीकृत आजको कान्तिपुर दैनिकमा खबर छ।
4: बलात्कारपछि हत्या गरिएकी 12 सिमराकी 3 वर्षीय बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको छ। जघन्य आपराधिक घटनाको सम्बन्धमा कानून संशोधनका लागि संकल्प समिति गठन गर्ने सरकारी प्रतिबद्धतासँगै अभिभावक पनि गरी बालिकाको अन्त्येष्टिका लागि तयार भएका हुन्। अभिभावकको अपेक्षा बमोजिम शालिक निर्माण गर्न पनि स्थानीय तहसँग समन्वय गरेर पहल गर्ने सरकारसँग सहमति भएको छ। गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा कानून मन्त्री सोभिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला मन्त्री सीता बादी र कृषि मन्त्री गीता चौधरी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा बालिकाका बुवा आमासँग सहमति भएको हो। सरकारले बलात्कारपछि हत्या गरिएकी बाह्रकी बालिकाका बुवा आमासँग गर्यो तीन बुधे सहमति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: यस्तै सरकारसँग सहमति भएसँगै नौ दिनदेखि लघुपित्त पीड़ितहरूको धरना स्थगित भएको छ। उनीहरू पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय मानवाधिकार आयोगको कार्यालय अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहनुभएका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बजाऊ महाअभियान बीच हिजो सिंहदरबारमा 14 बुधे सहमति भएको छ। सहमतिमा महाअभियान तर्फबाट वार्ता टोली संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार कालो सूचीमा परेका ऋणीको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्ति भरण र तलबी खाता सञ्चालनमा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गरिने उल्लेख रहेको छ। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: काया कैरनमा गाँठका कुरा विशेष श्रृंखला अन्तर्गत पैसालाई गाँठ किन भनियो भन्ने बारेको नाली बेली सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर्दा तलाई हेरम।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई

0: નવજાત શિશુકે લાગે ઇન્ટરમીડિયેટ કેર નર્સરી સેવા
1: જનરલ ડિલક્સ સુપર ડિલક્સ તથા સ્વીટ કેબિન
0: બાલ મૃત્યુ રોગ સંબંધી વિશેષજ્ઞ સેવા
1: બચ્ચાહરુકો ઇકોકાર્ડિયોગ્રાફી ઇસીજી સેવા
0: ગર્ભમાં રહેકો બચ્ચાકો મૃત્યુ સંબંધી જાંચ ફેટલ ઇકોકાર્ડિયોગ્રાફી સેવા
1: સુવિધા સંપન્ન લેબ ડિજિટલ એક્સરે વિડિયો એક્સરે તથા ઇકો સેવા
0: વેન્ટિલેટર સેવા
1: ફૂલ બોડી ચેકઅપ જાંચકો સુવિધા
0: ર નિઃશુલ્ક સરકારી ખોપ સેવાકો સાથે અન્ય સશુલ્ક ખોપ સેવા પણ ઉપલબ્ધ છે
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
1: प्लास्टिक तथा कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीईसीबी प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
2: मुङ्गुर बाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
3: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200 छ
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: अस्वाभाविक ढिलाइ 31 दूतावास मध्ये 21 राजदूत विहीन सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुवा आमासँग 3 बुधे सहमति सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित लगायतका खबर प्रस्तुत गर्यौं
8: अब बाँकी प्रसंग
9: गाँठका कुरा
8: कल्पना गर्नुहोस् तपाईँको बैंक खातामा आजै 10 करोड रुपियाँ आयो के गर्नुहुन्छ खुसीले नाच्नुहुन्छ काममा जानुहुन्छ पक्कै जानुहुन्न होला अब अर्को कल्पना गर्नुहोस् आज तपाईँको खल्तीमा 1 रुपियाँ पनि छैन घरबाट निस्कनु अघि फर्सका पत्र पत्र खोतल्नुहुन्छ खल्ती छाम्नुहुन्छ पैसा हुँदा के हुन्छ नहुँदा के हुन्छ यतिमै थाहा हुन्छ पैसाको शक्ति यही पैसालाई नेपालीले दिएको एउटा रमाइलो नाम हो गाँठ आजदेखि उज्यालो टिभी र काया कैरनमा सुरु हुँदैछ नयाँ श्रृङ्खला गाँठका कुरा पैसालाई आखिर गाँठ किन भनियो त गाँठका कुराको पहिलो भागमा गाँठको अर्थ खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा
10: हामी भन्छौ गाँठै भएन के गर्नु फलानुले त टन्न गाँठ कमाएछ गाँठ रित्तियो गाँठै खाली छ गाँठ बनेको डोरीको गाँठो हो कपडाको गाँठो हो पोको हो त्यसो भए पैसा कसरी गाँठ बन्यो अब केही हजार वर्ष पछाडि फर्कौं त्यो बेला बैंक थिएन चेक थिएन एटीएम थिएन मोबाइल बैंकिङ त कल्पना भन्दा पनि परको कुरा थियो तर गाँठ थियो मानिसले कमाएको पैसा कहाँ राख्थे महिलाले धोती वा फरियाको फेरमा बाँध्थे पुरुषले कम्मरको पटुका सुरुवालको हिजार वा लुगाको फेरमा गाँठो पार्थे व्यापारीले कपडाको सानो पोको बनाएर सिक्का राख्थे अर्थात् त्यो समय धेरैको आफ्नै बैंक थियो आफ्नै कपडाको गाँठ गाँठभित्र पैसा सुरक्षित राख्थे

0: थियो, त्यसैले बिस्तारै गाठ सम्हाल भन्नु भनेको पैसा सम्हाल भन्नु जस्तै भयो। समय बित्यो, बैंक आए, सिक्का र कागजी नोट आए, एटीएम आए, वालेट र मोबाइल बैंकिङ आए, पैसा राख्ने तरिका बदलियो, तर गाठ शब्द मरेन। आज पनि हामी भन्छौ गाठ खाली भयो। पैसाका बारेमा उखान पनि धेरै छन्। जहाँ धन त्यही मान, पैसा भए ऐसा हुन्छ, पैसा हातको मैलो हो। तर पैसा हातको मैलो हो भन्ने हामी मध्ये धेरैले तलब ढिलो हुँदा मोबाइल बैंकिङ दिनमा कति पटक खोल्छौ होला। तरकारीवालालाई पैसा छैन म असल मान्छे हुँ भनेर तरकारी पाइँदैन। पेट्रोल पम्पमा म इमानदार नागरिक हुँ भनेर इन्धन भरिँदैन। अस्पतालमा नमस्कार गरेर पैसा छैन भन्दा बिल हराउँदैन। विद्यालयले तपाईँको भावना राम्रो छ भनेर शुल्क माफ गर्दैन। त्यसैले पैसा केही होइन भन्न सजिलो छ, पैसा बिना जीवन चलाउन सजिलो छैन। तर यसको अर्को पाटो पनि छ। करोडौं कमाएर पनि निदाउन औषधि खाने मानिस हाम्रै ओरपर छन्। पैसा कम भए पनि परिवारसँग हाँस्दै ढिँडो खाने र मस्त निदाउने मानिस पनि हाम्रै ओरपर छन्। पैसाले घर किन्न सकिन्छ, सम्बन्ध र माया किन्न सकिँदैन। पैसाले किताब किन्न सकिन्छ, त्यसमा भएको ज्ञान र विवेक किन्न सकिँदैन। त्यसैले पैसा चाहिन्छ, तर पैसाले मात्र जीवन चल्दैन। हामी बिहान किन उठ्छौ, काम किन गर्छौ, व्यापार किन गर्छौ, विदेश किन जान्छौ? उत्तर एउटै छ, गाँठ बलियो बनाउन। यो गलत होइन। गलत त्यति बेला हुन्छ जब गाँठ ठुलो बनाउँदै जाँदा मन साँगुरो हुन्छ, जब पैसाले मान्छेलाई चलाउन थाल्छ, जब सम्बन्ध भन्दा रकम ठुलो हुन्छ, जब इमान भन्दा आमदानी ठुलो हुन्छ, त्यो बेला गाँठ भरिन्छ तर जीवन रित्तिन थाल्छ। त्यसैले गाँठका कुरा पैसा गर्ने श्रृङ्खला मात्र होइन, यो पैसा बुझ्ने श्रृङ्खला हो। कसरी कमाउने, कसरी जोगाउने, कसरी बढाउने, ठगीबाट कसरी बच्ने, महँगी किन बढ्छ, बैंक, सहकारी, बीमा, सेयर, कर र लगानीलाई सरल भाषामा कसरी बुझ्ने, यी सबै कुरा हामी विस्तारै गर्दै जानेछौ। जीवनमा गाँठ चाहिन्छ, तर गाँठ भन्दा ठुलो इमान हो, गाँठ भन्दा ठुलो सम्बन्ध हो, गाँठ भन्दा ठुलो स्वास्थ्य हो र गाँठ भन्दा ठुलो ज्ञान हो। किनभने ज्ञानले गाँठ बनाउन सिकाउँछ, तर गाँठले मात्रै ज्ञान किन्न सक्दैन। उज्यालो टिभी, उज्यालोको फेसबुक र टिकटकमा समेत हेर्न र सुन्न सकिने गाँठको कुराको अर्को श्रृङ्खलामा हामी पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारी लिएर आउनेछौ।
1: फेरि पनि खबरकै सिलसिला, बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलबेडा, ताजा काउली, आलु, बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भन्सासम्म आइपुग्ने तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। तरकारी किन्नु अघि उपभोक्ताले प्राय त्यसको रङ, ताजापन र मूल्य मात्र हेर्छन्। आँखाले देख्न नसकिने विषादीको अवशेषबारे उनीहरूसँग न त पर्याप्त जानकारी हुन्छ, न त परीक्षणको सहज पहुँच नै। यही अवस्थाका कारण पर्याप्त विषादी परीक्षण बिनै ठूलो परिमाणमा तरकारी बजार हुँदै सोझै उपभोक्ताको भान्सासम्म पुगिरहेको छ। संविधान तथा प्रचलित कानूनले संघ, प्रदेश र स्थानीय तहलाई खाद्य वस्तुको गुणस्तर कायम गर्ने तथा तरकारीमा विषादी अवशेषको परीक्षण र नियमन गर्ने जिम्मेवारी दिएको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशकै सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौँ उपत्यकामा तरकारीको विषादी परीक्षण संयन्त्र निकै कमजोर देखिएको छ। परीक्षण बिनै सोझै थालमा पुग्छ विषादीयुक्त तरकारी शीर्षकको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
6: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: प्रभु लिएर आए यो मनुष्यलाई पृथ्वी लोकबाट।
5: मनुष्य यति कलिलो उमेरमा यस यमलोकमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। हिजो आज घर आँगनमा भँगेरा कमै देखिने गरेका छन्। मानिससँगै रतिएर बाँच्ने भँगेरा मानिसकै कारण कम हुँदै गएको वरिष्ठ चराविद डाक्टर हेमसागर बराल बताउनुहुन्छ। उहाँका अनुसार रुख भँगेरा र घर भँगेरा मध्ये घर भँगेरा पछिल्लो समय कम हुने क्रममा छन्। घर आसपासमा हुने रुखहरू काट्दै जाँदा रुख भँगेरा मानिसबाट टाढा हुँदै गएको अनुमान डाक्टर बरालको छ। आधुनिक घरमा गुड बनाउने ठाउँ नपाएर घर भँगेराका लागि वासस्थानकै चुनौती छ। भँगेरा संरक्षण अभियानमा जुट्नुभएका किर्तिपुर टुसालका 72 वर्षीय संरक्षण कर्मी ध्रुव बस्नेतका अनुसार पनि भँगेरा मानिसको मित्र चरा हो। भँगेरा बाजे उपनामले चर्चित उहाँका अनुसार कंक्रिटको शहर बन्दै गएको काठमाडौँ उपत्यकामा भँगेरासँगै गौथली, धोबी र सारौं चरा अचेल निकै कम भेटिन्छन्। चराविदका अनुसार भँगेराले पर्यावरण र कृषि प्रणालीलाई सन्तुलनमा राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ। झुसिल किरो, फट्याङ्ग्रा, लाभ्रे लगायतका हानिकारक किरा पनि यसले खाने गर्छ। वासस्थान अभावले जोखिममा भँगेरा शीर्षकको खबर गोर्खा पत्रमा छ।
6: अब विदेशको खबर। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा, खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यससँगै नै क्यानाडाली स्टील, आल्मुनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँका अनुसार आउँदो सेप्टेम्बर 8 स्टील, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानाडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ शर्त अघि सारेको आरोप लगाउनु भएको छ। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन गियरले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराउनु भएको बीबीसीले जनाएको छ। अमेरिका र क्यानाडा बीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ।
7: अब खेल खबर। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनुजबाट खेल्ने भएका छन्। चितवन राइनुजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज र टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा गरिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। प्रतियोगितामा चितवन राइनुज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मंगिर 5 चल्नेछ।
6: अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भयो। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको। भएको छ।
7: बाजराका 200 भन्दा बढी बाढी पहिरो पीड़ित अहिले त्रिपाल मुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाखो जमिनमा रहेकाले ती बस्तीका बासिन्दा बाढी पहिरोको उच्च जोखिममा छन्। गएको जेठ 12 गते बुढी नन्दा नगरपालिका 1 र भारती र कोसाडी गाउँमा आएको पहिरोले त्यहाँका 4 घर पूर्ण रूपमा क्षति तथा अन्य 100 भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका थिए। केही परिवार त्रिपालमा बस्दै आएका छन्। पहिरोले घर सहित अन्य लत्ता कपडा समेत पुरिदिएपछि उनीहरूलाई बस्ने बाससँगै खाने गाँसको समेत अभाव भएको छ। त्रिपाल मुनि बास छैन खाने गाँस, आजको गोर्खापत्रमा खबर छ।
6: 26 वर्षदेखि थला पर्दै आएको हेटौँडा कपडा उद्योग अहिले तंग्रिन थालेको छ। पुराना 10 मेसिनले कपडा उत्पादन थालिसकेका छन् भने थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ। हिजो उद्योग निरीक्षणपछि उद्योग मन्त्री गौरी कुमारी यादवले 488 मेसिन चलाएर उत्पादन बढाउने दावी गर्नुभएको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह हिजो बेलुकी मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनु भएको बताउनुभयो।
6: जनकपुर धाममा पोखरी तथा गुठीका जग्गा संरक्षणका लागि हिजोदेखि गुठीको अतिक्रमण हटाउन अभियान शुरू भएको छ। गुठी संस्थान जनकपुर धामले पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन डोजर चलाएको हो।
7: अर्घाखाँचीमा बदेल, रातो मृग र चितल शिकार गर्न अनुमति पत्र लाइसेन्स वितरण गरिने भएको छ। वन्यजन्तुले बाली नालीमा अत्यधिक क्षति पुर्याएपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयले इच्छुक नेपाली नागरिकबाट शिकार लाइसेन्सका लागि आवेदन माग गरेको हो।
6: काया खैरनमा अब पालो उखानको
7: रित्तो गोजी भारी मन।
6: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ, 31 दूतावास मध्ये 21 राजदूत विहीन, सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
6: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुङ्ग्याउनु पर्नेमा नेपालको जोड।
7: 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबा आमासँग 3 बुधे सहमति, सरकारसँगको सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित।
6: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो। अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नीको घोषणा।
7: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने।
6: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। बिना कारण पनि तरकारी, फलफूल र खाद्यान्नमा अस्वाभाविक रूपमा भाव बढ्ने गर्छ, तर व्यापारीले भने अनेक कारण देखाउने गर्छन्। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ सड़क छेवैमा एकजनाले मूला बेचिरहेका छन्। मूलाको भाव सुनेपछि अचम्ममा परेका उपभोक्तालाई ती बेच्नेले भन्दैछन्, बारीको मूला पनि किन महँगो भयो रे? अमेरिका इरान युद्ध चलेको थाहा छैन? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।

50 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्कबाट यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। त्यसै गरी युट्युबमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने युट्युब च्यानलमा पनि हामी प्रत्यक्ष रूपमा भेटिएका छौँ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। विशेष गरी देशको समसामयिक परिस्थितिहरूका बारेमा हामी आवाज उठाउने गर्दछौँ, सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ। अब देश समुन्नति र समृद्धिको दिशातर्फ कसरी अगाडि बढ्छ, देशलाई यतिखेर जुन किसिमको घाउ छ त्यो घाउ कसरी निवट्यान्न हुन्छ, भाद्र 23 र 24 को जेएनजी विद्रोहपछि जुन तरिकाले मुलुकमा एक किसिमको ध्वंस नरसंहार भएको छ, त्यसबाट देश कसरी अब उभो गतिमा लाग्छ।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
1: होइन,
0: भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: प्रभु लिएर आए यो मनुष्यलाई पृथ्वी लोकबाट।
5: मनुष्य, यति कलिलो उमेरमा यस यमलोकमा कसरी आयो तिमी? यो त साह्रै अचम्म भयो।
6: प्रभु, चुरोट सुर्ती खत्तमै पार्यो नि महाराज। जीवनमा के गरौला भन्ने आश थियो।
5: बल्ल खाइस मङ्गले आफ्नै ढङ्गले।

0: खालको महाधिवेशन रोकिपाउँ भन्ने निवेदन लिएर गएको अवस्था देखियो र यो निवेदन दर्ता नभएर तथा रोकिएको अवस्था छ र रोकिएको अवस्थामा अब उक्त निवेदन दर्ता नगर्नेको कारण त अदालततर्फबाट चाहिँ फेरि अध्ययन गर्ने थप अध्ययन गरेर दर्ता गर्ने भन्ने कुरा आएको छ र काङ्ग्रेसको इतर समूहले पनि अहिले महाधिवेशनको रोक नगाउनका लागि लगाएको जुन निवेदन छ त्यो निवेदन फेरि थप्ने अध्ययन गर्ने भनेर फिर्ता लिएर आएको अवस्था रह्यो र यसमा सामान्यतः के देखिन्छ भने निर्वाचन आयोगले गरेको निर्णय उप संवैधानिक इजलासभन्दा बाहिरको पूर्ण इजलासले चाहिँ उक्त निर्णयलाई पुनर्वलोकनको अनुमति दिइसकेपछि उक्त निर्णय बमोजिम अब के निर्णय आउँछ भन्ने कुरा आधिकारिक त बाँकी रह्यो तर महाधिवेशनको प्रक्रिया चाहिँ 2078 साल मङ्सिर 24 गते मा भएको अघिल्लो हुँदाखेरि 83 मङ्सिर 23 गते भित्रमा महाधिवेशन भइसक्नुपर्छ संविधान त त्यसो हुँदाखेरि त्यो महाधिवेशन रोक्नका लागि दायर गरेको रिट निवेदन बमोजिम रिट रोक्ने हो भने काङ्ग्रेसको आधिकारिकतामा प्रश्न आउँछ हेर्नु त्यसो हुँदाखेरि काङ्ग्रेसको आधिकारिकता पनि समाप्त हुन सक्छ समयमा सुनवाई भएन भने रिट निवेदनको निर्णय भएन भने त्यसो हुँदाखेरि यो निर्णय प्रक्रियामा अब काङ्ग्रेसको रिट दर्ता भएन भने पनि काङ्ग्रेसको इतर समूहले यदि उक्त रिट निवेदनको अतिरिक्त पनि पुनरावलोकनको निशा भएको निवेदन उप अर्को छुट्टै निवेदन त्यसलाई चाहिँ हामी चाहिँ अन्तर्कालीन आदेश भन्छौँ अन्तर्कालीन आदेशको निवेदन लिएर त्यहाँ निवेदन दर्ता गर्न पनि सक्छ जुन चाहिँ रिट छुट्टै रिट होइन त्यो चाहिँ अति जुन पुनरावलोकन भएको थियो पुनरावलोकन निशा भएको रिटमा चाहिँ निवेदनमा चाहिँ थप अर्को निवेदन राख्न सकिन्छ र सो निवेदनले पनि के भन्न सक्छ कानुन त है मैले कानुन त के भन्न सक्छ भने महाधिवेशनको लागि परेको रिटको पूर्ण सुनवाई नभएको अवस्थासम्मको लागि अर्को महाधिवेशन नगर्नु भनेर अन्तर्गतीय आदेश अदालतले दियो भने र 2083 मङ्सिर 23 गतेसम्ममा काङ्ग्रेसको आधिकारिकताको सम्बन्धमा अर्थात् महाधिवेशन विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा सर्वोच्चबाट निर्णय हुन सकेन भने थप छ महिनासम्म चाहिँ संविधानको धारा 269 चाहिँ थप्न दिने अवस्था रह्यो सो अवस्थामा पनि यदि काङ्ग्रेसको महाधिवेशन हुन सकेन भने निर्वाचन आयोगले काङ्ग्रेसको आधिकारिकतालाई समाप्त पार्न सक्छ र यो गम्भीर अवस्थामा देउबा पक्षले देउबा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले आफ्नै काङ्ग्रेसको आधिकारिकता समाप्त पार्ने योजनासहित काङ्ग्रेसलाई नै तहस नहस पार्ने गरी लिएर जानुभएको हो वा राजनीतिक उद्देश्य के हो उहाँहरूभित्र पनि धेरै कानुनका ज्ञाता हुनुहुन्छ कानुनका जानकार हुनुहुन्छ रमेश लेखक हुनुहुन्छ त्यहाँ अब त्यहाँ धेरै व्यक्तिहरूको उपस्थिति देखिन्छ उहाँहरू कानुनको धेरै जानकार व्यक्ति हो र यस्तो अवस्थामा त्यो काम किन लगियो र त्यसले भोलिका दिनमा आउने समस्या के हुन्छ भन्ने कुरामा काङ्ग्रेस किन सचेत भएन आफ्नो राजनीतिक अस्तित्व भएको पार्टी एउटालाई किन सङ्कटमा लाँदैछ भन्ने कुरा चाहिँ गम्भीर हुनुपर्ने अवस्था
1: एउटा जस्तो पूरक मुद्दा दर्ता हुन सक्ने सम्भावना रह्यो अब होइन त्यसो भए त्यसको समय कति जति लाग्छ होइन यसको प्रक्रिया के हुन्छ त्यसो भए
0: पूरक भन्नाले मैले भन्न खोजेको पूरक त्यसलाई पूरक भन्दैन हामीले के भन्छौँ भने जुन महाधिवेशनको लागि आधिकारिकताको निर्णयमा निशा प्राप्त भयो
1: निशा प्राप्त भएको छ पुनरावलोकनका लागि त्यो चाहिँ अहिले पूर्ण इजलासमा प्रवेश गरेको छ
0: त्यही मुद्दामा त्यो अहिले मुद्दामा परिणत भयो त्यही मुद्दामा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अन्तर्कालीन आदेश अर्थात् यो निर्णय नभएसम्म मतलब मैले भन्न खोजेको चाहिँ विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा निशा प्राप्त भएको जुन पूर्ण इजलासको निर्णय छ त्यो निर्णय उप अन्तिम फैसला नभएसम्मको लागि महाधिवेशन रोकिपाउँ भनेर अन्तर्कालीन आदेशको निवेदन दायर गर्न सकिन्छ त्यसमा के हुन्छ भन्नुहुन्छ भने त्यो निवेदन दायर गरेपछि पूरक पेशी चढ्छ र पूरक पेशी चढेर त्यो पनि तिनजनाकै इजलासबाट हेरिन्छ र तिनजनाको इजलासले उक्त निर्णय
1: इजलासले हेर्छ कि नयाँ
0: हेर्दैन अब त्यो निशा दिने न्यायाधीशले पनि हेर्न पाइएन र जो न्यायाधीशले सुरुमा मुद्दा जसले फैसला गर्नुभयो दुईजना उहाँहरू पाँचजना बाहेकको इजलासमा चढ्छ कहिलेकाहीँ त्यसलाई संयुक्त इजलासले पनि फैसला गरिदिन सक्छ एकल इजलासलाई पनि हाल्न सकिन्छ तर त्यो प्राविधिक रूपमा हेर्दाखेरि के हो भने तिनजना न्यायाधीशको इजलासमा पुगेको निर्णय चाहिँ निवेदन तिनजनाकै न्यायाधीशबाट सुनवाई हुनुपर्छ संविधान कानुन प्रक्रिया त्यो हो र इतर ती पाँचजना इतरका न्यायाधीशले त्यो निवेदन हेरिसके पछाडि फेरि ती तिनजना जसले अन्तर्गत न्यायाधीश दिनुहुन्छ वा दिनुहुन्न उहाँहरूलाई पनि के गरिन्छ भन्दाखेरि मुद्दाको सुनवाई गर्नबाट उहाँहरूलाई वञ्चित गर्नुपर्ने हुन्छ बाहिर इतर समूह रहनुपर्ने हुन्छ किनभने उहाँहरूको पनि के भयो त भन्दाखेरि अन्तर्गत आदेश दिने वा नदिनेमा आफ्नो स्वार्थ जोडिएको भनेर कानुनले मान्छ र जम्मा त्यसो हुँदाखेरि छजना र दुईजना आठजना न्यायाधीशले के गर्न पाउनुहुन्न भन्दाखेरि उक्त पूर्ण इजलासको सुनवाई गर्न पाउनुहुन्न र यसले गर्दा के हुन्छ भन्दा यदि काङ्ग्रेसको उक्त अन्तर्गत न्यायाधीश माग गरेको बुझी माग भयो भने जम्मा आठजना न्यायाधीशले मुद्दा हेर्न नपाउने हुनुभयो र त्यसो हुँदाखेरि 78 सालको महाधिवेशनपछि 83 सालमा हुनुपर्ने नियमित महाधिवेशन मङ्सिर 23 गते भित्रमा भएन र छ महिना थप्दाखेरि 2084 साल वैशाख 22 गतेसम्म पनि हुन सकेन भने किन सकेन भन्ने फेरि निवेदन गरे

0: प्रभु लिएर आए यो मनुष्यलाई पृथ्वी लोकबाट।
1: मनुष्य यति कलिलो उमेरमा यस यमलोकमा कसरी आयो तिमी? यो त साह्रै अचम्म भयो नि।
2: प्रभु चुरोट सुर्ती खत्तमै पार्यो नि महाराज। जीवनमा के गरौला भन्ने आश थियो।
1: बल्ल खाइस मङ्गले आफ्नै ढङ्गले, बेलैमा विचार नपुर्याउने मनुष्यको हाल यस्तै हुन्छ।
0: धूमपानको प्रयोगले कतै हामीले पनि हाम्रो जीवनलाई अल्पायुको मृत्युतर्फ धकेल्दै त छैनौ?
3: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
4: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
5: एग्जाम सकिएर
6: आदेश भयो भने चाहिँ त्यो सबै कुराहरू रोकिन्छन्।
7: कति समयसम्म चल्न सक्छ यो मुद्दा चाहिँ त्यसो भए?
6: यो मुद्दा भनेको तपाईँको के हुन्छ भने यसको निश्चितै हुन्छ। बेसी त चढ्ला, एक एक महिनामा 15-15 दिनमा चढ्ला। तर ती जुन 8 मान्य न्यायाधीशहरू भोलि मुद्दा हेर्न नमिल्नेमा हुनुहुन्छ, उहाँहरूको इजलासमा पर्यो भने त मुद्दा सुनवाई गर्न मिल्दैन।
7: गोला प्रथा हुन्छ, त्यो चाहिँ त्यसै रुमलिरहन्छ। त्यसो भए
6: रुमलिरहन्छ, यो 2 पनि जान सक्छ, 6 पनि हुन सक्छ, 3 पनि पुग्छ। त्यसो हुँदाखेरि यदि 2084 वैशाख 23 भित्रमा यो मुद्दाको फसला भएन भने महाधिवेशन रोकियो। महाधिवेशन रोकिनु भनेको काङ्ग्रेसको आधिकारिकतामाथि संविधानको धारा 269 उपधारा 4 बमोजिम चाहिँ स्पष्ट रूपमा खण्ड खले गरेको व्यवस्थाले के गर्छ भन्दा काङ्ग्रेसको आधिकारिकतालाई नै निर्वाचन आयोगले समाप्त पार्ने गरी निर्णय गर्न पनि सक्छ। त्यो संवैधानिक प्रावधान हो।
7: ए भनेपछि अब यो संस्थापन इतर पक्षको कुरालाई लिने हो भने कङ्ग्रेसै नरहने स्थिति पनि आउन सक्छ होइन? यसलाई चाहिँ बेलैमा सचेत भइएन भने
6: अब हाम्रो अदालत न्यायपालिका दलीय रूपमा अहिले भागभन्डा भएको अवस्थामा भोलि कुन न्यायाधीश कहाँ पर्छ भन्ने एउटा पाटो रहला। भोलि दिन सक्ने अवस्था, ती आकलन नगरिकन दिन सक्ने अवस्था पनि आएको थियो, हामी नबोलौँ अहिले। र त्यो अवस्था देखियो भने चाहिँ भोलि के हुन्छ भन्दाखेरि काङ्ग्रेसको आधिकारिकता नै समाप्त हुने खेल यो खेलेको हो कि भन्ने पनि एउटा आशंका गर्ने चाहिँ अवस्था रहन्छ।
7: ए भनेपछि अब कङ्ग्रेसको अहिलेको यो विवाद जुन छ, यो विवाद चाहिँ अब सर्वोच्चको ढोकासम्म पुगिसकेका छ। सर्वोच्चको पुनरावलोकन अर्थात् चाहिँ पूर्ण इजलासको यो मुद्दा चाहिँ कतिसम्म जान सक्छ भन्ने केही हुन्छ? यसको पनि टाइम फ्रेम हुन्छ?
6: होइन, यस्तो हुन्छ, पूर्ण इजलासको सुनवाईको टाइम फ्रेम भनेको मैले अघि पनि भने, अब यसलाई चाहिँ के हुन्छ भने सामान्यतया 30 म्याद प्राप्त गरेपछि इतर समूहले दायर गरेको रिटको पुनरावलोकन निशा भएपछि त्यसको म्याद मूल समूहलाई जान्छ, गगन थापा समूहलाई जान्छ, र गगन थापा समूहले 30 म्याद प्राप्त गरेको 30 अदालतमा हाजिर हुन जानुपर्छ। हाजिर भए पछाडि दुवै पक्षको तारिख मिलान हुन्छ, दुवैलाई संयुक्त एउटा तारिख दिइन्छ र त्यो तारिख पछाडि पेसी जान्छ। हेर्नुहोस्, अब त्यो पेसीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीशका पर्यो भने 2 फैसला पनि हुन सक्ने भयो। तर मुद्दा हेर्न मिल्ने न्यायाधीशका परेन र पटक पटक गोला हान्दाखेरि चाहिँ 5 वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेका 3 गर्दा 8 न्यायाधीशको इजलासमा नै 1 परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा 2-3 पनि लम्बिन सक्छ। यसको चाहिँ कुनै पनि निश्चित हामी व्यक्त गर्न सक्दैनौँ।
7: भनेपछि काङ्ग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठुलो जडसम्म पुग्यो होइन? त्यसो भए
6: एकदम ठुलो चर्छ भने अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 लिएर तपाईँको 270 अब 71 अवस्था, 71 संविधानको धारा 271 उपधारा 2 के भन्छ भन्नुहुन्छ भने 4 महाधिवेशन गर्नुपर्ने राजनीतिक दलले समयमा राजनीतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनीतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
7: होइन, अब कङ्ग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएन भने चाहिँ
6: अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन काङ्ग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, काङ्ग्रेस भनेको शेरबहादुर देउवा पनि होइन, यो एउटा अभिचिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो। र यो राजनीतिक दलको अस्तित्व कायम राख्नका लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनर्वको निष्ठा प्राप्त गरे पछाडि पुनर्वको सुनाइ हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि काङ्ग्रेसको काङ्ग्रेस अधिकारितामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गरेर भनेर आदेश गर्न सक्छ अदालतले, तर काङ्ग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने जो निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्गत आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको छ महिनाभित्र अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले। त्यतिखेर काङ्ग्रेस त विघटन भएर गएन, काङ्ग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो। त्यो चाहिँ काङ्ग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ रिट दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वको निष्ठा भएको मुद्दामा चाहिँ लिएर अन्तर्कालीन आदेश पनि माग गरिएन भने चाहिँ काङ्ग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
7: हस्, यहाँको महत्त्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील सापकोटाजी।
6: हजुर नमस्कार।
7: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार एवं अधिवक्ता सुशील सापकोटा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
11: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
12: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर। सम्पर्क गर्नुहोस्,
11: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र

0: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
2: र निर्वाचनको समीक्षात्मक रिपोर्ट ल्याएको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो तपाईँलाई जानकारी छ कि छैन
3: यहाँले भन्नुभएको एउटा प्रसङ्ग के हो भन्दाखेरि निर्वाचनपछि नेकपा एमाले जुन ढङ्गले पराजय भोग्नु पर्यो नेकपा एमालेको जनमत घट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न नेकपा एमालेको कारणले जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो कार्यदलले सुझावहरू पनि सङ्कलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव त्यसको सदसचिवको रूपमा महासचिवले प्रतिवेदन तयार गर्नुभयो संयोजकलाई प्रतिवेदन दिनुभयो संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ
2: र अहिले सबै पार्टी पङ्क्तिबाट नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात् समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ ससमान भन्ने खालको आवाजहरू उठाएको छ होइन पार्टीभित्र
3: होइन पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन यद्यपि मैले प्रतिवेदन त पढेको छैन अध्यक्ष हट्नुपर्छ भन्ने छैन पार्टीलाई पुनर्जागरण गर्न पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौँ र केन्द्रीय कमिटीमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौँ र अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा
2: केन्द्रित छैन तपाईँ त प्रचार विभाग प्रमुख हो तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू होइन
3: हजुर
2: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त नेकपा एमाले यदि लोकप्रिय पार्टी आज अभिगत हेर्नुहोस् त धेरै बलड्याङ खाइयो नि त होइन निर्वाचनमा
3: होइन एउटा निर्वाचनमा हामी पराजय भोग्न बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौँ एउटा कुरा सत्य के हो भन्दाखेरि यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो हाम्रो जनमत घटेको हो घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौँ पुनः रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौँ भन्ने सङ्कल्पका साथ हामी अगाडि बढेका छौँ र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन निरन्तर गतिशील पार्टी हो यसले आफ्ना जीवनका 77 वर्षहरू 77 पहेलीहरू पार गरेर आएको पार्टी हो त्यसले गर्दा यस्ता उतार चढावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ विभाजन एकीकरण र विभिन्न प्रकारका सङ्कटहरू प्रतिबन्धहरू लाग्दै र सङ्घर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गऱ्यौँ बढ्ता सिट जित्यौँ भन्ने बित्तिकै हौसी हाल्ने पार्टी होइन यसमा हामी आत्तिएका पनि छैनौँ र हामी कुनै हौसिने र आत्तिने कुरामा छैनौँ हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौँ पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौँ।
2: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ, धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ, पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको अलोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पङ्क्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
3: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले, नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले, जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिँदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नु भएको प्रसङ्ग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यो कुरै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन, नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौँ, विधान महाधिवेशन गरेका छौँ गत वर्षको भदौमा, विधान महाधिवेशन गरेको यो भदौको 22 गते वर्ष दिन पुरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने, यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ, केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन, पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ। खेमजी,
2: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प नखोज्दा हुन्छ भन्ने हो?
3: होइन, केपी ओली हटाउनु पर्छ भनेर कुनै प्रतिवेदनमा उल्लेख भएर आएको मैले बुझेको छैन।
2: सचिवालय बैठकमा त व्यापक रूपमा छलफल भयो नि त त्यो बेला, होइन?
3: अनि सचिवालयको बैठकमा पनि मैले सुनेको, म त सचिवालयको सदस्य होइन, मैले सुने अनुसार पार्टीलाई, पार्टीले निर्वाचनमा धक्का खाइसकेपछि अब पार्टी कसरी अगाडि बढ्ने, निर्वाचनको समग्र समीक्षा गरौँ, आजको यही अवस्थाबाट हामी अब अगाडि बढ्न सक्दैनौँ, पार्टीलाई सम्पूर्ण हिसाबले सुदृढ गर्न, रूपान्तरण गर्न, एकताबद्ध गर्नका लागि पुनर्गठनको कार्ययोजना अनुरूप अगाडि बढौँ भनेर कार्यदल बनाएको थियो सचिवालयले, त्यति मात्रै कुरा गरेको हो। त्यहाँ अध्यक्ष हटाउने बारेमा सचिवालयमा कुनै छलफल भएको मैले त्यस्तो बुझेको छैन।
2: सरकार यतिखेर बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, अहिलेको कार्यशैलीलाई कसरी हेरिरहेको छ एमाले?
3: सरकारको कार्यशैली अत्यन्तै अलोकतान्त्रिक, निरङ्कुश र फाँसीवादको दिशातर्फ अग्रसर छ। जनताका ज्वलन्त मुद्दाबाट सरकार विमुख छ, जनताका चासोहरूसँग सरकार विमुख छ, मुलुकको राष्ट्रियताका विषयमा संवेदनशील छैन, कूटनीतिक मर्यादालाई ख्याल गरेको छैन, भूराजनीतिक अवस्थामा सुक्दै गइरहेको छ सरकार। त्यसले गर्दा सरकार दिनानुदिन जनताको सपना, जनताको सोच, जनताको आकाङ्क्षाका विरुद्धमा, लोकतन्त्रका विरुद्धमा सरकारका गतिविधिहरू उद्धत भइरहेका छन्। यसलाई हामीले निकै गम्भीरतापूर्वक हेरिरहेका छौँ र सरकारलाई खबरदारी गर्दै आइरहेका छौँ।
2: होइन, अब अहिलेको अवस्थाले चाहिँ सरकारले जुन किसिमको सुशासनको नारा बोकेको छ, होइन, अब 5 वर्षभित्र किनभने देशलाई एउटा गतिमा पुर्याउने, हिजो 30-35 वर्षदेखि झगडिएर रहेको व्यवस्थालाई चाहिँ अलिकति परिष्कृत ढङ्गले अगाडि बढाउने भन्ने उहाँहरूको चाहिँ जुन हुटुटी छ, यसमा तपाईँहरूको साथ समर्थन हुनु पर्दैन भने?
3: त्यो हुटुटी त मैले देखिनँ। हिजो उहाँहरूले तपाईँले भनेकै नारा लगाएर जनताको मत लिनका लागि त्यसलाई औजार बनाउनु भयो, जनताको सपना र जनताको आकाङ्क्षालाई, असन्तुष्टिलाई औजार बनाएर जनमत लिन सक्नुभयो। तर दुई तिहाई बहुमत प्राप्त गरेको सरकारमा जुन हुटुटी देखिनु पर्थ्यो, काममा जुन गति देखिनु पर्थ्यो, जुन परिणाम देखिनु पर्थ्यो, त्यो त्यसको कुनै लक्षण, त्यसको कुनै सङ्केत देखिएन। यो खाली खाली उहाँहरूले पपुलिजमको नारा उकल्नुभयो, जनताको असन्तुष्टिमा खेल्नुभयो, र जनताको अपेक्षा अनुरूप कुनै कामले गति लिएन र त्यो बाटोतर्फै अगाडि जानुभएको छैन। उहाँहरू त यो दुई तिहाईको सरकार स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको मैले देखिरहेको छु।
2: होइन, तर अब जनताको आशा भरोसा त छ नि त, होइन, यो सरकारप्रति अहिले?
3: अब जुन आशाले जनताले मतदान गरे, जे कारणले जुन अवस्थामा जनताले मतदान गरे, तर जनताको अपेक्षाका विपरीत यो सरकार निरन्तर अगाडि बढिरहेको छ। त्यसैले मैले यो शब्दावली प्रयोग गरेको हुँ कि स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको छ सरकारले।
2: हस्, निरज आचार्यजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: खेमजी र रेडियो नेटवर्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्य, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-59-63-58-5570-71 र 98-55-77-53।
5: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-55-26-440।
6: It's 7 o'clock, अहिले 7 बजेको छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै माडीको बसन्तपुरमा दबावमूलक प्रदर्शन गरिएको छ। माडी नगरपालिकाका सम्पूर्ण नागरिक एवं संघ संस्थाहरूको संयुक्त आयोजनामा बसन्तपुर बजारमा दबावमूलक प्रदर्शन गरिएको हो। न्यायमा ढिलाइ, अन्यायलाई सहन गाह्रो छ, न्याय समानता र अधिकारका लागि हाम्रो साझा आवाज भन्ने नारासहित आयोजस्व कार्यक्रममा माडी नगरका महिला अधिकार कर्मी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं आम नागरिकको सहभागिता रहेको थियो। भाराको जितपुर सिमारा उपमहा नगरपालिका 1-10 धुरा स्थित बस्तीबाट साउन 31 गतेदेखि हराएकी बालिकाको शव यही भदौ 2 मा सोही स्थानको एउटा घरमा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिमा घरबाट बेपत्ता भएपछि नजितपुर सिमरा 2 बस्ने 16 वर्षीय सुमन थापाले चक्लेट दिएर ललाई फकाई गरेको र घटनास्थलसम्म लगेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 16 वर्षीय सुमन थापा र N1-77-58 नम्बरको म्याजिका धनी जितपुर सिमरा 1 निवासी 24 वर्षीय प्रोगेश चौधरीलाई पक्राउ गरेको छ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गर्दै आएको नियमित सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साझा कीर्तनपुर बजारमा सञ्चालन हुने भएको छ। साझा 8 बजेदेखि राति 10 बजेसम्म माडी नगरपालिका साथ कीर्तनपुर बजारमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानको 2 संस्करण बसन्तपुर बजारमा र 3 संस्करण गत शनिबार कल्याणपुर बजारमा सञ्चालन भएको थियो। 3 कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएको र सो अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गर्ने योजना रहेको छ। कल्याणकारिटी सभा क्षेत्र नम्बर 1 माडीले माडी नगरपालिकाले सामुदायिक विद्यालयमा करार शिक्षक नियुक्तिका लागि सञ्चालन गरेको शिक्षक चयन प्रक्रियाप्रति पुनः आपत्ति जनाएको छ। सभाका अध्यक्ष शुक्रम्याज महतोद्वारा जारी प्रेस विज्ञप्तिमा योग्य तथा सक्षम उम्मेद्वारलाई निष्पक्ष अवसर दिनुपर्नेमा लिखित परीक्षामा सफल हुनुपर्ने प्रतिस्पर्धीलाई असफल र असफल हुनुपर्ने प्रतिस्पर्धीलाई सफल बनाइएको तथा केही उम्मेद्वारलाई लिखित परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको आरोप लगाइएको छ। सभाले यस्तो घटना सामान्य प्राविधिक त्रुटि वा कमजोरी मात्र नभई सार्वजनिक शिक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको जनाएको छ। साथै छानबिनबाट दोषी वा जिम्मेवार व्यक्ति पहिचान गरी प्रभावकारी कानूनी तथा प्रशासनिक कारवाही गर्ने माग गरिएको छ। विज्ञप्तिमा माडी नगरपालिकाको कार्यपालिका बैठकबाट सम्बन्धित प्रमुख प्रशासनिक अधिकृतलाई प्रक्रियागत त्रुटि गर्ने कर्मचारीमाथि नियमनका अनुसार कारवाही अघि बढाउन निर्देशन दिएको भए पनि छानबिनबाट उठेका प्रश्नको निष्पक्ष निराकरण, वास्तविक जिम्मेवारी निर्धारण र प्रभावित उम्मेद्वारको न्याय सुनिश्चित नगरिएको दावी गरिएको छ। थारू कल्याणकारी सभाले संघीय शिक्षा नियमावली तथा प्रचलित कानून अनुसार शिक्षक छनौट प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने माग गरेको छ। विगतको विवादित प्रक्रियाबाट पूर्ण रूपमा अलग, पारदर्शी, निष्पक्ष र विश्वसनीय ढंगले नयाँ छनौट प्रक्रिया अघि बढाउनु पर्ने सो संस्थाको जोड छ। सभाले शिक्षक छनौटसँग सम्बन्धित प्रश्न पत्र, उत्तर पुस्तिका, परीक्षा मूल्याङ्कन विवरण, नतिजा तथा निर्णय प्रक्रियालाई आवश्यक कानूनी सीमाभित्र पारदर्शी बनाउन पनि माग गरेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नियम नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धिकरणको कामलाई तीव्रता दिएको छ। भरतपुर अस्पतालले परीक्षालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने अवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालीका अनुसार ल्याब रिपोर्टमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने विकल्प आउँछ। जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ। सोही युजर नेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो परीक्षालाको नतिजा अनलाइनबाट हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी 1 स्थित तरकारी चोकमा शनिबार दिउँसो करिब 12:30 बजे नारायणगढबाट बर्दी बासतर्फ जाँदै गरेको बागमती प्रदेश 03-00-1-27-73 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01-015-33-85 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चालक अन्दाजी 32 वर्षीय पुरुषको
दिउँसो 1:55 बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी पछाडी सवार अन्दाजे 26 वर्षीय महिलाको दिउँसो 2 बजे मृत्यु भएको हो। प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका 8 का 51 वर्षीय अजय कुमार मास्कलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय खैरेनीमा राखिएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिर पछाडि लैजान नमिल्ने बताउनु भएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा उहाँले मङ्सिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार काङ्ग्रेससँग नरहेको बताउनुभयो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। काङ्ग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ। स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मत सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाई गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्ययी र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाईहरू गठन हुन लागेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको बताउनुभयो। नेपाली काङ्ग्रेसले पार्टीको वैचारिक नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा प्रदीप गिरी फेलोसिप र निष्ठामूलक असहमति निबन्ध पुरस्कारको घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित ही टोल्ड अस इन स्पिरिट एन्ड स्ट्रगल कार्यक्रममा सभापति गगन कुमार थापाले यस्तो जानकारी दिनुभएको हो। स्वर्गीय गिरीको 4 वार्षिक स्मृति दिवसको अवसरमा काङ्ग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा सो कार्यक्रम सुरु गरिएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ। पूर्वमन्त्री घिसिङले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको कठघरामा उभ्याउन माग गर्नुभयो। पाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित 1-10 धुरा स्थित बस्तीबाट साउन 31 गतेदेखि हराइरहेकी बालिकाको यही भदौ 2 गते सबसे स्थानको एक घरमा भेटिएको थियो। प्रहरीका अनुसार बालिकाको करडीपछि हत्या भएको हो। आयोगले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्याहरू समाधान गर्न विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानूनी विषय प्रस्तावित विधेयकमा समेट्न र सो अनुसार प्राविधिक तयारी पुनः सुरु गर्न आयोगलाई आग्रह गरेको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz।
2: नमस्कार, म राजेन्द्र मानिया। आज हामी कुराकानी गर्छौँ उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्व मन्त्री कुलमान घिसिङसँग। कुलमान घिसिङ भन्दा साथ उहाँका बारेमा धेरै परिचय र धेरै विश्लेषण गर्न जरुरी छैन। नेपाली जनताले घरमा बत्ती आउँदा, मोबाइलमा चार्ज गर्न पाउँदा या उज्यालो प्राप्त गर्दा लिने एउटै नाम हो कुलमान घिसिङ। कुलमान घिसिङलाई नेपाली जनताले चिन्दाखेरिमा द लाइट म्यान, उज्यालोको प्रतीकका रूपमा चिन्छन्। तर त्यो उहाँको परिचय र पहिचान गत फागुन 21 को चुनावमा चाहिँ कति काम लाग्यो। काठमाडौँ जिल्लाको क्षेत्र नम्बर 3 संघीय प्रतिनिधि सभामा कुलमान घिसिङ उम्मेद्वार बन्दै गर्दा त्यसको नतिजा सबैले पूर्वानुमान गरेका थिए कि कुलमान घिसिङ यो पटक संसदमा आउनुहुन्छ। मान्छेहरूको प्रश्न थियो, कुलमान घिसिङ बरु राष्ट्रिय स्वतन्त्र पार्टीमै बसेको भए, कुलमान घिसिङ ठूलो दलमा भइदिएको भए सहज रूपमा प्रधानमन्त्री हुनुहुन्थ्यो भन्ने मान्छेको अपेक्षा थियो। उहाँले चुनाव हार्नुहुन्छ कसैले पनि सोचेको थिएन, सायद कुलमान घिसिङले या उहाँको प्रतिद्वन्दीले कसैले पनि सोचेको थिएन। तर जनताले त घन्टी बजाए अनि कुलमान घिसिङको चिम बलेन, उहाँले यो निर्वाचनमा विजय हासिल गर्न सक्नु भएन। तर कुलमान घिसिङ रासोपामा बस्नु पर्थ्यो अहङ्कारी भएका कारण, दम्बी भएका कारण या बालेन र रविको अस्तित्व नमानेका कारण उहाँ रासोपा जानु भएन र आज कुलमान घिसिङ सत्ता राजनीतिको मूलधारबाट पछाडि पर्नुभयो भन्ने आरोप लाग्दै गर्दा स्वयं कुलमान घिसिङ चाहिँ के सोचिरहनु भएको छ। उहाँले केही समय अगाडि एक अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा भनेको विषय म सम्झन्छु, अब पार्टीलाई साँच्चै नै फेरि पुनर्गठित गरेर जाने हो र मुलुकको प्रधानमन्त्री एकपटक बन्दै हो, मुलुकको मुहार परिवर्तन गर्ने हो। यही अभिष्ट र यही उद्देश्यका साथ धेरै राजनीतिक दलका नेता राजनीतिमा लागे नि, तर के उनीहरू सफल भए? तीनै वर्षको समयमा बालेन शाह मुलुकको प्रधानमन्त्री बन्नु, पार्टी गठन गरेको 4 वर्षमा आफ्नो पार्टीको शक्तिशाली सभापति सँगै झन्डै 2/3 को सरकार चलाउने ठाउँमा रवि लामिछाने पुग्नु, यो राजनीतिको चमत्कारको दृश्य होला। तर यही चिज कुलमान घिसिङका लागि किन भएन? नेपाल विद्युत प्राधिकरण चलाउँदा होस् या विभिन्न आयोजनाहरूमा काम गर्दा होस्, उहाँ जे बन्नु भएको थियो, जे छवि बनेको थियो, राजनीति उहाँलाई किन फापेन? कि राजनीति कुलमान घिसिङका लागि बनेकै होइन? आज हामी देश बनाउने कुलमान घिसिङको हुटहुटी र यो चुनाव र पछिल्लो पटकको राजनीतिमा कुलमान घिसिङ चिप्लेको ठाउँ कहाँ हो, आज हामी यिनै विषय यो कार्यक्रमको यो श्रृङ्खलामा उहाँलाई नै सोध्छौँ। कुलमान सर, स्वागत छ।
3: नमस्कार, धन्यवाद।
2: एउटा कहिलेकाहीँ होइन नसोचेको नचाहेको चिज हुन्छ। जति बेला तपाईँ उज्यालो नेपाल पार्टी बनाउँदै हुनुहुन्थ्यो, बनाइरहनु भएको थियो, सुरुमा त खास्टो ओढेर घिउ खाइरहनु भएको थियो, पछाडि खास्टो फालेर म्याउ गर्नुभयो, अनि रासोपासँग पार्टी एकीकरण गरेर चुनावमा जाने

0: जस्तो मान्छे संसदमा आउँदैन अथवा आउनु हुँदैन कोही सोच्दैन थिए, खालि मत बाकसमा मत हाल्ने नै नहाले त हो नि।
1: मैले पनि त्यो चाहिँ एक्सपेक्ट गरेको थिएन, अब तर जनताले दिएको अभिमतलाई हामीले स्वीकार गरेर नै जानुपर्छ होइन। अब जनताले त्यो माया नगरेर विश्वास नगरेर त्यसो गरेको जस्तो मलाई लाग्दैन। अहिलेलाई तपाईँ बाहिरै बस्नु भन्ने चाहिँ एउटा म्यान्डेट दिएको
0: छ। एउटा बडो गजबको तपाईँलाई सुनाउने कथा छ, सुनाउँछु है। गाउँको असाध्यै सबैले माया गरेको एउटा मान्छे चुनावमा उठ्यो। चुनावमा उठिसके पछाडि ऊ घर घरमा भोट माग्न गयो। भोट माग्न जाने क्रममा सब मान्छेले मतदाताले के भन्यो भने, तपाईँ पनि भोट माग्न आउने हो, तपाईँ त हाम्रो यहाँ हुनुहुन्छ। अर्को घरमा गएर भोट माग्यो, फेरि के भन्छ उसले, तपाईँ पनि भोट माग्न आउने हो, तपाईँ त हाम्रो यहाँ हुनुहुन्छ। चुनाव भयो, चुनावमा उसले हार्यो। हारिसके पछाडि ती जनताले उ सोध्न गयो भन्ने बेलामा त्यसो, अनि मत नदिने, अनि उनीहरूले जवाब के दिए थाहा छ सर, तपाईँले हामीले भोट हाल्छौँ भनेका थिएनौँ, तपाईँ यहाँ हुनुहुन्छ भनेको। यहाँ त हुनुहुन्छ नै, तपाईँलाई पनि त्यही भयो नि होइन।
1: अब जनताको अभिमतलाई हामीले मान्नुपर्छ। मैले त्यो भन्दा पनि एउटा चाहिँ एउटा कथा तपाईँलाई सुनाउँछु। अब मैले चाहिँ के बुझ्छु भने, अब जनताले जिराफको कथा तपाईँले पनि भनिराख्नु भएको छ। अब जिराफले आफ्नो बच्चालाई जन्मिनासाथ के खान्ने भनेको चाहिँ माया नगरेर होइन, माया गरेर हानेको।
0: अब अनलेस त्यो बच्चा उठ्दैन
1: उठ्दैन
0: तबसम्म आमा के खानिरहन्छ,
1: के खानिरहन्छ। अब एकचोटि के खानेको छ, हामी उठिसकेका छौँ, अब कुद्न थालेका छौँ, अब फेरि पनि माया गरेको छ, अब माया गर्छ जनताले, माया गर्छ, विश्वास गर्छ। अब विश्वास टुटेको छैन, जबसम्म विश्वास टुट्दैन हामी असफल हुँदैनौँ। जनताको बिचको विश्वास नै सबभन्दा महत्त्वपूर्ण।
0: तपाईँसँग त्यस्तो अनुभव र अनुभूति छ होइन, तपाईँ चुनाव माग्न, चुनावमा भोट माग्न आफ्नो निर्वाचन क्षेत्रमा जाँदा होस् या तपाईँको पार्टीबाट उठेका अन्य उम्मेदवारका लागि तपाईँ कुनै सार्वजनिक कार्यक्रममा गएर बोल्दा या मान्छेहरूसँग भेट्दा होस्, तपाईँलाई भोट दिन्न या तपाईँ चाहिँ आजको लागि अनावश्यक मान्छे हो त कसैले भनेन नि,
1: कसैले भनेन, कसैले पनि भनेन। हरेक ठाउँमा स्वागत नै गर्नुहुन्थ्यो होइन, म प्रायः ठाउँमा त सबै घर घरमा त पुग्न सकिनँ होला होइन। अब तर बढीभन्दा बढी ठाउँमा पुग्यौँ र सबैले स्वागतै गर्नुहुन्थ्यो। र तपाईँलाई मत दिएन भने चाहिँ हामीलाई पापै लाग्छ भन्ने कुरा चाहिँ धेरै ठाउँबाट सुनिन्थे। अब जे भयो, अब चुनावको नतिजा त्यो किसिमले आएन, त्यसमा अब जनतालाई दोष दिने कुरो पनि मेरो छैन अहिले।
0: कुनै बिन्दुमा पुगिसके पछाडि, मत बाकसमा मत खसिसके पछाडि, मतगणना हुनु अघि, मतदान हुँदै गर्दा, चुनावको प्रचारमा जाँदा या मतगणनाको प्रारम्भिक परिणाम आउन थालेपछि कति बेला थाहा भयो कि साँच्चै मेरो राजनीति पुगेर रहेछ या यो चोटि घन्टी आरी घोप्टे भएर घोप्टियो भनेर?
1: अब दुई तिनवटा चाहिँ वडाको मत गर्न थालिसकेपछि, जुन ठाउँमा हामीले एक्सपेक्ट गरेका थियौँ त्यो त्यो मत तिनवटा वडामा हाम्रो लिँदै थियो होइन, त्यहाँ पनि जुन हिसाबले मत चाहिँ घन्टीमा आयो हाम्रोमा बढी जसरी हामीले एक्सपेक्ट गरेका थियौँ, त्यसपछि चाहिँ मैले अलिक शङ्का गरेकै थिएँ। त्यसपछि म यो चाहिँ अलि फरक हिसाबले नै परिणाम आउँछ भन्ने हिसाबले म त्यहाँ मतगणनामा पनि बसिनँ।
0: अब हारिन्छ जस्तो लाग्यो,
1: त्यसपछि म निस्किएर, राति त्यस्तै 2-3 बजे थियो के अरे, त्यसपछि म निस्किएर गएँ। मैले त्यो त्यही बेला प्रेडिक्ट गरेका थिएँ।
0: जसरी पुराना राजनीतिक दलहरूले फागुन 21 चुनावलाई, त्यसको माहौल र परिणामलाई पूर्वानुमान गर्न सकेनन्। मैले केही नेताहरूसँग अन्तर्वार्ता गर्दा उनीहरूले भन्थे, खासमा यो चुनाव सार्नु पर्थ्यो, फागुन 21 चुनाव गर्नु चाहिँ घन्टीलाई धेजिम्मा लगाइदिनु हो भन्ने हामीले बुझेका थियौँ भन्ने केही नेता पनि मैले पाएको थिएँ। तपाईँ पनि मन्त्री हुँदा या मन्त्रीबाट राजनीतिमा धेरै राजनीतिमा आउँदा चाहिँ कम्ती पनि फागुन 21 चुनाव नगरौँ भन्नेमा हुनुहुन्थ्यो होइन?
1: अब फागुन 21 चुनाव चाहिँ हाम्रो लागि, हाम्रो पार्टीको लागि चाहिँ विशेष गरेर हामीलाई टाइमै थिएन। हामी हाम्रो नयाँ हिसाब, हामीले समानुपातिक पनि हाम्रो मत चाहिँ
0: समानुपातिक सूचीमा त तपाईँले नाम राखेकाहरूले नै तपाईँलाई धोका दिएर
1: समानुपातिक सूची नै हामीले फिर्ता लियौँ नि त। हाम्रो पार्टीको त समानुपातिक सूची त्यो चाहिँ राजसभासँग मिल्न गएपछि समानुपातिक सूचित हाम्रो फिर्ता अब हामीसँग समानुपातिकको

0: हुनै थिएन, उम्मेदवारै थिएन, होइन। अब त्यसपछि हामीलाई त प्रत्यक्ष मात्रै लड्नुपर्ने स्थिति थियो नै। पछि समानुपातिकको लागि हामीले अर्को पार्टीसँग, एजेन्जीको पार्टी एउटा पार्टी थियो, नयाँ पार्टीसँग चाहिँ सहकार्य र एकता गरेर मात्रै आएको हो, होइन। त्यो हुनाले हामीलाई चाहिँ समानुपातिक पनि नभएको, अब चुनाव प्रचारको पनि एक महिना मात्रै टाइम थियो हामीसँग, टाइमै थिएन। त्यो हिसाबले सर्यो भने ठिकै हुन्छ भन्ने हाम्रो चाहिँ एक्सपेक्टेसन थियो।
1: तर एउटा चिज थियो नि, जस्तै म तपाईँलाई सामान्य चलिरहेको कुरा भन्छु क्या, सर्फ भन्ने एउटा लुगा धुने प्रडक्ट थियो, त्यो प्रडक्ट आज यसरी ब्रान्ड बन्यो, सबैले अरू केही लुगा धुने पाउडर निकाल्दा पनि त्यसको नाम सर्फ बन्यो। एउटा समयमा हुन्थ्यो भेजिटेबल आयल चाहिँ जेको बने पनि हामी डाल्डा भन्छौँ, तर डाल्डा भनेको चाहिँ एउटा ब्रान्ड हो, त्यो आफैमा ब्रान्ड बनेर आयो नि। त्यस्तै कुलमान घिसिङ भनेको चाहिँ सफल मान्छेको, नेपाली जनताले मन पराउने मान्छेको र सर्वसम्मत मान्छेको ब्रान्ड थियो, तर त्यो ब्रान्ड पनि चलेन।
0: अब चलेन भन्दा पनि यसो भन्नु पर्ला, अहिलेको लागि एउटा अर्कै ब्रान्डले काम गर्यो। यो ब्रान्ड
1: तपाईँभन्दा पनि बिग ब्रान्ड,
0: बिग ब्रान्ड त भन्दिनँ हो, अब अर्कै हिसाबले, अब सोसियल मिडियादेखि लिएर सबै कुरामा, अब त्यसको त्यसको चाहिँ प्रचारदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय सब धेरै कुराहरू छन् होइन। त्यही हिसाबले चाहिँ अहिलेलाई एउटा पार्टी आएको छ, तर हाम्रो ब्रान्ड पनि चल्छ।
1: तपाईँ त्यसो भन्नुहुन्छ, कम्तीमा पनि मानिसहरू के अपेक्षा गर्दै थियो भने कुलमान घिसिङले बनाएको दल राष्ट्रिय पार्टी त भन्नुपर्छ, तथापि हाम्रो प्रावधानका हिसाबले गर्दा राष्ट्रिय पार्टीभन्दा एक सिट जितेको हुनुपर्छ, समानुपातिकमा 3% मत त कायम गरेको हुनुपर्छ होइन। हर्क साङपाङले एकै झट्कामा राष्ट्रिय पार्टी बनाइदिएर अहिले संसद हल्लाइरहनु भएको छ, तपाईँहरूले बाहिर बाहिर अन्तर्वार्ता दिएर हिँड्नु परेको छ।
0: अब यस्तो हो, अब हाम्रो पार्टी धेरै ढिलो चाहिँ दर्ता भयो, त्यो बिचमा फेरि जुन 12 दिनको चाहिँ सहकार्यमा पुग्यौँ, त्यसपछि अब हामीसँग चाहिँ 1 महिना मात्रै टाइम थियो, हामीले हाम्रो पार्टीको सङ्गठन पनि विस्तार भएको छैन, अर्कोजीको चाहिँ अर्कै उहाँहरूको 6 महिना अगाडि नै दर्ता भएर उहाँहरू लागिराख्नु भएको थियो, र हाम्रो पार्टीको जुन हिसाबले हामीले प्रचार प्रसार दुईवटा चिन्ह पनि दुईवटा, समानुपातिक पनि दुईवटा होइन, समानुपातिक र प्रत्यक्ष गरेर दुईवटा मत नदिएको होइन, करिब करिब 2 लाखको हाराहारीमा समानुपातिक, त्यो पनि त्यो थाहा नै नभएको, त्यो बाँसुरी चिन्हमा मत आएको भन्ने ठुलै कुरा हो। हामी काहीँ पनि पुग्न, प्रचारलाई नै पुग्न सकेनौँ, धेरै ठाउँमा त हाम्रो उम्मेदवार पनि जान सकेन, उम्मेदवार नभएकै ठाउँमा पनि समानुपातिकमा त्यो बाँसुरीमा हामीलाई करिब 6,000 मत आएको छ। सिन्धुलीको 2 नम्बर क्षेत्रमा हाम्रो न उम्मेदवार थियो न प्रचार गर्न गएको थियो, 6,000 समानुपातिकमा मत आएको छ, त्यतिकै आएको, जनताले विश्वासै गरेर आएको,
1: त्यतिकै हुँदैन त, कुलमान घिसिङलाई कहीँनिर सहयोग हुन्छ भनेर भोट हाल्यो होला,
0: त्यही त सहयोग हुन्छ भनेर आएको, त्यो भन्नु मतलब हामी प्रचार नगरी पनि आएको भनेको, जनताको विश्वास छ, विश्वास नभएको होइन। अब टाइम छोटो भयो र परिस्थिति पनि त्यस्तै सृजना भयो।
1: त्यसरी हेर्ने कि यसरी पनि हेर्ने मिल्छ कि मिल्दैन सर, सबै कोणबाट एकचोटि विश्लेषण गरौँ न। कुलमान घिसिङ राजनीतिमा जाने निर्णय, अन्तरिम सरकारको मन्त्री हुने कुरा, चुनाव गराउने चाहिँ जिम्मेवारी थियो, त्यो एउटा बाटो होला, तर कुलमान घिसिङ राजनीतिलाई बनेको प्राणी नै होइन भन्न चाहिँ मिल्छ कि मिल्दैन, अर्थात् पार्टी चलाउने ल्याकत राख्दैनन् भन्न मिल्छ कि मिल्दैन।
0: त्यो त मिल्दैन, कुलमान घिसिङले पार्टी चलाउन सक्छ, देश चलाउन सक्छ भन्ने चाहिँ ल्याकत राखेरै आएको हो,
1: तर जनताले त्यसलाई अनुमोदन त गर्ने,
0: जनताले अनुमोदन एकैचोटि नगर्ला, जनताले अनुमोदन राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि एकैचोटि यो बहुमत दिएको त होइन नि त, जनताले अनुमोदन चाहिँ गर्छ भन्ने नै मलाई लाग्छ। र जुन हिसाबले तपाईँले इङ्गित गर्नुभयो सरकारमा गएको कुरा, त्यो सरकारमा गएको कुरा पनि हाम्रो एउटा चाहिँ त्यो बेलाको परिस्थितिमा सरकारमा जाने पनि थिएन, सरकार नगइकन पार्टी खोलेर अगाडि बढ्ने भन्ने हाम्रो थियो, त्यो पनि हाम्रो गल्ती भएको, पार्टी सुरुमै खोल्नु पर्थ्यो 6 महिना अगाडि नै, त्यो बेला पार्टी
1: बिचमा फेरि केही समय तपाईँले खास पनि ओढ्नु भयो,
0: होइन होइन, पार्टी नखोलिकन चाहिँ हामी सरकारमा जानुको बाध्यता थियो त्यहाँ, त्यहाँ चाहिँ प्रधानमन्त्रीले पहिरो पनि बोल्नु भएको छ, प्रधानमन्त्रीले पनि दुई तिनचोटि बोलाएर चाहिँ सरकारमा आइदिनु पऱ्यो, तपाईँहरू जस्तो अब चाहिँ क्रेडिबल मान्छेहरू सरकारमा आएर चलाउनु पऱ्यो भन्ने, र जेएनजीहरूको पनि सबैको त्यही थियो र जनताको पनि चाहना सबै अलिकति मैले त्यो जिम्मेवारीबाट सबै भागेको अवस्था पनि देखियो त्यहाँ, अलिकति चाहिँ यसलाई सेफ ल्यान्डिङ गर्नुपर्छ, राष्ट्रको आवश्यकता जिम्मेवारी बोधका साथ जानुपर्छ भनेर गा हो होइन, र त्यो बेला एउटा सहमतिमै गा हो है प्रधानमन्त्रीसँग, पछि चुनावमा जानुस् राजीनामा दिएर जानुस् अहिलेलाई आउनु पर्यो भन्ने हिसाबले भनेपछि हामी म पहिलोचोटि गा हो। अब गइसकेपछि तिनवटा मन्त्रालय चलायौँ, अब त्योभन्दा बढी पनि अब आफ्नो मन्त्रालयभन्दा बाहिरको काम पनि जेएनजीहरूको चाहिँ माग समता आन्दोलन नेगोसिएसन करिब करिब 18-20 घन्टा खटियो होइन, धेरै काम गरियो तिन महिनामा, जुन किसिमले आफ्नो मन्त्रालयहरूको पर्फर्मेन्समा पनि ध्यान दिनुपर्ने र अरू विषयहरूमा पनि ध्यान दिनुपर्ने, र मलाई के लाग्छ भने हामीले यो सबै कुरा गरेर चुनाव हुने वातावरण हामीले बनायौँ जस्तो लाग्छ होइन, त्यहाँ एउटा
1: होइन त्यो बेलामा पनि तपाईँको कर्म तपाईँको खप्पर चाहिँ अब जसै नै रह्यो, पार्टी खोलेर जानु थियो भने चुनावमा हुमिनु थियो भने किन गए सरकारमा भन्ने त्यति बेला पनि तपाईँलाई
0: होइन, पार्टी त त्यो बेला म पार्टीमा थिएन होइन, पार्टी खोल्ने कुरा थियो नै, हाम्रो पार्टी खोल्ने त प्रश्न थियो, पार्टी खोलेर जान्छु भन्ने नै थियो होइन, अनि जुन बेला म पार्टीमा आउँछु म राजीनामा दिएर आउँछु भन्ने, म राजीनामा दिने चरणमै थियौँ हामी, अब राजीनामा दिएर अब जानुपर्छ भन्नेमै थियौँ, अब प्रधानमन्त्रीसँग पनि त्यो कुरा भएरै अब प्रधानमन्त्री म राजीनामा दिन्छु र त्यो अब चाहिँ लाग्छु भन्ने थियो, अब चुनाव हुने एउटा लाइनमा गइसकेको थियो, त्यो भाव हो ढिलो भए पनि होइन जस्तो लाग्छ, होइन ढिलो त अब किन सरकारमै नगइकन पार्टी सुरुमा खोल्नु पर्थ्यो, दुईटा चाहिँ पार्टी खोलेको भए त्यसले
1: दुईटा ढुङ्गामा खुट्टा हालेपछि होइन
0: होइन, पहिले पार्टी खोलेको पार्टी खोलेर सुरुमै गएको भए त्यो अर्कै परिस्थिति सिर्जना हुन्थ्यो, यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो बेलाको क्रेडिबिलिटी कहाँ थियो हामीलाई नै थाहा छ है, सबैलाई थाहा छ, र त्यसपछि अब सरकारमा गयौँ हामी, सरकारबाट बाहिर आयौँ, त्यो बेलासम्म पनि राम्रो थियो, जुन बेला हामी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य गर्न पुग्यौँ, त्यसपछि चाहिँ हाम्रो त्यसपछि फेरि फर्किनु पर्यो, त्यसपछि चाहिँ हामीलाई अलिकति ठुलै चाहिँ ब्रेक लागेको हो।
1: तपाईँ एकचोटि रिभ्यू गर्नुहुन्छ रासोपासँगको 12 दिन अस्ति खास गरी ऐतिहासिक महाधिवेशनको उद्घाटनको सन्दर्भमा पनि तपाईँसँगको विषय उठ्यो, र अहिले पनि रासोपाका आम समर्थकहरूमा बनाइएको तपाईँको चित्र चाहिँ के छ भने तपाईँ दम्बी हुनुहुन्थ्यो, तपाईँ अहङ्कारी हुनुहुन्थ्यो, तपाईँ स्वार्थी हुनुहुन्थ्यो, उहाँहरूको नेतृत्वलाई नमानेर मलाई चाहिन्छ भन्नुभयो, तपाईँको त हाँडी घोप्टे स्वभाव नभइदिनु भए आज कुलमान घिसिङ कहाँ हुन्थे, अहिले कहाँ छन् भनेर उनीहरू खिसी टिउरी गर्छन्।
0: अनि म कस्तो थियो कस्तो छु भन्ने कुरा त आम नेपाली जन तपाईँलाई पनि थाहा छ नि, म त्यस्तो मान्छे नै होइन, हामी त्यसरी चाहिँ किन गयौँ त, हामीले त प्रश्न कुरो गरेका छौँ नि त, नेपाली जनताको चाहना पनि यस्तो तिनटै मिलोस् भन्ने थियो, र यो मिल्नको लागि उनीहरूले पटक पटक आग्रह गरिसकेपछि र हाम्रो पार्टीभित्र पनि धेरै जेएनजीहरूको पनि सबैको चाहना अनुसार ल ठिकै छ हामी मात्रै किन चाहिँ बाहिर भन्ने हिसाबले चाहिँ मिल्न गएको हो, हामी एकदमै स्वच्छ मनले मिल्न गएको, त्यसो नभएको भए हामी के अरे हाम्रो जुन हाम्रो समानुपातिकको उम्मेदवारको लिस्ट छ त्यो किन फिर्ता लिन्छ र होइन, समानुपातिकको लिस्ट फिर्ता लिएर गएको हो नि त होइन, किन गरिन्थ्यो र होइन, अनि त्यहाँ गएर अनि 12 दिनसम्म त्यो सहमति कार्यान्वयन नगर्ने चाहिँ को त अब होइन, मैले त पटक पटक होइन सहमति एउटा सहमति गरिसकेपछि कार्यान्वयन गर्नु पऱ्यो, 12 दिनसम्म कार्यान्वयन गरेर त्यसलाई अगाडि बढाउनु पऱ्यो होइन, अब कार्यान्वयन नगर्ने लास्टमा गएर त्यो त्यो त्यो सहमतिलाई एकतर्फी रूपमा भङ्ग भयो भनेर भन्ने, अनि मैले त उहाँहरूले मैले पटक पटक भनेको छु, अब जुन बेला चाहिँ हामी सहमति साइन गर्दै थियो रविजीले के भन्नुभएको थियो भने दुईवटा कमिटमेन्ट तपाईँले गर्नुपर्छ भनेर भन्नु होइन, एउटा चाहिँ महाधिवेशनपछि सभापतिमा सर्वसम्मतिको सभापति मलाई मान्नुपर्छ तपाईँले भन्नुभयो
1: रविजीलाई
0: रविजीलाई अनि अर्को चाहिँ बालिनजीलाई पाँच वर्ष प्रधानमन्त्री मान्नुपर्छ भन्नु अब त्यो कुरा तपाईँले सहमति गरेर आइसकेको छ सबै कुरो भइसकेको छ राष्ट्रको आवश्यकता अहिले एउटै चाहिँ शक्ति बनोस् भन्ने छ मलाई त फरकै पर्दैन भनेर साइन गरायो हो नि त त्यो
1: ए भनेको अहिलेसम्म लुकाइएको कुरा चाहिँ तपाईँसँग रवि लामिछानेले त्यति बेला गरेको शर्त या उहाँले राखेको शर्त चाहिँ रवि लामिछानेलाई ऐतिहासिक महाधिवेशन उहाँले जे भन्नुहुन्छ पहिलो त्यो महाधिवेशन पछाडि
0: सहमतिको सभापति
1: सभापति चुनाव नलड्ने तपाईँ चुनाव लड्न पाउनुहुन्न होइन दोस्रो पाँच वर्षलाई संसद दलको नेता सहित प्रधानमन्त्री बालन शाह बन्नुहुनेछ त्यसमा पनि तपाईँ दाबी गर्नुहुन्न त्यो दुईवटा कुरा तपाईँ मानिसक्नु भएको
0: मानेर साइन भयो नि त्यो तिनजना बसेर
1: किन त्यस्तो आयो सर प्रधानमन्त्री पनि बाँडफाँड गर्नुपर्छ र म उनीहरू
0: कहिले पनि भनेको छैन कहिले पनि भनेको छैन त्यस्तो सहमति भएर साइन भयो नि त्यो अब मैले कुनै पदकै टेम्पो गरेको थिएन बरु उहाँहरूले के गर्नुभयो भने हाम्रो त पार्टी हो नि त 51 जनाको केन्द्रीय सदस्य थियो 15-25 जना जति दिन्छु भन्नुभएको थियो होइन पछि 12 जना भन्नुभयो अब एउटा चाहिँ पदाधिकारी दिन्छु भन्नुभएको थियो उपाध्यक्ष मलाई दिएको 5 नम्बरमा मलाई राख्नुभयो उहाँहरूले होइन त्यसमा पनि मेरो केही थिएन मैले हाम्रो साथीहरूलाई मलाई उपाध्यक्ष पनि चाहिएन लास्ट दिन मैले बालिनजीलाई जस्तै साधारण सदस्य राखिदिनुहोस् एउटा चाहिँ वरिष्ठ नेता भनिदिनुहोस् अथवा जे भन्नुहोस् र अरू हाम्रो साथीहरूलाई मिलाएर ल्याउँ टुङ्ग्याइदिउँ भनेर भने हो मेरो कुनै हुनै थिएन होइन त्यो जुन हिसाबले उहाँले चाहिँ ठुल्ठुला पद माग्यो भने त्यसमा त पदको त कुरै थिएन नि उहाँले मैले अहिले चाहिँ मलाई के शङ्का लाग्यो भने अस्ति महाधिवेशनमा आयो नि त महाधिवेशनमा एकजनाले सभापति दावी गरेर उठ्छु भने चाहिँ प्रतिनिधि नै खारेज
1: भयो खारेज भयो
0: उहाँलाई दुइटैलाई शङ्का थियो कि
1: एकदमै
0: एकजनालाई चाहिँ के अरे सभापति नै गोलमालले खाने हो कि भन्ने शङ्का अर्को डर होइन अर्कोलाई खाइदिने हो कि डर थियो कि होइन त्यो विभिन्न कारण हुनसक्छ विभिन्न कारणले गर्दाखेरि उहाँले
1: एकदमै उहाँहरूले विश्वास गर्न सक्नु भएको रहेछ कि यो मान्छे अहिले चाहिँ तपाईँ सिओ बनेर पसिरहेको छ उसको पक्षमा माहौल आइसके पछाडि यो फाली भनेर निक्लने छ
0: होइन मेरो अहिलेसम्मको इन्टेग्रिटीमा क्वेसन गर्ने ठाउँ त छैन नि त मैले जुन किसिमले मैले आफ्नो
1: राजनीतिभन्दा अगाडिको इतिहासले राजनीतिमा आएपछि मान्छे बेइमान हुँदैन भन्न चाहिँ सकिँदैन क्या हाम्रो राजनीतिको जो चित्र देखाएको छौँ नि
0: मैले जे भने होइन उहाँहरूले त व्यवहारमा त लागू गर्नु पर्यो नि त व्यवहारमा त लागू गर्नु पर्यो लास्ट दिन पनि त्यो कुरा गरिसकेपछि उहाँले एकतर्फी दुईजना बसेर आजदेखि यो सहमति भङ्ग भयो भनेर डिबिजीले मलाई फोन गर्नुभयो होइन होइन अहिलेको सभामुखले उहाँले फोन गर्नुभयो आजदेखि सहमति भङ्ग भयो भनेर भन्नुभयो एकतर्फीसँग तिनथ मिलेर गरेको सहमति आजदेखि भङ्ग भयो भने के हो त अब त्यो
1: दुईवटा
0: त्यो अब तर के हो भने मैले त्यहाँ चाहिँ षड्यन्त्र विभिन्न किसिमका
1: कुलमान सर किनभने कुलमान घिसिङ थपिएको भए त्यति बेलाको समयको माग त्यति बेला जनताको माग के थियो भने यी पुराना पार्टीहरूबाट हुँदैन नहुने भए पछाडि कमजोर रासोपा रवि लामिछाने नेतृत्व गरिरहेका छन् त्यसमा एकदमै धेरै आशा गरिएको काठमाडौँको मेयर बालन शाह र हिजोको एउटा कुशल प्रशासक जसले आज हामीलाई बत्तीमा बस्न दिएको छ त्यो मान्छे पनि मिसियो भने चाहिँ साँच्चै नयाँ सरकार बन्छ नेपाल समृद्ध हुन्छ सबै मान्छेको आशा त्यो भएर सदिच्छा पनि थियो तपाईँ एकै ठाउँमा बस्नुहोस् भन्ने तर तपाईँलाई आज चाहिँ के शङ्का लाग्छ कि के कारणले उहाँहरूले हामी दुइटा भएपछि हाम्रो धार्नी पुगिहाल्छ किन चाहियो चाहिँ छटक भनेर तपाईँलाई छोड्दै आयो कि के रहेछ
0: अब त्यो त अब उहाँहरूलाई नै सोध्नु पऱ्यो अब उहाँले यसको जवाब दिनुभएको छैन मैले त पटक पटक भनेको छु पटक पटक होइन यही कुरा भनिरहेको छु पटक पटक इन्टरभ्यूमा भनेको छु नि त होइन रियल भएको पनि त्यही हो
1: मैले आफूलाई चाहिँ के लाग्छ व्हाट डू यू प्रेडिक्ट
0: होइन त्योभित्र मलाई अहिले चाहिँ के लागिरहेछ भने जुन हिसाबले भयो अब मैले षड्यन्त्र भइरहेछ भन्ने गन्ध चाहिँ विभिन्न उसबाट आइरहेको थियो मलाई होइन त्यो कुराहरू भइरहेको थियो अब हामी मिल्न जानै हुँदैन थियो भन्ने चाहिँ पछि हामीले भयो अब जनतालाई त के पार्यो भने मिल्न किन गयो फेरि किन फर्क्यो भन्ने भयो नि त
1: होइन बनाएकै म अलिकति थप्छु सर बनाइएकै अहिलेसम्मको मानक चाहिँ के छ भने अहिलेसम्मको कथ्य चाहिँ के छ भने कुलमान घिसिङ मिल्न जानु ठिक थियो तर उनी जसरी निक्ले उनी त्यहाँ बिस्पिएर भने नि बस्नु पर्थ्यो, त्यसका लागि त बिस्पिउनु पनि तयार हुनु पर्यो नि त, मैले बस्नु पर्थ्यो,
0: हामीले त्यही त गरेको थियो त, मैले मलाई साधारण सदस्य राख्नुहोस् तर हाम्रो साथीहरूलाई मिलाउनुहोस्, अब आजदेखि टुङ्ग्याउनुहोस् भन्दाखेरि एकतर्फी रूपमा त्यो चाहिँ सहमति भङ्ग भयो भने चाहिँ अनि के कसरी
1: तर त्यसको घाटा त समग्रमा त तपाईँलाई भयो, तपाईँको पार्टीलाई भयो, उहाँहरू त नाफै नाफा
0: ठिक छ, उहाँलाई उहाँलाई हाम्रो शुभकामना छ, नाफै नाफा गरोस्। अब अहिलेको
1: आज दुई तिहाई हारारी दलको रोजेको मन्त्री उप प्रधानमन्त्री या शक्तिशाली नेता हुन्थ्यो कुलमान घिसिङ, आज हेर्नु त मरिज जस्तो चाउरिएको दल।
0: मलाई मलाई सबभन्दा खुसी लागेको छ आज, किनभने हामी त्यो तिनटै एउटै डुङ्गामा डुब्थ्यौँ, हामी बाहिर आएछौँ।
1: भनेको के डुङ्गा डुब्दैछ?
0: डुब्दैछ, हामी बाहिर आएछौँ, डुब्न सक्छ, किन सँगै बस होइन बाहिर आएछौँ।
1: अचम्मको कुरा गर्दै हुनुहुन्छ, 183 सिट महावीर पुन पनि थपिदिउँ, मन्त्री खाएर बस्नु भएको छ, अब किन बाहिर राख्नु पर्यो, 183 सिटको सरकार, त्यो सरकारको शक्तिशाली प्रधानमन्त्री महामहिम बालेन्द्र शाह, पार्टीको अकण्टक सभापति महामहिम रवि लामिछाने, उनीहरू डुब्छन् रे अनि तपाईँ चाहिँ म डुबिन उत्रिएँ रे, कसरी?
0: अब त्यो त परिस्थिति समयले देखाउँदै जान्छ होइन, अब हाम्रो त शुभकामना छ, अब दुई तिहाई सरकारले के अरे जनताले दुई तिहाई दिएको छ, दुई तिहाईको सरकारले राम्रो काम गरोस् होइन, देशलाई समृद्ध बनाउनुहोस् बनाओस्, सुशासन कायम होस्, न्याय दियोस्, सामाजिक न्याय दियोस् होइन, यो देशलाई चाहिँ जुन किसिमले जनताको एक्सपेक्टेसन छ त्योभन्दा माथि लैजाओस् भन्ने नै हो, त्यो गर्यो भने हामीले पनि राजनीति गर्नु पर्दैन नि, किन राजनीति गर्ने र
1: कसैले राम्रो
0: स्वागत गर्छौँ नि,
1: करेक्ट।
0: तर जुन हिसाबले अहिले गइरहेको छ चाहिँ गतिविधिहरू त्यो सही दिशामा गइरहेको छैन जस्तो मलाई लाग्छ,
1: रोक्छु। सरकार गठनको 100 दिनको सन्दर्भ पनि परेको छ तपाईँसँग, त्यो विषय पनि सोध्नु नै थियो, तपाईँले मलाई तानेर ती लैदिनु भयो, तपाईँले सरकार हिँडिरहेको दिशा र सरकारको दशा चाहिँ सही देखिरहनु भएको छैन त्यसो भए।
0: अब अहिले नै 100 दिनमै सबै कुरा हुन्छ त्यो भन्ने चाहिँ होइन होइन, अब बेनिफिट अफ डाउट चाहिँ उहाँहरूलाई दिनुपर्छ, तर जुन हिसाबले अहिले 100 दिनमा चाहिँ देखिरहेछौँ नि त्यो चाहिँ राइट हिसाबले जुन जनताको एक्सपेक्टेसन थियो त्यो अनुसार गएको जस्तो मलाई लाग्दैन।
1: विरोधीको विरोध हो, तपाईँ त अहिले
0: विरोधी पनि विरोध पनि गर्दैन, म त
1: सुझाव विरोध गर्छन् बाहिर, तपाईँ विरोध
0: होइन होइन, म विरोध गर्दैन, म त सुझाव दिने हो, म त सुझाव दिने हो, मैले विरोध गरेको छैन, उहाँहरूलाई सही ट्र्याकमा आओस् भनेर सुझाव दिने हो हामीले होइन। अब उहाँहरूसँग अहिले जुन किसिमको इच्छा शक्ति देखिन्छ होइन, युवा शक्ति छ, इच्छा शक्ति छ, सबै चिज छ, अगाडि बढौँ भन्ने एउटा हुटुटी छ होइन, त्यो राम्रो पक्ष हो होइन, इच्छा शक्ति छ, तर विज्ञता र अनुभव विज्ञता र अनुभवमा कमी छ, र हिजोको शासन सत्ता कसरी चल्यो होइन, र त्यसमा हामीले के फरक ल्याइरहेछौँ होइन, अब जनताको निराशालाई कसरी हामी आशामा बदल्न सक्छौँ, हाम्रो चाहिँ यो इकोनोमी होइन, यो यो समग्र क्षेत्रको निराशालाई कसरी चाहिँ आत्मविश्वास बढाउन सक्छौँ भन्नेतिर उहाँहरू अगाडि बढेको जस्तो लाग्दैन होइन, त्यसले के भने समग्र क्षेत्रलाई चाहिँ आर्थिक राजनीतिक क्षेत्र समाजमा फेरि पनि अर्को चाहिँ निराशा जन्माएर फेरि पनि अर्को विस्फोटतिर लग्यो भने नेपालको दुर्भाग्य हुन्छ।
1: भनेको तपाईँलाई यस्तो लाग्छ चैत्र 13 गते पछाडि आज यो असारको अन्त अन्तमा तपाईँहरू म संवाद गर्दै गर्दा यसो चाहिँ नभनौँ सरकार सम्पूर्ण रूपमा असफल भइसक्यो भन्ने बेला त भएकै छैन, 5 वर्षको लागि बनेको सरकार हो, 3 महिनामै सरकार असफल या सफल भयो त तपाईँ पनि भनिरहनु भएको छैन, भन्नु पनि हुँदैन, तर उनीहरूमा विज्ञताको कमी देखियो, अनुभवको कमी देखियो र जनताको निराशाको प्यारामिटर चाहिँ त्यो बढेर गयो
0: बिस्तारै
1: भन्दै हुन्छ मलाई।
0: अब घटना त धेरै घटिरहेछन्
1: जस्तै
0: होइन, अब सरकारको एक्टिभिटिज होइन, अब संसद प्रतिको उत्तरदायित्व, संसदलाई ओनरसिप लिने कि नलिने होइन विषयहरू भयो, अब सुकुम्बासीकै केसमा भनौँ, अब सुशासन भनेको अब हिजोको भ्रष्टाचारीहरूलाई अथवा हिजोको भ्रष्टाचारका चाहिँ प्रमुख व्यक्तिहरूलाई हामी समातेर थुन्छौँ भन्ने मात्रै सुशासन होइन होइन, त्यो विषयमा केही विषयहरू उहाँले राम्रै इनिसिएसन लिएको देखिन्छ
1: होइन।
0: के हो भने हिजोको शासकले चलाएको र अहिलेको शासकले अहिलेको उहाँहरूलाई जनताको एक्सपेक्टेसन अनुसार आएको त्यत्रो चाहिँ द्वितीयको उल्लेख चलाएकोमा फरक चाहिँ के हो त भन्ने कुरा चाहिँ चाहिँ देखाउनुपर्छ होइन। आफ्नो चाहिँ आफ्नो र आफू नजिककाहरूलाई के पनि नहुने र रविजीलाई मात्रै लगेर चाहिँ थुन्यो चाहिँ ऊ गर्यो
1: गुमायो
0: दुःख दियो भन्ने एउटा सेन्टिमेन्टलाई ले रविजीलाई चाहिँ सेन्टिमेन्ट पब्लिक सेन्टिमेन्ट गाह्रो नि, रविजी एकदमै चोखो छ भनेर त गाह्रो होइन होइन, तर त्यो किसिमको सेन्टिमेन्ट रविजीलाई गएको त त्यो बेला आफ्नो मान्छेलाई सबैलाई के पनि नगर्ने
1: होइन।
0: अब त्योभन्दा बढी यदि यो सरकारले गर्छ भने होइन आफ्नो जति सबै मुद्दा पनि फिर्ता लिने अरू पनि गर्ने सबै कुरा चाहिँ अहिलेको मन्त्री सांसद कसैको छानबिन पनि गर्न नपर्ने र अरू जतिको चाहिँ सबैको छानबिन गर्ने भन्ने किसिमले अथवा त्यो पनि चाहिँ विधि नपुर्याइकन पहिला छानबिन गरेर थुन्ने कुरा
1: एउटा
0: त्यो त्यो विषयमा चाहिँ अलि सरकार गम्भीर हुनुपर्छ।
1: हिजोको दिनमा आरोप के थियो भने आफ्नो या आफ्नो नजिकको कोही मान्छे छ भने उसलाई दुधले नुहाइदिने, मन नपरेको छ भने उसको चाहिँ कहीँनिर सानो ठाउँ पाउन साथ पनि त्यसलाई तिल्ला पहाड बनाउने र मान्छेलाई सक दिने, त्यो भयो भन्ने आरोप हो नि त। अब अहिलेकाको तपाईँले उठाएको कुरा कहाँ हो जस्तो लाग्छ कुलमान सर मलाई भने, एउटा सम्पत्ति छानबिनका सन्दर्भमा उहाँहरूले के भन्नुभयो भने सुरु कुरा त 46 पछिको उठाएको थियो, अझ 46 भन्दा अगाडि पनि किन नगर्ने पञ्चायतकालमा चाहिँ के दुल्ली नुहाएको मान्छे थिए भन्ने पनि प्रश्न छ। 46 पछिको नभनेर उहाँहरूले 62-63 भन्नुभयो, त्यो पनि के भन्नुभयो भने पहिलोचोटि सांसद या सार्वजनिक पदमा पुगेको भने त उहाँहरू हो 183 जना त, उनीहरूको चाहिँ छानबिन नगर्ने भन्नुभयो एउटा। दोस्रो यो बिचमा रवि लामिछानेको तपाईँहरू नै सरकारमा भएको बेलाको महाधिवक्ताले दुईवटा मुद्दा फिर्ताको कुरा र अहिले भट्टाफट जिल्ला तपाईँहरू भएकै सरकार त हो नि, त्यो महाधिवक्ता तपाईँहरूकै पाला नियुक्त गरे हो होइन, भनेको सरकार चाहिँ हिजोकैहरूको अर्को संस्करण बन्यो, आफ्नालाई चोख्याउने अर्कालाई मुन्ट्याउने।
0: त्यो भन्दा पनि मैले के हो भने उहाँहरूको हरेक चाहिँ निर्णयहरूमा जनताको विश्वास होस् भन्ने हो होइन, हरेक निर्णयको जनताको ठिक गरेको छ भन्नलाई चाहिँ विश्वास गर्नु पर्यो नि त। त्यो विश्वास चाहिँ के हो भने अब त्यसरी सेलेक्टिभ डिसिजन भयो भने त्यो विश्वास हुँदैन होइन, राइट डिसिजन गर्दा पनि कहिले काहीँ गलत हुन्छ होइन, त्यो भएको हुनाले त्यो सेलेक्टिभ डिसिजनहरू गर्नु हुँदैन। अहिले अब सरकार पनि अलिक केन्द्रीकृत हिसाबले अलिक सेल्फ सेन्टर्ड भयो,
1: होइन
0: सेल्फ सेन्टर्ड भयो, अलिकति अटोक्रेटिक हिसाबले अझ हिजोको भन्दा बढी अटोक्रेटिक भयो कि भन्ने जनताको आम गुनासो छ अहिले पनि होइन। अब
1: जनताले त धेरै गुनासो गरेका छैनन्
0: होइन,
1: जनता त बालेन्द्र शाहसँग यति धेरै ढुक्क र यति धेरै विश्वस्त छन् कि माई बालेन्द्र शाह विल मेक माई नेसन टु सिङ्गापुर, जनता त त्यता छन्। तपाईँहरू जस्ता जनताले चुनावमा नपत्याएका तर राजनीति थामिरहन पर्नेहरू चाहिँ विरोधमा छन्
0: होइन, त्यस्तो होइन। त्यो कस्तो हो भने हामी आम विश्वास, आम पब्लिकको विश्वास र इन्टेलेक्चुअल सबैको विश्वास हुने गरेर काम गर्नु पर्यो सरकारले। सरकारले जुन किसिमले हिजो हामी जुन जुन विषयलाई लिएर जेन्जी आन्दोलन भयो, एउटा चाहिँ अहङ्कार एक किसिमको दम्बी एक किसिमको चाहिँ निराशा मात्रै ल्याउने आक्रोश जन्माउने काम
1: भइरहन्छ,
0: गलत मान्छेहरूलाई
1: प्रमोट गर्ने
0: होइन, त्यो त्यो त्यसबाट आक्रोश पैदा भयो नि त. अब त्यो बिस्तारै त्यस्ता आक्रोशहरू फेरि पनि आउन सक्छ कि. अब सुकुम्बासीकै केसमा भनौँ, सुकुम्बासी
1: आउँछ सर, तर त्योभन्दा अगाडि तपाईँले दोस्रो एउटा कुरा भन्नुभएको छ नि, इट्स अ सिरियस कन्सर्न आई गेस, होइन. यो सरकार र यो प्रधानमन्त्री चाहिँ कतै थप अटोक्रेटिक बन्दैछन्, अर्थात् लोकतन्त्रलाई सम्मान गर्ने या प्रवर्धन गर्ने भन्दा त्यसको घाँटी निमन्टेतिर गइरहेछन्.
0: त्यही त, उहाँको गतिविधि चाहिँ अब उहाँले संसदलाई ओनरसिप लिने कि नलिने एउटा कुरा होइन, किनभने जुन शक्तिको सोर्स त आफू प्रधानमन्त्री भएर त संसद त्यहीबाट निर्वाचित भए हो होइन. अब त्यसलाई अब संसदमा किन विरोध आयो, किन चाहिँ संसद अवरुद्ध भयो भन्दाखेरि अरू विपक्षको कारणले मलाई लाग्दैन होइन. त्यो चाहिँ सत्तापक्षकै ले जुन किसिमले त्यसलाई डिल गर्नु पर्थ्यो त्यो भएन भन्ने हिसाबले नै भए होला होइन. त्यो भएको हुनाले अब संसदलाई ओनरसिपमा लिनु पर्यो, किनभने यो सरकारले चाहिँ राम्रो गरोस् भन्ने मेरो हाम्रो चाहिँ यो सरकारले राम्रो गरोस् भन्ने नै हो. किनभने त्यो सरकारले राम्रो गर्नलाई तपाईँले प्रतिशोध अथवा अहङ्कार अथवा अटोक्रेटिक हिसाबले मात्रै गरेर हुँदैन. पहिला रिजल्ट देखाउनु पर्छ, रिजल्टमा जानुपर्छ, अलिकति चाहिँ सबैलाई कन्फिडेन्स, सेल्फ कन्फिडेन्स हुन् जुन कन्फिडेन्स सबभन्दा अहिले सबभन्दा गिरेको के छ भने कन्फिडेन्स गिरेको छ, मान्छेको आत्मविश्वास गिरेको छ. तपाईँ कर्मचारीको आत्मविश्वास छैन, उद्योगीको आत्मविश्वास छैन, निजी क्षेत्रको छ, तपाईँको चाहिँ कन्ट्र्याक्टरहरूको आत्मविश्वास छैन. अब लगानीको वातावरण कसरी क्रिएट गर्ने, रोजगारी कसरी सृजना गर्ने, अब रोजगारी त त्यतिकै सृजना हुँदैन नि त. अब ब्याङ्कमा 14-15 खरब पैसा बसिया छ, कसैले पनि 5% ब्याजमा दिन्छु भने लगानी गर्दैन. त्यो इतिहासको सम्बन्ध त्यो कन्फिडेन्सलाई चाहिँ बिल्ट अप गर्नुपर्छ सरकारले, पहिला त्यो काम गर्नुपर्छ. मैले भन्न सुशासन भनेर सुशासनमा लाग्नुपर्छ, तर त्यो कन्फिडेन्स फेरि गिर्ने काम चाहिँ सुशासनको नाममा भन्नुहोस्, अरूको नाममा भन्नुहोस्, जेसुकै भए पनि त्यो कन्फिडेन्स लेभल चाहिँ बिल्ट अप गर्नुपर्नेमा त्यो भइरहेको छैन सबभन्दा महत्त्वपूर्ण.
1: तर कस्तो लाग्छ कुलमान सर भने, हिजोका दिनमा कर्मचारीहरू हल्लिँदै आउँथे, जाडोमा घाम ताप्न आए जस्तो, गर्मीमा एसीमा बस्न आए जस्तो, होइन. घुस नमागिकन कतिपय ठाउँमा कामै हुँदैन थियो भन्ने छ. ठेकेदारहरू राजनीतिक दलको संरक्षणमा, तपाईँ नै गाउँ कमला पुलको निरीक्षणमा मन्त्री हुँदा त्यो कति वर्षदेखि लट्किएर बसेका थियौँ. तर अहिले त भलै सरकारको मन्त्रीले त्यो शब्द प्रयोग गर्नुहुन्थ्यो कि हुँदैन थियो, फेरि अब उमेरको कुरा नि हुन्छ क्या सर, होइन. म तपाईँलाई अहिले सर भनिरहेको छु भने 15 वर्ष अगाडि तपाईँ र म भेट भए के छ यार भनिन्थ्यो होला नि त. तर उहाँहरू यार जेनेरेसनको हो क्या, होइन, ब्रो जेनेरेसनको हो. त्यो भएर काम गर्ने भए गर्ने हो, नत्र खुट्टा गर्ने हो क्या उहाँहरू. त्यसो भएर त्यो एउटा पाटो हो. तर अहिले कर्मचारीहरू काम गर्ने, घुस माग्न डराउने, ठेकदारहरू काम गर्ने, यस्तो त सुरु भएको छ सर.
0: अब त्यो भएको छ कि त्योभन्दा उल्टो भएको छ, त्यो चाहिँ तपाईँले व्यवहारमा हेर्नुपर्छ. कर्मचारीहरू अहिले, हिजो कर्मचारीले रियल सजेसन दिन्थे, बोल्थे, आज कर्मचारी कसैले बोल्दैन,
1: काम गर्छन् नि त.
0: काम त कतिको कर्मचारी अहिले कहिले बोल्दैन, कर्मचारी पनि टेररमा छन्, कर्मचारी पनि टेररमा छन्, उद्योगी टेररमा छन्, कन्ट्र्याक्टर टेररमा छन्, कन्सल्टेन्ट टेररमै छन्. र काम यसले काम भएको छ भन्ने कुरा पनि होइन, फेरि त्यो रियलमा काम भएको छ त.
1: त्यो दुइटै चिज त हो नि सर, देयर आर टु वेज, होइन. एउटा इन्करेज गरेर, उसलाई प्रेज गरेर, उसलाई प्रशंसा गरेर काम गर्ने बनाउने. कहिलेकाहीँ त्यसो भएन भने हाम्रो गाउँघरतिर पशु कुट्नु हुँदैन एउटा कुरा छ, तर गोरु हिँड्दै हिँडेन भने लाठी लाउने चलन हुन्छ नि त.
0: त्यो पनि होला, तर यस्तो हो, अब तपाईँलाई टेररमै राखेर मात्रै काम हुँदैन कि, त्यो सर्टेन टाइममा विस्फोट हुन्छ. त्यो तपाईँको कानुनी यो विधिक प्रक्रिया छ नि त, तपाईँले कन्ट्र्याक्टरलाई काम गराउन अथवा कर्मचारीबाट कन्सल्टेन्टबाट काम लिने पनि तरिका छ. म 3 महिना मन्त्री हुँदाखेरि, 115 दिन मन्त्री हुँदाखेरि कर्मचारीले काम गरेको थिएन त, कर्मचारी पुरा मोटिभेटेड भएर.
1: तर एउटा चिज भनौँ, होइन, तपाईँले मोटिभेटेड भएर भन्या हो, तपाईँ विद्युत प्राधिकरणमा हुँदाहोस् या सरकारको मन्त्री हुँदाहोस्, तपाईँ त काम नगर्ने यसरी हप्काउनुहुन्थ्यो, तपाईँले नुवाकोटमा हप्काएको म अहिलेसम्म बिर्सिन्न. तपाईँसँग पनि मान्छे डराउँथे,
0: होइन त्यो भएन डरा हुन्थे तर म त्यसरी चाहिँ फिजिकल एसल्ट गर्ने हिसाबले हामी
1: होइन
0: हामी चाहिँ कानुनी रूपमा जान्थ्यौँ. अब हामी आउँदाखेरि मैले चाहिँ 3 महिनामा करिब करिब चाहिँ 250 कन्ट्राक्टहरू तोड्यौँ. तोड्ने प्रक्रियामा धेरै तोड्यौँ. धेरै कन्ट्राक्टरहरू चाहिँ मैले तोडेको कन्ट्राक्टरहरू म प्रति एकदमै रुष्ट पनि छन् होइन. अब त्यसले गर्दाखेरि धेरै कन्ट्राक्टरहरूले अब करिब करिब सडक विभागमा मात्रै 2100 कन्ट्राक्ट छन् होइन. धेरै कन्ट्राक्टहरू काम गर्न आए नि त. अब त्यो एउटा तरिका छ होइन, कन्ट्राक्ट अनुसार कसरी मोबिलाइज गर्ने भन्ने तरिका छन्.
1: यो सरकार मिलमो त जान्दैन क्या, यो सरकार मिलमो त जान्दैन, यो सरकार बटर ब्रेड बटरको फर्मुला जान्दैन. यो सरकार पैसा दिने हो, काम गर, कानुन त होइन जेल
0: होइन. अब त्यसले मात्रै काम गर्ने भए त कन्ट्र्याक्टै किन गर्नु पर्यो त होइन. कन्ट्र्याक्टै गर्नु परेन नि. अब कन्ट्र्याक्टको त इन्टरनेसनल ल हुन्छ होइन. अब त तपाईँले सानो कुरा तलमाथि गरेर इन्टरनेसनल लमा गएर चाहिँ अब के अरे कोर्टमा गएर तपाईँलाई कति आर्बिट्रेसनमा कति पैसा चाहिँ फेरि सरकारले तिर्नुपर्ने बाध्यता बनाउँछन् होइन. त्यहाँले अब त्यो कुराहरू अलिकति मैले कन्ट्र्याक्टरहरू सबै चाहिँ राम्रो भनेको होइन, अलिकति सबै खराब पनि होइन. जुन हिसाबले थ्रेड दिएर मात्रै हुँदैन, अब हामीले पनि गाली गरेका हुन्छ, आन्तरिक रूपमा गाली गरेका हुन्छौँ. मेरो किन काम गर्नु भएन, यो गर्छौँ यो गर्छौँ तपाईँलाई, यो गर्छौँ होइन, कन्ट्र्याक्ट तोड्दैछौँ यसो गर्छौँ भनेर त भनेकै हुन्छौँ. तर के हो भने गर्ने बेलामा त कानुनी प्रक्रिया मिलाएरै गर्ने हो त्यो हो. त्यो भएको हुनाले अहिले सबभन्दा ठुलो कुरा चाहिँ जसले जस्तो सुकै भने पनि इम्प्लिमेन्टेसनको पार्टमा सरकारले हेर्नुपर्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा त्यतापट्टि छ.
1: वैकल्पिक राजनीति चाहिए हो, तपाईँले पनि यो देश विकास चाहिए हो, तपाईँले पनि तपाईँको छोराछोरी भोलि यी बसेर काम गर्ने वातावरण बनोस् होइन. छछेरीलाई एयरपोर्टबाट विदाई गर्दा उनको आँखामा आँसु र तपाईँको आँखामा आँसु हुने अवस्था नबनोस्. हुन त रवि लामिछानेले हामीलाई सरकार बनाउनु दिनुहोस्, सरकार बनेको 100 दिनमा हामी यति मान्छे फर्काएर ल्याउँछौँ भन्नुहुन्थ्यो. सरकार बनाएर 100 भयो होइन, 100 दिन त भयो.
0: मैले त सुझावै दिइरहेको छु. अहिले सबभन्दा ठुलो नेपालको चाहिँ बजेट इम्प्लिमेन्टेसन अहिले 4 खरब जतिको चाहिँ क्यापिटल बजेट आएको छ होइन, पुँजीगत बजेट आएको छ, 21 खरबको बजेट आएको छ. अब त्यसमा धेरै क्वेसनहरू छन् होइन. इम्प्लिमेन्टेसन कसरी हुन्छ त नेपालमा अहिले वास्तवमै चाहिँ यो कार्यान्वयन गर्नको लागि हाम्रो क्यापासिटी छ त भन्ने कुरामा क्वेसन छ क्या. त्यहाँ चाहिँ के हो भने विभिन्न क्वेसनहरू छन्. कानुनी चाहिँ हर्डल्सहरू एउटा पार्ट भयो, त्यसलाई कसरी सुधार गर्ने एउटा पार्ट भयो. हाम्रो आन्तरिक चाहिँ व्यवस्थापन, हाम्रो ह्युमन रिसोर्स कर्मचारी, सडक विभागमा चाहिँ प्रोजेक्टहरू इम्प्लिमेन्ट, तपाईँले सडक विभागले 10 खरबको प्रोजेक्ट गर भन्दाखेरि आज सडक विभागले त्यो काम गर्न सक्ने क्यापासिटी त्यो क्यापासिटी बिल्डिङ गर्नुपर्छ कि पर्दैन एकदमै. र अर्को कन्ट्राक्टरहरूले 10 खरबको ल 20 खरबको चाहिँ क्यापिटल बजेट आउँछ नेक्स्ट इयरबाट, 20 खरबको वर्षैपछि हामी खर्च गर्नुपर्छ भने नेपाली कन्ट्राक्टरको क्यापासिटी छ कि छैन, सम्भव छ कि छैन. अहिले नै 4 खरबको बजेट हुँदाखेरि 2 खरबको चाहिँ खर्च हुन्छ. अहिले बजेटको म धेरै ठुलो कुरा
1: कन्ट्राक्टरको कुरा गर्दा त म अस्ति मात्र न्युज हेर्दै थिएँ मेरो नेपाल लिनमा होइन. त्यहाँ चाहिँ ठेक्का हाल्न ठेकदारहरू नै आएनन्, कन्ट्राक्टरहरू ठेका हाल्नै आएनन्.
0: अहिले सब के अरे यो ब्रिजहरूमा टेन्डर निस्किरहेछ, ठेका नै परिरहेको छैन. अब एउटा चाहिँ टेरर पनि होला र भोलि के हुन्छ भन्ने पनि होला. त्यो क्यापासिटी बिल्डिङ र कन्फिडेन्स बिल्डिङ होइन, यो जो आत्मविश्वास बढाउने र चाहिँ इम्प्लिमेन्टेसन क्यापासिटी बढाउनु पर्छ कन्सल्टेन्टको, कन्ट्राक्टरको र त्यसपछि हाम्रो इम्प्लोयरको कर्मचारीहरूको क्यापासिटी. कर्मचारी अहिले जुन हिसाबले उहाँले 1500 कर्मचारी हामीले निकाल्यौँ भन्नुभएको छ, अब आउने कर्मचारी कस्तो आउँछ त्यो एउटा पार्ट होला होइन. अब कति चाहिँ खारेज गऱ्यौँ भन्नुभएको छ, खारेज गर्नुपर्ने चाहिँ संस्थाहरू पनि होला, इन्स्टिट्युसनहरूको
1: इन्स्टिट्युसनहरूको
0: क्यापासिटी बिल्डिङ चाहिँ महत्त्वपूर्ण छ कि. मैले खारेज भन्दा पनि इन्स्टिट्युसनको क्यापासिटी बिल्डिङ एकदमै महत्त्वपूर्ण छ. नेपालको इन्स्टिट्युसनहरूलाई कसरी क्यापासिटी बिल्डअप गर्ने र अहिले तपाईँको ल 10 खरबको चाहिँ नेक्स्ट इयर क्यापिटल बजेट आउँछ भने त्यो खर्च गर्ने क्यापासिटी चाहिँ र नेपालको रिसोर्स कसरी चाहिँ बिल्डअप गर्न सक्छ, ह्युमन रिसोर्सलाई कसरी बिल्डअप गर्न सक्छ, त्यो महत्त्वपूर्ण छ. अहिलेको कर्मचारी नै मन्त्रालयमा बढी होला कर्मचारी, मन्त्रालयमा त प्रशासनिक कर्मचारी होला, तर मैले देखेको त्यही सडक विभागमा जहाँ इम्प्लिमेन्टेसन गर्छ त्यहाँको इन्जिनियर पुग्दछ त त्यहाँको विज्ञता पुग्दछ
1: विद्युत
0: प्राधिकरणमै मै हुँदाखेरि इन्जिनियर नपुगेर एउटै इन्जिनियरलाई 10 वटासम्म प्रोजेक्ट दिएर बस्नुपर्ने स्थिति थियो होइन भन्नु मतलब क्यापासिटी र कर्मचारी बढी भयो खर्च भयो मात्रै होइन कर्मचारीलाई बिल्डअप गर्ने क्यापासिटी बिल्डअप गर्ने र जति कर्मचारी भए पनि त्यसले चाहिँ मल्टिप्लिकेसन ल्याउँछ क्या कारणले यो विषय चाहिँ महत्त्वपूर्ण छ
1: र
0: छिटोभन्दा छिटो इम्प्लिमेन्टेसनको लागि सनसेट लको कुरा गरिराख्नु भएको छ ल्याओस् होइन सनसेट ल ल्याउनु पर्यो त्यो ल इमिडिएटली इफेक्टिभ गर्नु पर्यो अगाडि बढ्नु पर्यो यस्तै तालले अहिलेकै लमा बसेर पनि हुँदैन उहाँले गर्नु गर्दैछु भन्नुभएको छ त्यो ल्याओस् आओस् र क्यापासिटी बिल्डिङमा चाहिँ एकदमै महत्त्वपूर्ण छ उहाँहरूले जे चाहिँ यो कर्मचारी हामीले यति घटायौँ यति चाहिँ
1: खर्च
0: घटायौँ 20 अरब चाहिँ खर्च घट्छ त्योभन्दा पनि मेरो चाहिँ कुरा के हो भने त्यो 20 अरब भयो भने त्यो 20 अरबले 20 खरबको काम गर्ने वातावरण चाहिँ बनाउनु पर्यो होइन खर्च घटाउने एउटा पार्ट हो अनावश्यक रूपमा तर त्यसलाई चाहिँ कसरी चाहिँ हामी अहिले अहिले वास्तवमा भन्ने हो भने रियल काम गर्ने ठाउँमा मान्छे छैन काम गर्ने ठाउँमा मान्छे
1: तपाईँको भनाइ चाहिँ यसरी बुझौँ उहाँहरूसँग एउटा हुटुटी त देखियो उहाँहरूसँग त्यो ऊर्जा पनि छ तर त्यो ऊर्जा र हुटुटीलाई धैर्यसँग जोडिएन भने विधिसँग जोडिएन भने त्यसले अनार्किजम ल्याउने सम्भावना पनि हुन्छ होइन भनेको राइटली सिचुएसनको एनालिसिस गर्ने कुरामा त्यसको चाहिँ सोट एनालाइसिस भन्छ नि रिसर्चमा त्यो गर्ने कुरामा चाहिँ उहाँहरू चुकिरहनु भएको छ
0: अब उहाँहरू अब सबै अब विज्ञ नै बनेर हिँड्नु भएको छ होइन उहाँहरूलाई चाहिँ अब सबै आफैले
1: सबै बन्नु र विज्ञ हुनु फेरि फरक हुन्छ
0: त्यही त अब यसलाई प्रशासनिक सुधार भनेर लाग्नु भएको छ धेरै कुरा लाग्नु भएको छ मेरो चाहिँ कुरा के हो भने जति पनि सुधार गरेँ भने विद्युत प्राधिकरणमा मैले अझै पनि 500 जना इन्जिनियरलाई तत्काल आज चाहिँ जागिर दियो भने त्यसले विद्युत प्राधिकरण अब अझ नाफामा लान्छ प्राधिकरण इन्जिनियर
1: मान्छे त
0: रोजगारी पनि हुन्छ
1: रोजगारी
0: प्राधिकरणलाई अझ नाफामा लान्छ किन मान्छे छैन त्यहाँ मान्छे आउटपुट दिन सकिरहेको छैन यो विषयलाई चाहिँ हेर्नु पर्यो कसरी रोजगारी अब सरकारकै बजेटकै कुरा गरौँ रोजगारी क्रिएसनमा बजेटले के हेऱ्यो त अब अब कसरी चाहिँ रोजगारी क्रिएसन अब अहिलेको जेएनजी आन्दोलन र को मेजर पार्ट भनेको त रोजगारी नहुनु पनि हो नि होइन समृद्धि भनेकै रोजगारी चाहिँ क्रिएसनको पार्ट हो अनि रोजगारी क्रिएसनमा यो बजेटले के कहाँ कहाँ ऊ गर्यो त र चाहिँ तल्लो तहको वर्गलाई यो बजेटले कसरी हेऱ्यो त अब यत्रो रोजगारी दिने 62% रोजगारी दिने कृषि क्षेत्रलाई कसरी हेऱ्यो त बजेटमा कसरी प्राथमिकता आयो त पोहोरको भन्दा पनि बजेट चाहिँ पर्सेन्टेजमा कम चाहिँ छुट्याएको छ वन मन्त्रालय र उसलाई गर्दाखेरि अब र लङ टर्मको डिरेक्सन के हो त यसको यो यो सरकारप्रति यति चाहिँ एक्सपेक्टेसन छ अब 5 वर्षमा यो देश कहाँ पुग्छ र 10 वर्षमा कहाँ पुग्छ भन्ने किसिमको 2-4 चाहिँ त्यो लङ टर्मको पर्सपेक्टिभ भिजन दिने प्रोजेक्टहरू के हो त उहाँले के ल्याउनु भयो त अब हाइड्रो पावरकै कुरा गर्दाखेरि म त हाइड्रो पावरकै मान्छे हाइड्रो पावरमा अब हाइड्रो पावरमा हिजोको भन्दा चाहिँ अगाडि बढ्ने के पनि ऊ देखिनँ अब लङ टर्मका
1: तपाईँले अहिलेको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रित गरेर आलोचना गर्दै गर्दैन कुलमान सर यो अहिलेको अर्थमन्त्री भनेको दुईटा एउटा अन्तर्राष्ट्रिय ख्याति पनि पाएको नेपालको नम्बर 1 इकोनोमिस्ट यो त हामी स्वीकार छौँ दोस्रो इज कम्फर्टेबल फर 5 इयर्स अहिलेसम्म कुनै अर्थमन्त्रीसँग यो कम्फर्ट थिएन आफूले ल्याएको बजेट कानुन गर्ने पनि कम्फर्ट थिएन त्यो भएर उहाँहरू चाहिँ अहिले कछुवाको गतिमा हिँड्दै हुनुहुन्छ नतिजा चाहिँ खराएको गतिमा आउँछ क्या
0: ठिक छ त्यो त राम्रै कुरा हो आयो भने त राम्रो कुरा हो तर मर्निङ सोज द डे भन्छ होइन अब तपाईँले 5 वर्षको नतिजा ल्याउनको लागि पछिको नतिजा ल्याउँदा आज सुरु गर्नु पऱ्यो नि अब जति 5 वर्षभित्र त म त के भन्छु भने डेभलपमेन्ट एक्टिभिटिजमा 5 वर्षभित्र त हामी हुँदाखेरि जे काम भएको थियो त्योभन्दा के पनि आउँदैन उहाँहरूको उहाँहरूले सुरु गर्ने होला सुरु गर्यो भने ठुलो कुरा हो
1: सही तपाईँले के भन्नु भएको छ भने द वे दे स्टार्टेड देयर रेस होइन द वे दे स्टार्टेड देयर रेस यसले के सङ्केत गर्छ भने 5 वर्षसम्म चाहिँ तात्विक कुनै परिवर्तन हुनेवाला छैन काङ्ग्रेसको एमालेको माओवादीको सद्भावनाको जस्तै 5 वर्ष पछाडि केही हुँदैछ भने भगवान् जाने
0: होइन, मैले त्यो पनि भने होइन, मैले भन्नु खोजेको के हो भने पाँच वर्षभित्र रिजल्ट आउनको लागि आजबाट सुरु गर्नुपर्ने प्रोजेक्टहरू होला नि त,
1: सुरु भएन,
0: त्यो सुरु भएन नि त. र अहिले जे प्रोजेक्टहरू बनिरहेको छ, अब ऊर्जामा भन्नुहोस्, रोडमा भन्नुहोस्, वर्ल्ड ब्याङ्कले लगानी गरेका रोडहरू अहिले छ, एडिबीले लगानी गरेका इस्ट वेस्ट रोडहरू छन्, हाम्रै पालोमा कन्ट्र्याक्ट भएका छन्, अहिले चाहिँ ट्रान्समिसन लाइनमा 400 केभीका ठुल्ठुला प्रोजेक्टहरूमा लगानी भएका छन्. त्यो सिद्ध्याउने बाहेक अरू प्रोजेक्ट आउँदैन अहिले. अहिले अहिले इनिसिएट गर्नुभयो भने उहाँले लोन क्लोज गर्नलाई 1 वर्ष लाग्छ, त्यसपछि कन्ट्र्याक्टमा जानलाई 1 वर्ष लाग्छ, त्यसपछि कन्सल्टेन्ट नियुक्ति गर्नुपर्छ, कन्ट्र्याक्टरलाई 3 वर्ष दिनै पर्छ, 5-7 वर्ष त त्यतिकै लाग्छ एउटा प्रोजेक्टलाई. अब सुरु गर्नु महत्त्वपूर्ण हो के,
1: अहिले नयाँ प्रोजेक्ट सुरु गर्नुभन्दा पनि मैले सरकार बन्नु अगावै या सरकार बन्न साथ उहाँहरूको अभिव्यक्ति सुन्दा चाहिँ विदिन 2 इयर्स 2 वर्षमा चाहिँ नेसनल प्राइड प्रोजेक्ट या जुन प्रोजेक्टहरू होल्ड भएर बसेका छन् तिनीहरूलाई पहिला कम्प्लिसन गर्ने भन्ने मैले सुनेको.
0: के छ त अब नेसनल प्राइडको प्रोजेक्ट भनेको कुन कुन हो त, को हो त, कुन
1: अनगोइङ प्रोजेक्टको कुरा गर्नुहुन्छ?
0: अनगोइङ प्रोजेक्टहरू त जुन पेसमा काम भइरहेछ त्यो त्यो त्यसलाई एक्सपिडाइट गर्ने होला होइन. अब नेसनल प्राइडको प्रोजेक्ट भनेर हाम्रो बुढी गण्डकी भन्दा त्यसको अहिले
1: होइन,
0: बुढी गण्डकीको कुरा हामीले म 3 महिना मन्त्री हुँदाखेरि त्यसको मोडालिटी क्लियर गरेर योजना आयोगबाट स्वीकृत गरेर अर्थ मन्त्रालयबाट स्वीकृत गरेर क्याबिनेटबाट स्वीकृत गरेर हामीले राखेका छौँ एउटा मोडालिटी यसरी जाने भनेर, त्यही इम्प्लिमेन्ट गरे हुन्थ्यो. अहिले बजेटमा फेरि के आयो भने यो एउटा चाहिँ अथोरिटी बनाउने फेरि चाहिँ मोडालिटी बनाउने भनेर आयो, त्यो त कता.
1: हाम्रो समस्या नै त्यही नै सर, अघिल्लो सरकारले गरेको निर्णय चाहिँ पछिल्लो सरकारले त्यो अविच्छिन्न उत्तराधिकारी संस्था हो भन्ने हिसाबबाट त्यसलाई ओन गरेर त्यसमा भाग कमजोरी छ भने हटाएर जाने हो भन्ने कुरा हामी सोच्दैनौँ.
0: मैले के भने के हो भने केही लङ टर्म भिजन राख्ने प्रोजेक्टहरू आउनु, जस्तो कर्णाली चिसा पानी 10,800 मिनटको हामीले स्टडीको लागि राखेको थियो, अहिले त्यो बन्द भएर बसिया छन् होइन. स्टडी गर्ने अगाडि बढ्ने लङ टर्म त हेर्नु पऱ्यो नि. अब भोलि चाहिँ 50,000 मेगावाट बनाउने भिजन राख्दाखेरि आजदेखि सुरु के गर्ने त भन्ने कुरा त गर्नु पऱ्यो. पिपिएकै कुराहरू छन् प्रोजेक्टहरू चाहिँ, पिपिए चाहिँ गर्नुपर्ने कुराहरू चाहिँ पिपिए अहिले रोकेरै बसिया छन्, त्यो बजेटले त के भन्छ 10 मेगावाटसम्म मात्रै खुलेको छ. त्यसरी त मार्केट क्लियर. अहिले मैले अघि भने नि हामीले पिपिए गरेर राखेका 7-8 हजार मेगावाटको अहिले कन्स्ट्रक्सनमा छन् प्राइभेट सेक्टरमा, त्यो त मार्केट हामीले क्लियर गरेर राखेको हो नि. अनि अर्को चाहिँ करिब 4500 मेगावाटको अपरेसनमा छ. अब त्यो बाहेक अरू प्रोजेक्ट त आउँछ जस्तो मलाई लागेन. तपाईँले पिपिए चाहिँ मार्केट क्लियर नगरिकन त कोही पनि फाइनेन्स हुनेवाला छैन.
1: तपाईँ यसो भन्नुहुन्छ प्रधानमन्त्रीज्यूले संसदमा एक दिन चाहिँ घुम्दै जानुभएछ, मलाई प्रश्न के छ भने सोध भन्नुभएछ, सोध्ने क्रममा केही सांसदले सोधे अनि उहाँले भनेको एउटा टेक्निकल वर्ड थियो होइन, यो हाम्रो प्रसारण लाइनले धान्दैन बिजुली,
0: त्यो प्रधानमन्त्रीको लेभलबाट कसले सिकाउनु भयो. हिजो केपी ओलीले पनि त्यस्तै कुरा गर्नुहुन्थ्यो होइन, उहाँले त्यो भन्नुहुन्न त्यो होइन, अब आइन्दा चाहिँ नभनोस् भन्ने हो मेरो पनि सुझाव होइन. होइन उहाँको नलेज भन्दा कसैले भनिदिनु हो, हाम्रो संरचना अहिले म आउँदाखेरि तपाईँको चाहिँ 3000 MVA सबस्टेसन त अहिले 15000 MVA छ. अहिले चाहिँ हाम्रो चाहिँ ट्रान्समिसन लाइन 400 केभी 132 मात्रै थियो, 400 केभीको करिब 2200-2300 किलोमिटर मात्रै थियो, अहिले 8000 किलोमिटरभन्दा बढी बनिसकेका छन्. अब डिस्ट्रिब्युसन लाइन त्यत्तिकै बनेको छ, सबस्टेसन त्यत्तिकै, अन्डरग्राउन्ड केबलिङ त्यत्तिकै बनेको छ, क्यापेसिटी थपेको थपेकै छ. हाम्रो क्यापेसिटीले के पनि, मैले घरमा मेरो इलेक्ट्रिक गाडी चार्ज हुन्छ, इन्डक्सन चल्छ, काहीँ पनि ट्रान्सफर पनि पढिएको छैन, के पनि तपाईँले पनि अलिअलि गर्नुभयो होला. अहिले
1: मलाई
0: के भन्छ, सबैले के इलेक्ट्रिक चलाउनुहोस् होइन, इन्डक्सन चलाउनुहोस्, यो देशमा केही पनि हुँदैन, काहीँ विस्फोट हुँदैन. त्यो चाहिँ काहीँ ट्रान्सफर्मर समस्या आयो भने 2 घन्टाको कुरा हो, त्यो चेन्ज भइहाल्छ नि, त्यो त हामीसँग स्पेयर हुन्छ, त्यो तुरुन्तै चेन्ज हुन्छ, त्यो त्यसमा समस्या.
1: यो प्रकारको नलेज, यो प्रकारको चाहिँ विज्ञता, यो प्रकारको विषयहरू चाहिँ सरकारलाई सहयोग गर्न पर्यो. यो सरकार असफल हुँदा डुब्ने त त्यो डुङ्गामा ती रवि लामिछानेर बालन मात्रै डुब्दैन नि सर, तपाईँ हामी सबै डुब्ने हो।
0: हामीले त सजेसन दिइरहेका छौँ, मैले त पटक पटक भनिरहेको छु, अहिले पाँच वर्षको सरकार हो, पाँच वर्षको सरकारले किन धेरै हतार गर्नु पर्यो होइन, सुकुम्बासीलाई आज चाहिँ सूचना दिएर भोलि नै हटाउनु पर्ने चाहिँ किन गर्नु पर्यो, त्यो मानवीयताको विधिको कुरा प्रक्रियाको कुरा होला, हामीले चाहिँ त्यो सबै नहटाउ, मेरो घर पनि हटाउनु पर्ने हुन्छ, राज्यलाई आवश्यक पर्यो भने त्यो हटाउनु पर्ने हुनसक्छ, तर विधि र प्रक्रिया मानवीयता होइन चाहिँ सबै कुरा हेर्नु पर्यो भन्ने कुरा हो नि त।
1: तर सरकारले विकल्प त दियो नि त, प्रधानमन्त्रीज्यू काठमाडौँ महानगरपालिकाको मेयर हुँदै उहाँले कोसिस गर्नुभएको थियो, त्यति बेला काठमाडौँ महानगरपालिकाको चाहिँ उसलाई ढुङ्गामुढा गर्ने, सरकारी सुरक्षा कर्मीहरूलाई ढुङ्गामुढा गर्ने प्रकारका कामहरू तात्कालीन पार्टीहरूले पुट दिने या उनीहरूले आफ्ना कार्यकर्ता परिचालन गर्ने जे गरेका थिए, प्रधानमन्त्रीज्यूलाई त्यो विषयले छोइरहेको थियो सायद, उहाँ त 36 वर्ष युवा हो नि त, रगत त सनक्क तात्छ नि त, अनि त्यस कारणले उहाँले चाहिँ अहिले आफू बने पछाडि होल्डिङ सेन्टरमा राख्ने या ब्युटिफिकेसन गर्ने जसरी जानुभयो, घाउ त एकचोटि चरप्प निचार्दाखेरिमा त्यो खिल निक्लिने बेला असाध्यै दुख्छ क्या सर, तर पछि त शीत
0: ठिक छ, त्यो पनि पाँच वर्षको सरकार हो नि त, अब चाहिँ त्यहाँ पनि हुकुमवासी भन्ने होलान् पार्टीका कार्यकर्ता होलान्, त्यो मैले भनेको छैन, त्यो त्यस्तोलाई चाहिँ गर्नुपर्छ राख्नुपर्छ भन्ने पनि छैन, यो देशभरको समस्या हो, फेरि तराईको ठुलो समस्या छ, यहाँको मात्रै समस्या होइन त, होइन नि त, ऐलानी जग्गाको ठुलो समस्या छ, यसलाई व्यवस्थित गर्नुपर्छ, दीर्घकालीन रूपमा व्यवस्थित गर्नुपर्छ भन्ने त हाम्रो पनि कुरा हो, नदी किनारमा रहेकालाई व्यवस्थित गर्नुपर्छ भने हामीले पनि भनिरहेको हो, तर जुन किसिमको मानवीय हिसाबले हेर्नुपर्ने, हामी त होल्डिङ सेन्टरमा पनि गएका छौँ, त्यहाँको बच्चाहरूको चाहिँ साइकोलोजी होइन, स्कुलमा त्यस्तो पुग्दाखेरिको साइकोलोजी स्कुलले पनि होइन, अब त्यो धेरै कुराहरू त्यो चाहिँ किनभने प्रधानमन्त्री सरकार भनेको अभिभावक हो, सबैको अभिभावक हो होइन, त्यो अभिभावकत्वमा चाहिँ सबै चाहिँ ग्रहण गर्नुपर्छ, अब प्रधानमन्त्रीले त्यो चाहे बस्ती हटाउनलाई के गर्नु, सत्ता भएपछि त हटाउनु त सकि नै हाल्छ, त्यसलाई अलिक टाइम दिने, कसरी चाहिँ व्यवस्थित गर्ने भन्ने कुरा मात्रै हो, र अर्को कुरा चाहिँ अब अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने कुरा चाहिँ अब संसदमा देखाएको व्यवहारहरू अब
1: होइन
0: ठिक छ, त्यो उहाँले आफ्नो हिसाबले दिनुभयो होला, अब तर के हो भने त्यो विवादको विषय नै किन बोल्ने र होइन, विवादको विषय बोल्ने नै होइन नि प्रधानमन्त्री,
1: तोलाको जिब्रो चिप्लियो क्या।
0: र अर्को कुरा चाहिँ जुन किसिमले अध्यादेशहरू आयो, हिजोको हामी जे जे भनेर गाली गरिरहेका थियौँ
1: त्यही गऱ्यौँ,
0: त्यही भयो होइन, अब अर्को चाहिँ सरकारलाई के भन्ने त, अर्को फेरि आउनेलाई पनि के भन्ने त,
1: अर्को एउटा राम्रो चिज पनि भनिदिउँ न सर, जस्तै ठुला माछाहरू भट्टाभट पक्राउ परिरहेछन्, बिचौलियाहरू पक्राउ परिरहेछन्, अहिले सबलाई सम्पत्ति विवरण भर्दाको फुर्सद छैन,
0: होइन त्यसमा के हो भने अत्यावश्यक अध्यादेश ल्याउनु पनि पर्छ, त्यसमा केही छैन, केही चाहिँ अलिकति ढिलो हुन सक्थ्यो, ढिलो ल्याए पनि केही फरक नपर्नेहरूलाई चाहिँ गरे पनि हुन्थ्यो होइन, अब उहाँहरूले जुन हिसाबले अध्यादेशहरू ल्याउनु भएको छ, केही कुराहरूमा अब तत्काल गर्नुपर्ने विषयहरूमा हामीले विरोध गरेका छैनौँ, उहाँलाई चाहिँ स्वागतै गरेका छौँ, केही विषयहरू केही व्यक्तिहरूलाई जुन नेपालमा हिजोदेखि विभिन्न सरकारमा चाहिँ विभिन्न किसिमको बिचौलिया काम गर्नेहरूदेखि
1: लिएर हाल्थे होइन, पार्टीको मिलाउने र फुटाउने बैठक आफ्नो घरको बैठक कोठामा गर्थे, दुईटा नेता सही गर्दै गर्थे, उनी उतापट्टि बसेर सुपारी चपाउँथे, हामीले देखेको
0: होइन, त्यो त
1: अहिले जेलको चक्की पिसिरहेछ,
0: त्यसमा त हामीले उहाँहरूलाई धन्यवादै दिएका छौँ होइन, त्यसमा हाम्रो कुनै त्यो किसिमको जुन किसिमको उहाँले आँट गर्नुभएको छ, टुटी उहाँहरूसँग छ, त्यसमा हामीले सपोर्टै गर्नुपर्छ, हामीले सपोर्टै गरिरहेछौँ, सुझाव
1: सुन्ने र थुन्ने हो कि थुन्ने र सुन्ने हो भन्नेमा चाहिँ अलिअलि विधिमा
0: विधि प्रक्रिया मिलाउनु पर्यो, अब त्यो जुन किसिमको आक्रोश यो गर्दाखेरि जनताको आत्मविश्वास, जनता र विभिन्न क्षेत्रको आत्मविश्वास नघटोस्, त्यसले गलत दिशातिर नजाओस् र इकोनोमी चाहिँ डिप्रेसनमा नजाओस् होइन, इकोनोमी पनि आउनु पर्यो नि, अब उहाँले एक वर्ष हामी सुशासन मात्रै गर्छौँ, यो मात्रै गर्छौँ, थुन्छौँ, ऊ मात्रै गर्छौँ भनेर हुँदैन नि, यो त किनभने सबै कुरो प्यारलली जाने कुरा, म चाहिँ भन्ने हो भने पहिला जनतालाई विश्वास दिलाउने काम गर्नु पर्यो, काम गरौँ अगाडि। हामीले लोड सेडिङ अन्त्य गर्दाखेरि लोड सेडिङ चाहिँ अन्त्य नगरेर तपाईँले सपोर्ट गर्नु पर्यो, हामी लोड सेडिङ अन्त्य गर्छौँ भनेर त हुँदैन नि, गरेर देखाउनु
1: होइन।
0: त्यो भएको हुनाले हामी पहिला अगाडि बढ्नुपर्छ। अनि हिजोको धेरै ब्याकलगहरू त छँदै छ नि, त्यो ब्याकलगलाई पनि सफा गर्ने
1: प्रश्न पनि छ सर। त्यसमा दुवै खालको जवाब छ, जस्तै अख्तियारलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर फलानुलाई थुन र फलानुलाई समाऊ भन्ने विषय चाहिँ प्रधानमन्त्रीज्यूले चितवनबाटै जवाब के दिनुभयो भने यो एक दिन नौ घन्टा कुरा होइन, पर्यान एक वर्षसम्म नि अख्तियारसँग छलफल गरिन्छ नि, गरिन्छ नि कुरा समाउने हो। यो संवैधानिक अङ्ग र सरकारको सम्बन्धको विषय चाहिँ के हो?
0: त्यो अघि मैले भने नि इन्स्टिट्युसनहरूको क्यापेसिटी बिल्डअप गर्नुपर्छ भन्ने कारण त्यो पनि हो। अब इन्स्टिट्युसनहरूलाई एउटै केन्द्रमा राख्यो भने राज्यको संयन्त्र त्यसरी चल्न थाल्यो भने भोलि फेरि अनार्किजम हुन्छ होइन। अब त्यो मैले पनि सुनेको, अब उहाँले चाहिँ
1: प्रधानमन्त्रीले जवाफ दिएपछि त हो रहेछ भने त
0: त्यो किसिमले अब एउटा स्वतन्त्र चाहिँ संवैधानिक निकायलाई स्वतन्त्र रूपले होइन त्यो कुरा हुन्छ। अरूले अरू बेला पनि अरू प्रधानमन्त्रीले पनि भनेको हुन्छ, कुरा गरे होला, तर बाहिरै आउने गरेर त्यसरी चाहिँ अब छलफल त हुन्छ नि, छलफल के गरौँ भन्ने हुन्छ होला, तर बाहिरै चाहिँ त्यो मिडियामै त्यसरी आएर अब प्रत्यक्ष रूपमै त्यो चाहिँ इन्स्टिट्युसनहरूको चाहिँ भोलि केन्द्रीकरणले बढी केन्द्रीकरण भयो होइन, सेन्ट्रलाइजेसन चाहिँ बढी भइदियो भने त्यसले अर्कै दिशातिर पनि जान सक्छ, त्यस्तो नहोस् भन्ने हो हाम्रो।
1: प्रधानमन्त्रीज्यूले चाहिँ देश बनाउने टिम भनेर तिनजनाको फोटो सार्वजनिक गरेर देख्नु भएको थियो,
0: मैले हेरेको थिएँ,
1: विश्वास लाग्यो त्यो टिमले देश बनाउँछ
0: होइन? देश बनाउने टिम त उहाँको तिनजना पनि होला नि, अरू पनि होला नि होइन,
1: उहाँको अनुसार तिनजना मात्रै छन्।
0: अब त्यो त उहाँलाई नै सोध्ने कुरा भयो, देश तिनजनाले मात्रै देश बन्ने त होइन होला होइन, सबैको चाहिँ सहकारी आवश्यक पर्छ, उहाँको टिममा तिनजना महत्त्व होला।
1: यो सरकारको जस्तै जनमतका हिसाबबाट अङ्कगणितका हिसाबबाट जे स्ट्रेन्थ छ यो सरकारको, यो चिज चाहिँ स्ट्रेन्थको पोइन्ट हो, यसलाई चाहिँ उहाँहरूले चाहिँ आइडेन्टिफाई गरेर अघि बढे हुन्थ्यो भन्ने चाहिँ के हो सर?
0: अब यो सरकारको सबभन्दा ठुलो स्ट्रेन्थ त जनतै हो होइन होइन, अब दुई तिहाईको बहुमत छ होइन, जनताको विश्वास हो नि, सबभन्दा ठुलो स्ट्रेन्थ त जनताको विश्वास हो होइन। जनताले अहिले जस्तोसुकै काम गरे पनि एकचोटि गलतै भयो गरे भने सरकारलाई विश्वास गर्ने वातावरण छ, त्यो राम्रो कुरा हो। सबभन्दा ठुलो स्ट्रेन्थ पब्लिक ट्रस्ट हो होइन, त्यो पब्लिक ट्रस्ट गुमायो भने चाहिँ फेरि अनार्किजमतिर जान्छ, एकदमै अप्ठ्यारो स्थितिमा पुग्छ। र अर्को कुरा चाहिँ के हो भने हाम्रो इकोनोमीमा अहिले भनौँ न, अब हामीसँग चाहिँ विकास निर्माणदेखि लिएर सबै काम गर्नको लागि हामीसँग लिक्विडिटी यति राम्रो छ होइन, विदेशी पैसा यति धेरै छ, करिब 35-36 खरबको चाहिँ बिलियन डलर हामीसँग छ होइन, भनेपछि त्यो छ हामीसँग लिक्विडिटी, त्यत्रो चाहिँ 14-15 खरबको चाहिँ ब्याङ्कमा लिक्विडिटी छ, धेरै इन्ट्रेस्ट रेट तल छ होइन। अब इन्भेस्टमेन्ट कसरी ल्याउने, बढीभन्दा बढी चाहिँ लगानी, विदेशी लगानी, स्वदेशी लगानी, सबभन्दा ठुलो चाहिँ स्वदेशी लगानीमै चाहिँ
1: इन्करेज
0: गर्ने, कसरी लगानी गर्ने, रोजगारी कसरी सृजना गर्ने, जबसम्म त्यो मनी सर्कुलेसन हुँदैन नि त्यो रोजगारी पनि सृजन हुँदा डिमान्ड क्रिएसन हुँदैन नि त। तपाईँले कन्स्ट्रक्सन काम गर्नु भएन भने सिमेन्टको डिमान्ड क्रिएसन हुँदैन,
1: डन्डीको
0: खानाको डिमान्ड क्रिएसन हुँदैन, केही पनि हुँदैन। जब लगानी हुँदैन डिमान्ड क्रिएसन हुँदैन, डिमान्ड क्रिएसन मनी सर्कुलेसन हुँदैन, मनी सर्कुलेसन नभइकन ट्याक्स उठ्दैन। अब त 14 खरबको चाहिँ हाम्रो 14 खरबको ट्याक्स कसरी उठाउने त, 14 खरब त ट्याक्स उठाउनु पर्ने छ, 6 खरबको त हाम्रो चाहिँ डिफिसिटै छ होइन, बजेट डिफिसिट छ, 14 खरब पनि उठेन भोलि चाहिँ सरकारले चाहिँ यो अपरेसन खर्चै 12 खरब चाहिँ धान्नै सकेन भन्ने स्थिति कस्तो कता पुग्छ। त्यही भन्नाले यो चाहिँ यत्रो चाहिँ हामीसँग पैसा पनि छ, सबै चिज छ, लगानी गर्ने ठाउँ पनि छ, रिसोर्स छ, हाइड्रो पावर छ, सबै चिज छ,
1: तर कन्फिडेन्ट छैन,
0: त्यो लगानी
1: छैन,
0: एटमोस्फियर त्यो क्रिएसन गरेको भए राम्रो हुन्थ्यो. त्यो क्रिएसन गर्ने चाहिँ सरकारकै दायित्वभित्र पर्छ. अहिले सबभन्दा पहिला चाहिँ त्यो क्रिएसन गरेर चाहिँ त्यो पैसा लगानी गरौँ न. त्यो 14 खरब पैसा ब्याङ्कमा बसेको पैसा 10 खरब चाहिँ सर्कुलेसन भयो भने त्यसले त इकोनोमीलाई त धेरै माथि लान्छ. हामीले 7% जिडिपी ग्रोथ भनिरहेछौँ, रियलमा हुन्छ त यस्तो तालले त हुँदैन होइन. 7 खरब चाहिँ 4-5% भयो भने ठुलो कुरा हुन्छ होइन. त्यही कारणले अब यो हामीसँग डलरको पनि कमी छैन, सबै चिज छ. अहिले हामीसँग सबभन्दा ठुलो कुरो के छ भने हामी सबै डिपेन्डेन्सीमा छौँ. हामी चाहिँ पेट्रोल डिपेन्डेन्स छौँ, डिजल डिपेन्डेन्स छौँ, ग्यास चाहिँ हामीले इम्पोर्ट गर्नुपर्छ. हुँदाहुँदा 4-5, 5-6 खरबको खाद्यान्न लगायत कृषिजन्य पदार्थ हामीले इम्पोर्ट गर्नुपर्छ.
1: 62%
0: कृषिमा चाहिँ केन्द्रित हाम्रो चाहिँ ऊ छ र 24% जिडिपीमा छ. 62% त हाम्रो रोजगारी त्यहाँबाट आउँछ. भनेपछि हामी कम्प्लिटली डिपेन्डेन्टमा छौँ. एउटै कुरा अहिले इनर्जीमा मात्रै इन्डिपेन्डेन्ट छौँ. अहिले इनर्जी हाम्रो सरप्लस छ. अहिले त्यो विगत 8 वर्षमा भएको
1: इनर्जी कन्जम्सन गर्दा म एउटा चिज सम्झिन्छु, तपाईँलाई सोधिहाल्छु तपाईँले हामीलाई किन गलत सल्लाह दिएको भनेर. तपाईँले आफू विद्युत प्राधिकरण हुँदा के भन्नुभयो भने घरमा अब विद्युतीय गाडी चलाउनुहोस्, तपाईँ अब इन्डक्सन चुलो चलाउनुहोस्, अब चाहिँ बिजुली जति चाहिन्छ चलाउनुहोस्, अनि हामीलाई तपाईँले त्यो भ्याट तिर्न लगाउन खोजेको.
0: अब त्यो अहिले पनि त्यही भन्छु नि, अहिले पनि त्यही भन्छु. अहिले त्यही त सरकारको अहिलेको बजेटको डिरेक्सन

0: नै भन्ने गरेर चाहिँ घट्दै जाने हो. हिजो 80 रुपियाँ तिर्नेले अहिले 30 रुपियाँ मात्रै तिर्छ, होइन. सिँचाइमा हामीले 2 रुपियाँ मात्रै लिन्छौँ प्रति युनिट, होइन. त्यो त खाने पानीमा, गाउँ गाउँमा खाने पानी छैन भने 5 रुपियाँ मात्रै लिन्छौँ. इलेक्ट्रिक चार्जिङ स्टेसनमा हामीले करिब चाहिँ 4 रुपियाँ छुट दिएका छौँ, 5 रुपियाँ मात्रै छौँ हाम्रो इलेक्ट्रिक चार्जिङमा, है. प्राइभेटमा अलिकति महँगो छ त्यहाँनिरकोमा. भनेपछि यो कुरा चाहिँ मैले लेखै ल्याएको थियो कान्तिपुरमा. यो चाहिँ इरान वार चाहिँ नेपालको लागि ठुलो अपर्च्युनिटी हो, किनभने यो बेला चाहिँ अब इलेक्ट्रिकल गाडीले इलेक्ट्रिकल इलेक्ट्रिसिटीले सबै रिप्लेस गर्नुपर्छ, ग्यास पनि रिप्लेस गर्नुपर्छ, गाडी पनि रिप्लेस गर्नुपर्छ.
1: फेरि सरलाई नसोधी नहुने भयो, चिलायो नि मेरो मुख चिलायो कि किन चिलायो भने बिजुली बढी बाल भन्नुभयो, हाम्रो खल्तीको पैसा रित्याइदिने तपाईँ, तपाईँको र सोनी वाग्लेको मिलोमत्व देखिन्छ, होइन. विद्युतीय गाडी प्रयोग गरेन भन्नुहुन्छ, त्यो गाडीको भाउ बढेर मलाई एकजना मित्रले भन्दै हुनुहुन्थ्यो, एउटा गाडी केही दिन अगाडिसम्म 42 लाख थियो, अहिले 49 लाख
0: 42 लाखको 49 भन्दा माथि पुगेको होला. अरू 70 लाखको गाडी करोडमा पुगेका छन्, होइन. त्यही कुरामा मेरो विरोध हो नि त. मैले अघि नै भने इलेक्ट्रिकल गाडीमा हामी चाहिँ जानुपर्छ भनेर हामीले त्यत्रो कुरा गरेको हो नि त. अहिले त चाहिँ झन् चाहिँ कस्टम ड्युटी घटाऊ भनेको हो, हामीले घटाएर हिजो जति थियो उल्टो भयो, झन् बढाए त करिब चाहिँ अब डिजेल गाडीको बराबर चाहिँ कस्टम ड्युटी भयो. त्यसले गर्दाखेरि त इम्पोर्ट त कम हुन्छ, इलेक्ट्रिकल गाडी भन्नु मतलब अब डिजेल र ग्यास इम्पोर्ट बढाउँछ, त्यसले डिजेल र ग्यास इम्पोर्ट बढाऊ भनेको हो त सरकारको नीति. त्यतातिर
1: हाम्रो पैसा जाने नै हो,
0: होइन. हाम्रो विद्युत अहिले खेरिरहेछ, अहिले अहिले अहिले चाहिँ खेर म भन्दिनँ, खेर पनि किनभने त्यो
1: सरप्लस गइहाल्छ नि,
0: होइन. करिब 1000 मेगावाटको विद्युत अहिले हामीसँग सरप्लस छ, एक्सप्रो 1000 मेगावाट पठाएर पनि 1000 मेगावाट सरप्लस छ. त्यो 1000 मेगावाट पठाउने पनि इन्डियामा पठाउने कसरी भन्ने कुरा त्यो एक्सर्साइज गराएकै छैन सरकारले, सरकारको निकायले गर्नुपर्छ त्यो. अब त्यो विद्युत खपत गर्नेतिर नलागेर अब विद्युतमा 5% ट्याक्स लगाउने भ्याट इन्डियामा पनि छैन, त्यो भ्याट लगाउनु हुँदैन थियो, मेरो सजेसन त्यही हो. भ्याट किन लगाउने एकैचोटि, त्यो त सरकारले बढाएको भयो नि त, त्यो फेरि विद्युत प्राधिकरणको अकाउन्टमा आउँदैन त्यो पैसा, सरकारको चाहिँ रुकुटीमा जाने हो त्यो, जुन विद्युत प्राधिकरणले हरेक वर्ष चाहिँ लगानीको लागि भनेर त्यो चलाउनै पाउँदैन. त्यो एकजनाले त्यो भयो शिक्षा स्वास्थ्य.
1: तथापि तपाईँ त्यहाँ हुनुहुन्न, बिचमा मन्त्री हुनुभयो, यो व्यापारीहरूको त्यो जुन ठुलो पैसा उठ्न बाँकी थियो नि सर, उद्योगीहरूको त्यो पैसा आएछ विद्युत प्राधिकरण के थाहा छ?
0: अब म हुँदाखेरि मन्त्री हुँदाखेरि हामीले चाहिँ इन्स्टलमेन्टमा कलेक्सन गर्न सुरु गरेका थियौँ, अहिले फेरि उहाँले चाहिँ उल्टो दिशातिर निर्णय गरिदिनु भएको छ. फेरि होइन, उहाँले फेरि प्रशासनिक पुनरावलोकन भनेर फेरि चाहिँ अर्को कमिटी
1: गर्नुभएको
0: छ. त्यो राइट डिरेक्सनमा
1: भएको छ. अब तपाईँले केही समय अगाडि बोलेको म सम्झिन्छु, उज्यालो नेपाल पार्टीले यो चुनावबाट जे शिक्षा ल्यायो अब हामी यसबाट अगाडि बढेर अर्को प्रडक्सन कम्पनी सरकारमा पुग्ने गरी पार्टीलाई एक्सपान्सन गर्छौँ र त्यसरी जान्छौँ भन्नुभएको थियो. एकपटक कम्ती पनि नेपाली जनताको जनताले मलाई गाली गरे पनि केही छैन, कुलमान घिसिङ यो देशको प्रधानमन्त्री भइदियो हुन्थ्यो जस्तो लाग्छ क्या मलाई. त्यस्तो दिन आउला कि तपाईँ बाबुराम भट्टराई हुन्छ होला अब.
0: जनताले विश्वास गरेसम्म र हामीले सही काम गरेसम्म मलाई विश्वासै लाग्छ. अब मैले कहिले पनि गल्ती काम गरेको छु.
1: सबैको सर्वप्रिय कुलमान चोक छ देश देशमा, आज त कुलमान घिसिङ चुनावमा हार्नु पर्ने, त्यो पनि त्यस्तो चाहिँ उसँग
0: हामीसँग यो देशलाई चाहिँ कतातिर लाने भनेर एउटा क्लियर भिजन छ, रोड म्याप छ, र हामीले हिजो एउटा डेलिभरी पनि दिएका छौँ, होइन. हामी एक किसिमले टेस्टेड पनि भएको व्यक्तिहरू हौँ र यो देशमा के गर्नुपर्छ र के गर्न सकिन्छ भन्ने चाहिँ अनुभव पनि छ. सबै कुरा हामी गर्न सक्छौँ. यो देशलाई एउटा ग्रिन रेभोल्युसन, अब हरित क्रान्ति गर्नुपर्छ नेपालमा.
1: okay.
0: यो आर्थिक रूपान्तरणको बाटो भनेको ग्रिन रेभोल्युसन हो भनेर हामीले भनेका छौँ. हाम्रो चाहिँ मेनिफेस्टोहरूमा पनि हामी आएको छ र यो देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न र यो सामाजिक न्याय दिनको लागि हामीले एउटा चाहिँ एउटा पार्टी खोलेर आएका छौँ र देशव्यापी रूपमा अहिले हामी चाहिँ सङ्गठन विस्तारमा छौँ, पार्टी विस्तारमा छौँ.
1: कहिले कहीँ यस्तो लाग्दैन सर, जति सफल हुनुपर्ने हो, जुन उचाइमा पुग्नु, सगरमाथाको टुप्पोमा पुग्नु एउटा कुरा हो, त्यो टुप्पोमा कति समय रहने भन्ने अर्को कुरा हो, र त्यस पछाडिको अल्टिमेटली भनेको झर्ने नै होइन. कुलमान घिसिङ चाहिँ त्यो प्रधानमन्त्रीको कुर्सीमा पुगे पुगेन, राष्ट्रपतिको कुर्सीमा पुगे पुगेन।

0: अर्को कुरा हो, तर जनताको मनको कुर्सीमा सगरमाथा पुगिसक्यो क्या। अनि त्यो मान्छे अब यो सबै चिज गर्नुको सट्टा नाति नातिनी खेलाएर बसे भए र आफ्नो विज्ञता बाँडेर बसे भए के बिग्रिन्थ्यो?
1: मलाई धेरैले सुझाव पनि दिएको थियो
0: तपाईँको विज्ञता युनिभर्सिटीमा जाने कलेजमा जाने।
1: अहिले मलाई चाहिँ हुटुटी के हो भने मैले करिब चारजना प्रधानमन्त्रीसँग कुरा गरेँ, काम गरेँ, 12-15 मन्त्रीसँग काम गरेँ, सचिवहरूसँग ब्युरोक्रेसी बुझाएको छु, नेसनल इन्टरनेसनल देशको अर्थतन्त्र बुझेको छु, के गर्दाखेरि हुन्छ भन्ने पनि बुझेको छु र के भइरहेको छैन भन्ने पनि बुझेको छु। चुप्पो लागेर चाहिँ हेरेर बस्न मलाई मन लागेन। म काम गर्ने व्यक्ति एक्सन
0: एक्सन
1: म्यानै हो, भन्नुहोला म डेलिभरी दिनुपर्छ भन्ने मान्छे हो र एउटा क्षेत्रमा चुप्पो लाएर बस्न मेरो चाहिँ उसले पनि दिँदैन, मनले पनि दिँदैन र केही गरौँ जनताको लागि केही गरौँ भन्दाखेरि गर्ने बाटो चाहिँ के हो भन्दाखेरि राजनीति नै हो। अब अहिले म त जति चाहिँ विद्युत प्राधिकरण रहेँ एउटा राम्रो काम गर्दै गर्दाखेरि निकालिहाल्छ, कसले निकाल्छ भने त्यही राजनीतिक नेतृत्वले निकाल्छ होइन। अब एउटा चिलिमेमा हुँदा पनि निकालिदिए, यता पनि निकालिदिए होइन, काम गर्दा पनि राइट म्यान
0: यता त 4 महिना मात्रै बाँकी थियो,
1: 4 महिना मात्रै हुँदा पनि त निकालियो नि त एउटा चाहिँ
0: त्यसको पुरस्कार त मन्त्री नै पाउनुभयो त।
1: अब जनताले त पुरस्कार दिएकै छ नि त, त्यही भएर अब मैले भन्न खोजेको के हो भने म एउटा चाहिँ प्रधानमन्त्री नै हुन्छु अथवा प्रधानमन्त्री नभइकन मेरो चाहिँ ऊ हुँदैन भन्ने पनि होइन, देशको लागि काम गर्नुपर्छ, देशको लागि काम गर्नुपर्छ, हामीले बुझेका छौँ देश कसरी चाहिँ समृद्ध बनाउन सकिन्छ, देशलाई कसरी चाहिँ अगाडि बढाउन सकिन्छ, तल्लो जनतालाई कसरी माथि ल्याउन सकिन्छ, तल्लोको जनता माथि ल्याउने समृद्धि भनेको चाहिँ तपाईँको चाहिँ सम्पन्न व्यक्तिहरूलाई सम्पन्न भने यहाँ के छ भने अहिलेसम्म नभएको कुरा हामी क्यापिटलिस्टहरूले चाहिँ पुँजीवादीहरूले पुँजीको कुरा गर्छन् तर कहिले पनि पुँजीको एक्सपान्सन गरेन होइन, खालि बिचौलियाको मात्रै एक्सपान्सन गरे। अब कम्युनिस्ट भन्नेहरूले समाजवाद भन्नेहरूले श्रमिकको कुरा गर्छन्, श्रमिकलाई कहिले पनि माथि ल्याएन, कुरा चाहिँ गर्छन्। अब हेर्नुहोस् यहाँ हामीसँग यत्रो ठुलो रिसोर्स छ, मध्यम वर्गको मान्छे भनेको इन्जिनियर होला डक्टर होला हामी मध्यम वर्ग इन्टेलेक्चुअल सर्कल होला, यो देशमा यो दुईवटाको चाहिँ जुन किसिमको चाहिँ रिसोर्स छ, श्रमिक छ, पुँजी पनि छ, पुँजी र श्रमिकलाई मिलाएर गर्ने भनेको ठाउँ के हो त, हामीसँग नेचुरल रिसोर्स छ, हाइड्रो पावर छ, मिनरल छ, सबै चिज हामीसँग छ, यो यसलाई चाहिँ मिलाएर लिडरसिपले चाहिँ चेन्ज गर्न सक्छ होइन, ठुलो परिवर्तन गर्न सामाजिक आर्थिक रूपान्तरण गर्न सकिन्छ। अबको बाटो भनेको चाहिँ संसार पनि के हो भने ग्रिन चाहिँ इकोनोमीतिर गइरहेछ, ग्रिन इकोनोमी, अहिले हामीले ग्रिन हाइड्रोजनको कुरा हामीले प्रतिबद्धतामा राखेका छौँ, ग्रिन चाहिँ युरियाको कुरा सरकारले पनि केही ल्याएको छ बजेटमा, उहाँलाई म धन्यवाद दिन्छु, हाम्रो पनि त्यहाँ एजेन्डा हो, अब ग्रिन हाइड्रोजनदेखि लिएर सबै कुरामा जानुपर्छ, हामी ग्रिन इकोनोमी यो सस्टेनेबल कसरी बनाउनु, इन्क्लुसिभ इकोनोमी कसरी बनाउन सकिन्छ त, हामी जहिले पनि त्यो माथिल्लो वर्गको मात्रै कुरा गरेर हुँदैन, तल्लो वर्गलाई उठाउने त्यही त्यही गरिबलाई माथि ल्याउने कुरा चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरामा जानु पर्यो। गरिबलाई त चाहिँ अब सुकुम्बासीलाई उठाउनलाई त ठुलो फोर्स त लाउनु पर्दैन नि, तर त्यसलाई उठाउने चिज चाहिँ महत्त्वपूर्ण छ, त्यो भएको हुनाले त्यसरी
0: लाग्छ यो अबको 5 वर्षमा जनतालाई यी सबै तपाईँले भनेको अबको ग्रिन इकोनोमीको कुरा, तपाईँले भनेको अहिले हामीसँग भएको मध्यमवर्गीय मानिसहरू जो विकासका लागि जनशक्ति हुन् र हामीसँग भएको पैसा त्यसलाई प्रयोग गरेर यो देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा यो 5 वर्षमा बुझाउन सक्नु होला त
1: अहिलेको सरकारले बुझ्नुपर्छ यो कुरा। हामीले त त्यो सबै आधार तयार गरेर आएका छौँ ऊर्जामै भन्ने हो भने
0: उहाँहरूले 40 वर्ष शासन चलाउने भन्थे हिजो माओवादीले कम्युनिस्टहरूले, अहिले उहाँहरूले 20 वर्ष त अकण्टक चलाउने हो भन्नुभएको छ, 20 वर्षपछि त तपाईँ र म त धेरै बुढो भइसक्छौँ
1: होइन। सरकार चलाउने भन्ने कुरा त अब जनताले विश्वास गरेसम्म सरकार चलाउने हो, जनताले विश्वास चाहिँ किन गर्छ त जबसम्म डेलिभरी हुँदैन,
0: अबाउट इम्पोसिबल वेमा किन हेरिरह भनेको मैले, बरु तपाईँलाई साँच्चै यही हुटुटी छ भने भइरहेको राजनीतिक दलमा हिजो पनि जाने तपाईँसँग अप्सन थियो होइन, माओवादीले त तपाईँलाई रेड कार्पेट ओछ्याउँथ्यो, तपाईँको सबभन्दा धेरै 36 को आँकडा एमालेसँग मात्रै हो होइन, माओवादीले त प्रचण्डले त धोकै दिनुभयो भन्नुभएको छ, त्यो बाटो छोड्नुभयो, अहिले पनि तपाईँको लागि रासोपाको ढोका खुला छ होला
1: होइन, मैले त प्रश्न चाहिँ भनिसकेको छु नि त, अहिलेको अहिले नै मैले पनि भनिसकेँ, रासोपाको जुन रासोपाले जुन डिरेक्सन लिइरहेछ उहाँको महाधिवेशन पनि देख्यौँ होइन, चाहिँ धेरै
0: होइन
1: अब महाधिवेशन पनि देख्यौँ, उहाँहरूको सरकारको चाहिँ अगाडि बढेको गतिविधि पनि देख्यौँ, तर तीन महिना त्यो पर्याप्त छैन, उहाँहरू सुधेर सुध्रेर जानु होला भन्ने मलाई लाग्छ। सुध्र अब बजेट पनि पहिलोचोटि आएको, उहाँलाई छोटो समय पनि भयो, किनभने त्यो एक महिना डेढ महिनामा बजेट तयार गर्नलाई पनि अब अर्को चाहिँ वर्ष उहाँहरूले सुधार्नु होला, सुधार गरोस् भनेर नै भन्ने हो हामीले, उहाँको चाहिँ हामीले हाम्रो कन्स्ट्रक्टिभ क्रिटिसिजम
0: मैले भनेको वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिदिए भने उहाँहरूसँग नभएको भएको जोस तपाईँसँग भएको अनुभव मिलाउँदा के बिग्रिन्छ त?
1: होइन त्यो त हाम्रो कुरा भएन नि, उहाँले जसलाई चाहेको छ उहाँले बुझ्ने कुरा हो।
0: उहाँले आह्वान गर्नुभयो भने अहिले पनि ओपन छ कुलमान घिसिङ?
1: हाम्रो धेरै कुरा चाहिँ हामी आफ्नो पार्टीको एजेन्डा, पार्टीले सारेका चाहिँ जुन जति पनि प्रोग्रामहरू छन् र सबै कुरामा चाहिँ हामी अगाडि बढिसकेको अवस्थामा छ, र उहाँहरूको सँगको डिफ्रेन्सेस जुन हिसाबले उहाँहरूले चाहिँ हिजोको एउटा एउटा सहकार्यलाई ब्रेक गर्नुभयो, अब त्यो सहकार्यलाई सम्भावना त्यो अहिले छैन।
0: अहिले तपाईँले भने यस्तै जनताका पक्षमा बोल्ने कुरा, तपाईँको विज्ञता बाँड्ने कुरा र जनतालाई आशा सञ्चार गर्ने कुरा चाहिँ तपाईँबाट निरन्तर होस्। धेरै शुभकामना सर।
1: यहाँलाई पनि धेरै शुभकामना।
0: कुलमान घिसिङ आज हामीसँग द नेसन स्पिक्समा कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीले सरकारको कुरा गऱ्यौँ, हामीले जनताको कुरा गऱ्यौँ, अहिले सबैको केन्द्रबिन्दुमा जनता हुनु जरुरी छ। त्यो घुम्ने मेचमाथि कुन अन्धो मान्छे बस्छ त्यो महत्त्वपूर्ण कुरा होइन, तर त्यसले जनताका पक्षमा के निर्णय गर्छ त्यो महत्त्वपूर्ण कुरा हो। कार्यान्वयन कसरी गर्छ, तर कार्यान्वयन गर्दा जोसले होइन कानुन पनि हेरेर गर्नुपर्छ, र वर्तमान सरकारसँग अवसरै अवसर छ, त्यो अवसरलाई प्रयोग गरेन भने जनतासँग पनि एउटा अवसर आउँछ 5 वर्षपछि, अनि उनीहरूले डोकामा हालेर घुएत्र फाले जस्तो फालिदिन्छन्। त्यस्तो नहोस्। उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्व मन्त्री कुलमान घिसिङसँगको यो संवाद यही सकिन्छ। नमस्कार।
2: नमस्कार, जनता जान्न चाहन्छन्मा स्वागत छ। म ऋषि थपलिया, समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। आउनुहोस् सुरु गरौं पुरञ्जन आचार्यसँग जनता जान्न चाहन्छन्। पुरञ्जन आचार्यजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
3: हस्, धन्यवाद ऋषिजी।
2: बालिन सरकारको आलोचना एकाएक चुलियो नि।
3: त्यस्तो चुलिएको छ र?
2: तर अहिले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङको कार्यशैलीलाई लिएर प्रश्न उठिरहेछ।
3: होइन, अब कार्यशैलीलाई लिएर, उनीहरूको चाहिँ काम गर्ने तौर तरिकालाई लिएर अब हामी त्यसमा अभ्यस्त छैनौँ। हामी जुन पुस्ताका छौँ, जुन उमेरका छौँ, त्यसलाई लिएर हामीले चाहिँ यस्तो होइन, हामीले चाहे जस्तो गरिदिनु पर्थ्यो भनेर भन्न सक्छौँ हामी। मलाई पनि चित्त बुझेको छैन कैयन कुराहरू, तर अब के त उनीहरूको त्यो जुन चाहिँ भोटर छन् र जुन चाहिँ युवा समूह छ, उनीहरूले के मतलब कसरी सोचिरहेका छन्। मुख्य कुरा के हो भन्दाखेरि चाहिँ मलाई चित्त बुझ्ने यो सरकार होइन, यो देशमा भएका 60 वर्ष नआएका 50 वर्ष नआएकाहरूलाई यो सरकारले चित्त बुझाउनु सक्दैन, त्यो पक्का छ। यिनीहरूको काम गर्ने शैली, व्यवहार, निर्णय प्रणालीहरू, यिनीहरूले अगाडि बढाउने कुराहरूलाई लिएर चाहिँ हामी चित्त बुझाउन सक्दैनौँ।
2: अपरिपक्व सरकार
3: होइन, अब अहिलेको यो आधुनिक डेमोक्रेसीको सरकारको चाहिँ रङरूप चाहिँ संसारतिर यस्तै छ, यहाँ मात्रै होइन, अब अमेरिकाको ट्रम्पको चाहिँ बिहेभियर हेऱ्यो भने पनि त्यस्तै छ, बेलायतको डेमोक्रेसी पनि देखिरहेका छौँ। तर पनि योभन्दा अझै चाहिँ परिष्कृत, अलिकति चाहिँ सुसंस्कृत चाहिँ डेमोक्रेसी चाहिँ प्रधानमन्त्रीबाट, गृहमन्त्रीबाट हामी अपेक्षा गर्छौँ। अब हाम्रो अपेक्षा पुरा नहुँदाखेरि चाहिँ अब हामीले हाम्रो भाषा, हाम्रो शैली, हाम्रो सोच, हाम्रो दृष्टिकोणसँग चाहिँ मलाई थाहा थियो सुरुदेखि नै कि यो सरकार सुहाउँदैन हाम्रो लागि भनेर। तर अब के त हामीलाई चाहिँ सुहाउँदो सरकार विगत 35 वर्षदेखि थियो नि, हामी पनि त्यसको एउटा पार्ट नै थियौँ। उनीहरूले के त यो देशलाई चाहिँ एकदम चाहिँ सिङ्गापुर र चाहिँ स्विजरल्यान्ड बनाइदिन्छु भनेर जस्तो आएको थियो नि, एकपल्ट एसियाली मापदण्डमा यसलाई हामी युरोपियली मापदण्डमा पुगाइदिन्छौँ भनौँ, होइन?
2: बालिन सरकार जुन उत्साह र अपेक्षाका साथ
3: आएको थियो नि, त्यसमा
4: अहिले त्यो आशा चाहिँ निराशामा परिणत भयो भन्नु हुन्छ?
3: निराशामा
4: त्यो पाँच महिनाको अवधिलाई
3: हेर्नु होइन, निराशामा छैन, तर पनि के छ भन्दा अपेक्षा अनुसारको यिनीहरूको कर्म पनि छैन, निराशैमा छ म यो कुरा मान्दिनँ, कम्ती आउनु दुई वर्षसम्म त म मान्दिनँ। तर जुन अपेक्षा गरेको थियो, जुन युवाहरूको पनि भरोसा र विश्वास थियो कि अब हाम्रो सरकार आयो होइन, हाम्रो सरकार आयो र नेपालमा जुन ढङ्गले त्यो सरकार आयो, त्यो जेन्जी आन्दोलनको या युवा आन्दोलनको विभिन्न देशहरूमा भएको आन्दोलनले यति सफलतापूर्वक यसरी यो रूपान्तरित भएको थिएन। भएको चाहिँ के थियो भन्दा धेरै ठाउँमा धेरै किसिमले असफल भएको थियो। मैले पनि त्यही संसारको सबै मोटामोटी आन्दोलनहरूलाई चाहिँ ट्र्याकरमा गएर हेरेँ होइन, यो चाहिँ ट्युनिसियादेखि लिएर यहाँसम्म आइपुग्दाखेरि थुप्रै आन्दोलनहरू फेल खाएका छन्। अन्त जानै पर्दैन, यी हाम्रो छरछिमेकका आन्दोलनहरू पनि फेल खाए, पाकिस्तानका फेल खाए, श्रीलङ्काका झन्डै फेल खाए, बङ्गलादेशका फेल खाइरहेछन्। नेपालको आन्दोलन एउटा ठुलो अवसर भएर अहिलेको जेएनजी पुस्ताले विश्वलाई देखाउने गरी चाहिँ यो चाहिँ उपस्थित भएको छ। तर यहाँ पनि कता कता के देखिन्छ भन्दाखेरि चाहिँ जुन यो देशको सङ्क्रमण रोग हो कि चाहिँ पार्टी चलाउने र चाहिँ सरकार चलाउने बिचको चाहिँ जुन द्वन्द्वले आजसम्म नेपाल चाहिँ अगाडि नै बढ्न सकेन, यो 70 वर्षको इतिहास हो। 7 सालको क्रान्तिपछि पार्टी सत्ता र राज्य सत्ताको बिचको चाहिँ द्वन्द्व, दुईवटाको बिचको तनाव, दुईवटा बिचको चाहिँ व्यक्तित्वको टकरावले यो देश चाहिँ छिया छिया टुक्रा टुक्रा जस्तो भइसकेको छ। अहिले फेरि म कता कता त्यो देख्दैछु,
4: राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरूले पाएको जनमतलाई जुन हिसाबले अगाडि बढाउनु पर्थ्यो त्यहाँ चाहिँ चुकेको देखियो,
3: त्यो चुकेको छ, त्यहाँ चाहिँ चुक्दैछ, निराशै
4: भइसकेको, सदुपयोग गर्न सकेन
3: जनमतको भन्दा पनि। जनमत त दिए, त्यो जनमतले बन्ने सरकारले चाहिँ युवाहरूलाई भरोसा र विश्वास के दिलाउनु पर्थ्यो भने हामी चाहिँ अब त्यो 50 लाख मात्रै भोट होइन, यो 3 करोड नेपालीलाई लिएर हिँड्छौँ, यहाँका चाहिँ हेर्नुहोस् व्यक्तिले देश चाहिँ व्यक्ति मात्रले देश बन्दैन, देश बनाउनलाई इन्स्टिट्युसनहरू चाहिन्छ होइन। अब यसका कैयौँ उदाहरणहरू छन्, म आज यो धेरै चाहिँ उदाहरण र किताबहरूको नाम लिन म चाहन्न, मैले धेरै ठाउँमा भनिसकेँ, तर पनि यो देशमा भएका इन्स्टिट्युसनहरू सबै के छ भने वृद्ध र बुढोहरूले चलाएका छन्, सिस्टम पनि बुढो छ, त्यसका नेतृत्वकर्ता पनि वृद्ध छन्। वृद्ध भनेको आजको समय सुहाउँदो छैन, बायोलोजिकली मात्रै मैले भनेको होइन, मेन्टली पनि दे आर टू ओल्ड। र यहाँका ऐन कानुन नियमहरू पनि जुन आजको आइटीको एआईको र अरू अरू विभिन्न किसिमका आधुनिक जमानाको चाहिँ ले डिमान्ड गर्दछ, त्यो खालको हाम्रो सामाजिक, हाम्रो राजनीतिक र हाम्रो आर्थिक इन्स्टिट्युसनहरू छैन। यिनीहरूलाई एउटा सानो निर्णय गर्नु पर्यो भने पनि 1 वर्ष लाग्छ, एउटा ऐन कानुन नियम चेन्ज गर्नु पर्यो भने पनि सुप्रिम कोर्टमा
4: इन्स्टिट्युसनलाई पनि कमजोर बनाउने काम गर्छ।
3: अब एकातिर
4: इन्स्टिट्युसन दुरुपयोग अनुसन्धान आयोगदेखि कर्मचारी तन्त्रदेखि सुरक्षा निकायसम्मलाई हेरौँ न,
3: यिनीहरूलाई बनाउनु पर्ने चाहिँ स्मार्ट क्विक होइन, क्विक डिसिजन गर्न लायक, किनभने नर्मल कन्डिसनमा पनि डेमोक्रेसीले डेलिभरी गर्न सक्दैन, यो पक्का हो। डेमोक्रेसी आफैमा एउटा स्लो प्रोसेस हो, यसले दुनियाँभरका चाहिँ जार्गन र सिस्टम माग्दछ, प्रोसेसहरू माग्दछ, यसको यो लम्बै तान आजको युवाहरू आजको संसारमा यो कुरा टिक्दैन। अहिले बेलायतको राजनीतिक अस्थिरता, त्यसको आर्थिक तङ्गीपन होइन, र युरोपको यो बदहाली यो सबै कुराको पछाडि यो सिस्टमकै दोष छ। तर के त यो सिस्टमले डेमोक्रेसीको विकल्प छ? त्यो छैन। डेमोक्रेसीलाई फास्ट गर्नु पर्यो, डिसिजनलाई फास्ट गर्नु पर्यो, स्मार्ट बनाउनु पर्यो। नेपालको हेर्नुहोस् त, नेपालको अदालत हेर्नुहोस्, नेपालको अख्तियार हेर्नुहोस् होइन, नेपालको ब्युरोक्रेसी हेर्नुहोस्, यिनीहरू चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले पनि कहिले जाला घाम भन्ने
4: सरकारी काम, कहिले जाला घाम,
3: त्यस्तो मनस्थितिको यो संस्थाहरू छन्। यो चल्दैन, यसरी डेमोक्रेसी पनि चल्दैन, चल्दै चल्दैन। आज जुन देशहरू जुन ढङ्गले डेभलप गरिरहेका छन्, आज किन चाइना सुपर पावर भयो होइन? म चाइनिज सिस्टमको, पोलिटिकल सिस्टमको म विरोधी हो, तर चाहिँ आखिरमा उसले डेलिभरी गरेर देखायो नि त, 80 करोडलाई बिलो पोभर्टीबाट माथि ल्यायो, आज सुपर पावर छ, संसारमाथि चाहिँ शासन गर्न चाहिँ सक्षम जस्तो चाहिँ भएको छ, अमेरिका डिक्लाइन हुँदैछ। त किन भन्दा अरू कारणले होइन नि, उसले भविष्य उन्मुख निर्णयहरू फटाफट गर्न सको, उसले इन्स्टिट्युसनहरू डेभलप गर्न सको, उसले शिक्षामा रेभोल्युसनाइज गरो, ऱ्याडिकल रेभोल्युसन होइन, शिक्षामा, स्वास्थ्यमा त्यही गरो, आइटीमा त्यही गरो, यी सबै कुराहरूलाई चाहिँ, म्यानुफ्याक्चरिङ सेक्टरमा त्यही छ, कुनै यस्तो सेक्टर छैन जहाँ चाइनाले आज चाहिँ संसारलाई लिड नगरेको होस्। तर त्यो किन सक्यो भन्दा डिसिजन क्विक गर्ने प्रणाली छ त्यहाँ. अब डेमोक्रेसी आफै पनि एउटा स्लो हो होइन, यसले दुनियाँभरको चाहिँ प्रोसेस माग्दछ. अब नेपालमा अहिले के भएको छ भने बालेनको काम गर्ने प्रधानमन्त्रीको काम गर्ने शैली राष्ट्रपतिको छ न चाहिँ. भोट माग्दा पनि नेपालमा अब सबैले राष्ट्रपतीय प्रणालीबाट भोट मागिसके होइन, यो प्रधानमन्त्री हुन्छ भनेर चुनावमा जाँदा भन्न थालिसके, इन्डियामा पनि थालिसके. तर जब जितेर आउँछन् काम गर्ने शैली संस्था र त्यसका चाहिँ के छ भन्दाखेरि चाहिँ नेतृत्व पङ्क्ति चाहिँ के छ भन्दाखेरि चाहिँ सुस्तराम होइन, यो हजार वर्ष अगाडिदेखि सुरु भएको चाहिँ संसदीय व्यवस्था बेलायतबाट र 1825-26 आउँदा अलिकति यसमा रिफर्म भएको. तर पनि यसले के गर्छ भने तपाईँ क्रिकेट कतिको हेर्नुहुन्छ, 5 दिनको टेस्ट म्याच जस्तो स्पोर्ट्स नै 5 दिनको टेस्ट म्याचवाला छ भने यो त के छ भन्दाखेरि चाहिँ संसदीय व्यवस्था त यो 5 दिनमा एउटा सुन्ना थपिदिनुहोस्, कुनै पनि निर्णय लिन कम्तीमा 50 दिन लाग्छ होइन. मैले चाहिँ भनिरहेको के हो भने नेपालमा यो युवाहरूले जो युवा छन् जो अहिले सरकारमा छन् जोसँग 2/3 छ यिनीहरूले क्विकली इन्स्टिट्युसनहरूलाई चाहिँ एकदमै जिम्मेवार बनाउने हो र आम उहाँहरू त अहिले भन्नुहुन्छ नि त जे कुरा पनि क्विकली हामी एक्सन ओरिएन्टेड तुरुन्त गरिहाल्नु पर्यो, परिणाम निकालिहाल्नु पर्यो, होइन भनेर थ्रेड दिने सम्मको काम भइरहेछ नि.
5: थ्रेड दिने
3: प्रधानमन्त्रीदेखि मन्त्रीदेखि सांसदहरूसम्म
5: त्यो चाहना
3: उहाँहरूको अभिव्यक्ति
5: यस्तो होला ऋषिजी, त्यो चाहना पवित्र होला होइन. देश चाँडै बनाउने हुटहुटी तपाईँलाई यहाँ हुटहुटी कसलाई भएन र तपाईँले एउटा यसो ख्याल गर्नुहोस्. बिपी कोइरालालाई म मेरो जस्तो मध्यमवर्गीय परिवार नेपालमा 15 वर्षमा बनाउँछु भन्नुभयो होइन. राजा महेन्द्र देव 15 वर्षमा हुन्छ, म 10 वर्षमा बनाउँछु भनेर 17 साल पुसे गते आयो, त्यहाँबाट अगाडि बढ्नुहोस्. एकताका पञ्चायतले एसियाली मापदण्डमा हामी पुगाउँछौँ भन्ने थियो, यति क्यालोरी यति यति प्रोटिन यति हो. त्यतिखेरको काङ्ग्रेसको अभियानमा म पनि जुटेको थिएँ. हामी युरोपेली मापदण्डमा पुगाउँछौँ, एसियाली होइन युरोपेली भनेर हामीले चाहिँ देशभरि एक ढङ्गको प्रचार गर्दै पनि हिँड्यौँ. त्यसपछि आउनुहोस् तपाईँ टुलीखेलमा उभिएर कृष्णप्रसाद भट्टराईले के भन्नुभयो भने होइन युरोपेली होइन म नेपाललाई चाहिँ के छ भन्दाखेरि चाहिँ सिङ्गापुर बनाइदिन्छु भन्नुभयो होइन, मेरम्चीको पानीले काठमाडौँलाई धोइदिन्छु भन्नु भन्नुभयो. त्यसपछि आउनुहोस् फेरि हाम्रो ऊ आइपुग्नुभयो के अरे
3: प्रचण्डजी
5: के को सिङ्गापुर थियो, म स्विजरल्यान्ड बनाइदिन्छु भन्नु. अब हेर्नुहोस् यहाँ तमासा हेर्नुहोस् यहाँ बनाउने कसरी कसैलाई थाहा
3: छ. अहिले बालेन शाह चाहिँ कुन पथमा हुनुहुन्छ त्यसमा, धेरै व्यक्तिहरूले अटोक्रेट बन्न खोज्दैछन्, बालेन्द्र शाह कसैको पनि कुरा नसुन्ने, समन्वय सहकार्य नगर्ने, संसदप्रति पनि अनुत्तरदायी हुने, आफ्नै संसदीय दलमा पनि नजाने, पार्टी सभापतिसँग पनि समन्वय सहकार्य नगर्ने, पार्टीसँग पनि दूरी राख्ने
5: नेपाली
3: जनता टिका टिप्पणी जो भइरहेछ नि, तपाईँको बुझाइ चाहिँ के हो
5: त्यसमा होइन भन्ने ठाउँ कहाँ छ र? उहाँ राष्ट्रपतिसँग भेट्नुहुन्न, उहाँको आफ्नै पार्टीसँग उहाँको संवाद देखिँदैन होइन, देख्दैन नि, उहाँको ब्युरोक्रेसीसँग इन्टरेक्सन एकदमै पुअर.
3: उहाँ संसदीय दलको नेता हुनुहुन्छ तर संसदीय दलमा कहिले पनि जानु भएको छैन,
5: संसदीय
3: बैठकमा
5: संसदीय व्यवस्थाप्रति होइन कि यो संविधान र यो व्यवस्थाप्रति उहाँको आस्था छ भनेर भन्ने कुरालाई पुष्टि गर्ने आधारहरू भेटिँदैन. यद्यपि चुनाव लड्ने संसदहरूले उहाँलाई प्राइम मिनिस्टर बनाउने सबै कुरा भएको छ, यो धेरै ठुलो समस्यामा नेपाल फँसिरहेछ. सायद उहाँलाई यो सबै सिस्टम मन परिरहेको छैन होला, त्यो मलाई अनुमान गर्छु. उहाँ अर्को छुट्टै कुनै सिस्टमको खोजीमा हुनुहुन्छ होला.
3: त्यो भनेको कस्तो खालको सिस्टमको खोजीमा हुन्छ
5: त्यो त्यो
3: मूर्त रूपमा भन्दाखेरि
5: अलिकति मूर्त रूपमा भन्दाखेरि चाहिँ यो सिङ्गापुर मोडलतिर जुन हुन्थ्यो नि, धेरै चाहिँ राजनीतिलाई कम डेभलपमेन्टलाई चाहिँ बढी फोकस गर्ने, इस्ट एसियन मोडल भन्छ, सिङ्गापुर मोडल भन्छ, चाइनिजै मोडल भन्न चाहिँ अहिले सुहाउँदैन किनभने त्यहाँ वान पार्टी सिस्टम छन् त सबैतिर चाहिँ भियतनामतिर पनि चाइनातिर पनि सिङ्गापुरतिर पनि झन्डै वान पार्टी सिस्टमै हो. अब उहाँलाई पनि के लागेको छ भने मैले हाँक्न पाएँ भने मैले चाहेको जसरी यी चाहिँ जुन छ यहाँका सेपरेसन अफ पावर भन्ने चाहिँ के अरे चाहिँ लेजिस्लेटिभ होइन अर्को जुडिसियरी यिनीहरू चाहिँ जुडिसियरी त बाधक छ त्यो विकासको, यो कुरा त अब हामी जस्तो मान्छेले पनि भन्छौँ. नेपालको जुडिसियरी एक त सक्षम छैन होइन, अर्को चाहिँ के छ भने यो नभए त यत्रो केस चाहिँ पेन्डिङै हुँदैन, फेरि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा पनि फँसिगछ जुडिसियरी. त्यस कारणले गर्दा अब त्यसको बारेमा उनले भन्दाखेरि युवाहरूले चाहिँ पत्याइदिन्छन् किनभने हिजो जुडिसियरी बिगार्नु बिगारेको छ होइन. तर जुन पार्लियामेन्ट छ त्यो पार्लियामेन्ट त उनको फ्रेस 182 हो नि, त्यहाँबाट लिनुपर्ने तागत पनि त उनीहरूले लिनु चुकिरहेछन् नि। त्यहाँ आउने, त्यहाँ जाने, त्यहाँ भेट्ने, कम्युनिकेसन गर्ने, त्यो मार्फतबाट देशलाई सम्बोधन गर्न ठिक छ। एकछिनलाई मानु जुडिसियरीसँग उहाँको चाहिँ मिल्दैन, ट्युनिङै मिल्दैन। मेरो मिल्दैन भने उहाँको पनि मिल्दैन, राष्ट्रपतिसँग पनि ट्युनिङ मिल्दैन, त्यो पनि मान्यौँ एकछिनलाई। यहाँ भइरहेका हिजोका सङ्घ संस्थाहरू जुन छन्, ब्युरोक्रेसी छन् या सुरक्षा निकाय छ, यहाँ पनि उहाँले चाहे जस्तो नभेटिएको होला अरे भनाइ पनि छ। अहिले अहिलेको अहिलेको चाहिँ नेपाल चाहिँ के भन्छ अरे यसलाई भने जेरेन्टोक्रेसी भन्छ अरे। जेरेन्टोक्रेसी भनेको चाहिँ अब शासन कब्जा बुढोको हातमा छ, तन्त्र चाहिँ बुढाबुढीको हातमा छ, क्याबिनेट चाहिँ युवाको हातमा छ, होइन? शासन तन्त्र जुन यहाँको छ त्यो चाहिँ सबै ओल्ड एजको मान्छेको हातमा छ।
4: त्यसमा अहिले पनि बालनले शासन गर्न पाइराख्नु भएको छैन,
5: उनले चाहे जस्तो पाइरहेका छैन, त्यो पक्कै हो नि। उनलाई उनलाई पक्का उनले यत्रो गृहमन्त्री यत्रो मान्छे समाते, सबै चाहिँ सुप्रिम कोर्टले छोडिदियो, होइन? छोड्दा हामी खुसी हुन्छौँ, युवाहरू निराश हुन्छन्, त्यो छ नि त आखिरमा। मेरा लाग्छ भ्रष्टाचारले हामी समातिरहेका छौँ। यहाँ त यो द्वन्द्व त जेनेरेसनको द्वन्द्व तपाईँलाई काङ्ग्रेसमा पनि छ। काङ्ग्रेसमा हिजोका बुढाखाडाहरूलाई फ्याँकिदिनुपर्छ, नयाँ विशेष अधिवेशन भन्ने छ भने देशभित्र पनि छन् त। काङ्ग्रेसमा भएको ठिक र यहाँ भएको चाहिँ बेठिक म कसरी भन्न सक्छु र? देशभित्र पनि चाहिँ अहिलेका युवा सरकारले चाहिँ हिजोको ओल्ड तन्त्रसँग फाइट गर्दैछन्।
4: अहिले बालनले लिएको आफ्नै नीतिको कारणले ब्याकफायर हुँदैछ उहाँ स्वयंलाई।
5: अहिले बालनले जुन ढङ्गले नेपाल पाएका छन् नि, बालनले जुन नेपाल पाएका, जुन जुन तन्त्र, जुन प्रणाली पाएका छन्, त्यो उनले सोचे जस्तो छैन। अनि त्यसमा उनको फ्रस्ट्रेसनहरू, त्यसमा उनको चाहिँ अनुपस्थितिहरू, त्यसमा उसको उनको संवादहरू, उनी आफै पनि चाहिँ धेरै अब राजनीतिक संस्कारबाट आएको मान्छे होइनन्, त्यो आफैमा समस्या छ। तर धेरै ठुलो राजनीतिक संस्कार र घरानियाहरूबाट आएको 35 वर्ष हामीले त्यो पनि देख्यौँ, होइन? त्यो पनि देख्यौँ नि, झन् 70-80 वर्षको पार्टी इतिहास भएकाहरूले चलाएको देश पनि देखेछौँ।
4: खास अहिले समस्या चाहिँ कहाँनिर हो, यो के को रिफ्लेक्सन हुनसक्छ? जस्तो प्रमुख प्रतिपक्षी दलले आरोप लगाइरहन्छ बेला बेलामा, अनि अरू प्रतिपक्षी दलहरूले पनि भनिरहन्छन् बालन सरकारमाथि, रासोपामाथि। अहिले पनि हालै मात्र रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेताले भन्नुभयो 3A अर्थात् ए क्युबबाट आएको सरकार, आर्मी, अल्गोरिदम, अमेरिका, अनि अर्कोतिर पपुलिजम र अर्को भनेको यिनीहरू अपर्चुनिस्ट हुन्, यिनीहरू अल्गोरिदमबाट आएका हुन्।
5: तपाईँले
4: ठिकै भन्नुभयो,
5: म त्यस्तो कुराहरू मान्दिनँ। त्यो चाहिँ मेरो दृष्टिकोणमा त्यो सरासर गलत हो होला। आधुनिक सोसियल मिडिया चाहिँ कसले प्रयोग गर्दैन र कसको थिएन र? फेसबुक, ट्विटर, इन्स्टाग्राममा कसले आफूले आफूलाई प्रचार गरेन, कसको थिएन र? एमालेको थिएन, हिजोसम्म त एमाले स्मार्ट थियो नि। एमाले हिजोसम्म त्यही गरेर काङ्ग्रेसलाई बिट गरेर थियो, होइन? अब ऊभन्दा स्मार्ट अरू निस्क्यो भने अनि उसले आरोप लगाउनु पाउँदैन, आफ्नो अनुकूलको मात्रै व्याख्या गर्ने चलन त छ नि। मलाई चाहिँ त्यो सब कुराहरूसँग पत्यार पनि लाग्दैन, विश्वास पनि लाग्दैन। यो तिनवटा ए भयो, मैले पनि सुने पार्लियामेन्टमा। कुरा के छ भने तपाईँलाई नेपालमा जो प्रतिपक्ष हुन्छ नि त्यसले जनतालाई डर देखाउँछ, भरोसा र विश्वास देखाउँदैन। यो सरकार विदेशीको सरकार हो, डर, म राष्ट्रवादी हुँ, तपाईँ ख्याल गर्नु होला। जहिले जुनसुकै सरकारले पनि, सरकार पनि जब प्रतिपक्षमा जान्छ त्यसले बेच्ने भनेको च्यवनप्रास होइन, डर हो, त्यसले बेच्छ त्यो, यो बिक्री पनि हुन्छ। त्यसपछि अलिकति अब यो तिनवटा कुरा भनौँ, अब अर्को एउटा फेज जोडिन्छ, यो राष्ट्रवादी छैन, यो अराष्ट्रिय सरकार हो भन्छ। त्यो खुब बिक्थ्यो हिजो, आजकल चाहिँ के छ भने त्यसको यति धेरै प्रयोग भयो नि, खास गरी कम्युनिस्टहरूले, त्यो बिक्नलाई अलिकति छोडेको छ आजकल। अब फेरि त्यो त्यो पुडिया बिक्थ्यो कसलाई भन्दाखेरि, जसको चाहिँ हार्मोन चाहिँ यङ हुन्थ्यो, जो यङ हुन्थ्यो, जो इन्स्टेबल हुन्थे, जो स्विङ गर्थ्यो माइन्डमा पनि, ती युवाहरूमाथि चाहिँ के थियो भन्दाखेरि चाहिँ यस्ता कुराहरू चाहिँ हाम्रो देशको गौरव चाहिँ ल कहाँ बुद्ध कहाँ जन्मिएको त्यहाँ जन्मिएको, भारतमा होइन, यस्ता कुराहरू बिके हिजो। माउन्ट एभरेस्टको चाहिँ कथा कहानी पनि बिके, राष्ट्रियताको हामी कहिले कसैको गुलाम भएनौँ होइन बिके, भारत विरोधी राष्ट्रवाद पनि बिक्यो, त्यो पनि छ होइन। त्यसैबाट नेपालको कम्युनिस्टहरूले आफ्नो सङ्गठन पनि विस्तार गरे। अब अहिले के छ भने तपाईँले जुन भन्नुभयो चाहिँ रामबहादुर थापाको, उहाँहरूसँग थुप्रै कुरा सिद्धिसकेको छ, अहिले सबै कुराहरू छैन। अहिले अहिले के छ, तिनवटा ए छ। अब तिनवटा ए भनेको, अब अमेरिका कहाँ छ कहाँ छ, अट्लान्टिक पारी छ, उसले अब युक्रेन र रुस मिलाओस् कि, उसले त संसारै मिलाउँछु भन्छन् नि ट्रम्पले, ट्रम्पले यतातिर आइकन
3: यो एक वर्षमा जुन बेलादेखि चाहिँ इरान र चाहिँ अमेरिकाको र इजरायलको बिचको द्वन्द्व फसेको छ, हिजो अस्ति चाहिँ को सिएनएनमा चाहिँ जिपिएस भन्ने आउँछ चाहिँ त्यसमा चाहिँ फरिद जकारियाले बोल्थे, 4 दर्जनवटा चाहिँ स्ट्यान्डहरू चाहिँ चेन्ज गरिसके अरे उनले, आज बोलेको कुरा बिहान बोलेको कुरा बेलुका, अमेरिकन राष्ट्रपति जस्तोले बिहान बोलेको कुरा बेलुका काटेको छ, बेलुका बोलेको कुरा 2 दिनमा काटेको छ, मतलब उनले उनीमाथि अब धेरै किसिमले चाहिँ अमेरिकी जनताको पनि चाहिँ विश्वास रहेको छ, त्यसैले उनको
4: सबै कुरालाई चाहिँ पपुलिजमको बाई प्रडक्टका रूपमा लिन्छन् नि, पपुलिजममा पनि त्यही भएको
3: होइन, यस्तो छ नि पपुलिजम शब्द खराब होइन, पपुलिजम शब्द
4: पपुलिस्टहरू परिपक्व हुँदैन भन्ने भाष्य त छ नि,
3: अहिले परिपक्वको नाममा धेरै देशहरूले दुःख पाएका छन्, परिपक्व र व्यवहारिकको नाममा थुप्रै देशहरू र थुप्रै नेताहरूले थुप्रै चाहिँ देशका जनताहरूलाई ठगेका छन्, धेरै परिपक्वका मान्छे काम लाग्दैन, धेरै इन्टेलिजेन्ट मान्छे पनि देश निर्माणमा काम लाग्दैन, यो मैले भनेको नि संसारको रिसर्चले भनेको कुरा हो, एभरेज मान्छे इन्टिग्रिटीको छ भने त्यो मान्छेले संसारमा देश पनि बनाएको छ विश्वलाई पनि व्यवस्थापनमा राखेको छ होइन, अब नेपालमा अब अहिले भनौँ न बालेन परिपक्व छैनन् इस्लाममा, सुदन गुरुङ परिपक्व छैनन्, यो भनिरहेको कसले छ पहिला सुरु, म भन्छु म 60 वर्ष नायक मान्छेले भन्छु, ती युवाहरूले भनिरहेछन् जो जेन्जी छन् जो मिलेनियम छन् तिनीहरूले भनिरहेछन्, तिनीहरूलाई इन्टरभ्यू ल्याउनु यहाँ के भन्छन् तिनीहरूले, तिनीहरूको पनि त कुरा सुन्नु न अलिकति, जो झन्डै 70% जुन युवाहरू छन् हाम्रो त धन्दै यही छ नि यो भएन भन्ने होइन, त्यस कारणले गर्दा हो मलाई पटक्कै उनले उनको नीति र कार्यक्रम आफ्नै नीति र कार्यक्रम पढ्दा पढ्दै राष्ट्रपतिले उनले उठेर गएको कुरा मलाई मन पर्दैन, मलाई मन पर्दैन, त्यसै गरी उनले अहिले चाहिँ कालो कोट कालो चस्मा कालो गन्जीमा चाहिँ देशी विदेशी भेटिरहेको मलाई त्यो पनि मन पर्दैन, त्यहाँ अहिले राष्ट्रवादको चाहिँ नारा उठिरहेको छैन नि, तपाईँले ख्याल गर्नुभयो कसैले पनि त्यसलाई उठाउन सक्दैन अहिले, किनभने कुनै पनि मूलधारको राजनीतिक पार्टीसँग त्यो उठाएर सडक तताउन सक्ने युवाहरू नै छैनन्, त्यो भाँडो नै रित्तिएको छ, म पनि राजनीति नै गरेर आएको मान्छे हो यहाँसम्म, त्यसै कारणले यति कैयन कमी कमजोरीहरू जुन कुरा चाहिँ हिजो कसैले गरेको भए, हिजो गिरिजाप्रसाद कोइरालाले गरेको भए या यो सुशील कोइरालाले या प्रचण्डले या उल्लेख गरेको भए देशमा आगो लाग्थ्यो, तर
4: आजपछि तपाईँ यसो भन्दै हुनुहुन्छ कि प्रधानमन्त्री बालेन्द्र शाहको स्वभाव केही अशोभनीय देखिएला तर नियतमा खोट छैन त्यसो भन्न सकिन्छ,
3: अहिलेसम्म उनको देश निर्माणमा र नियतमा चाहिँ म शङ्का गर्नुपर्ने ठाउँ देख्दिनँ,
4: तपाईँले बालेनलाई गो अहेड नै भन्नुहुन्छ,
3: मलाई कतिपय कुरा मन पर्दैन म भन्दैछु फेरि होइन, मलाई त्यो मैले मन नपरेको कुरा मैले क्याटेगोरिकली भनिसकेँ,
4: अहिले पनि मुस्ताङ जानुभएको छ त्यो विषयलाई लिएर पनि आलोचना भइरहेछ, उहाँ गजुरी गएदेखि त्यहाँ सेनाको ब्यारेकमा पसेदेखि कास्की हुँदै उहाँ मुस्ताङ जाने कुरालाई लिएर आलोचना व्यापक भइरहेछ,
3: अब हेर्नुहोस् भित्रको कन्स्पिरेसी थ्योरीलाई एकछिनलाई बिर्सिदिउँ कि बालेनको मातहतबाट नेपालमा एउटा लोकतन्त्रलाई खतरा छ, त्यो यो कन्स्पिरेसी यो काठमाडौँमा खुब बिक्छ फेरि, अर्को बालेन चाहिँ सिस्टमभन्दा धेरै चाहिँ सेनासँग चाहिँ धेरै चाहिँ हिमचिम गर्न रुचाउँछन् त्यो छ नि त्यो मान्छेहरूको होइन, अब नबोल्ने प्रधानमन्त्री भइसकेपछि प्राज्ञिक र बौद्धिक जमातले बोल्ने कुराहरू थुप्रै पाउँछ, प्रधानमन्त्रीले जुन प्रधान मिनिस्टरले जवाफ दिन्छ, जस्तो इन्डियामा पनि मोदी प्रेसलाई भेट्दैनन् इन्डियन प्रधानमन्त्री, अब इन्डियाको इलिटलाई चाहिँ जुन इलिट छ नि इलिट चाहिँ उसलाई के लाग्छ भने यो प्रधानमन्त्रीलाई अङ्ग्रेजी बोल्न आउँदैन, त्यसै कारणले यो गुजरातको गुजराती भाषामा 17 वर्षसम्म पढेको एउटा यो केटो त्यस्तो ठाउँबाट आएर यहाँ यो चियावालाको छोरो प्राइम मिनिस्टर भयो भन्ने
4: सम्भ्रान्त वर्गहरूको बुझाइ,
3: काठमाडौँमा एक थरीले बालेनलाई पचाउन सकेका छैनन् यो पक्का कुरा हो, अनि कतिले चाहिँ के भन्छन् भने आफ्नो वर्चस्व सिद्धिएको आफ्नो ज्ञानमाथि हमला भएको र त्यो हमला गर्नेको चाहिँ नेतृत्वमा चाहिँ बालेन बसेको देखिरहेका छन् बालेनलाई, मेरो बालेनसँग कुनै किसिमको भेटघाट सम्पर्क सम्बन्ध फोटो पनि त्यही जति देखेको तपाईँको टेलिभिजन मार्फतबाट देखेको,
4: तथापि तपाईँ बालेनलाई स्वागत गर्नुहुन्छ समर्थन गर्नुहुन्छ,
3: बालेनलाई म व्यक्तिलाई गर्दिनँ, म यहाँको यो सिस्टम जुन छ पोलिटिकल सिस्टम जुन छ त्यहाँबाट उनी छानिएर आएका छन् त्यो पनि झन्डै 2/3 होइन,
4: उहाँले सिन्डिकेटलाई तोडेर आउनुभयो होइन, सिधा भन्दाखेरि
3: पोलिटिकल
4: यसअघिको बुझाइ त त्यो
3: प्रश्न
4: रूपमा तपाईँको
3: एकदम प्रश्न
4: शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा,
5: एकदमै
4: हिजो उहाँहरूको सिन्डिकेटलाई उहाँहरूको राजलाई तोडेर त्यो ठाउँमा हुनुहुन्छ
5: होइन, एउटा नयाँको प्रयोग नेपालमा हुँदैछ, त्यसको नेतृत्व गर्ने अवसर चाहिँ बालिनले पाएका छन्, त्यसलाई सघाउने अवसर चाहिँ रविले पाएका छन्, जुन उनले शानदार किसिमले मलाई गरिरहेको लाग्दछ अहिलेसम्म। अब उनका अप्ठ्याराहरू त उनीसँग छोडिदिउँ होइन, तर पनि उनको चाहिँ जुन पार्टी सभापति र जुन प्राइम मिनिस्टरको सधैँभरको झैझगडा हुन्थ्यो र पार्टी सत्ता ठुलो कि चाहिँ देशको चाहिँ राज्य सत्ता ठुलो भन्ने सधैँ बिपी र मातृका प्रसाद कोइरालादेखि सुरु भएको यो आजसम्म यो चलिरहेको,
4: अहिले पनि धेरै व्यक्तिहरूले के टिका टिप्पणी गरिरहेछन् भने बालेन्द्र शाहलाई रवि लामी छानेले कहिलेसम्म काँध थाप्ने, हरेक कुरामा अनुत्तरदायी हुने बालेन्द्र शाह अनि रवि लामी छाने चाहिँ काँध थाप्दै हिँड्नुपर्ने,
5: दुइटै
4: साथी थाप्दै हिँड्नुपर्ने,
5: यही थ्योरीलाई पनि उल्टाइदियो हुन्छ, बालेनले पनि कहिले कतिसम्म चाहिँ रविलाई काँध थाप्ने होइन, रवि चाहिँ आफ्नो काँध लिएर चाहिँ बालेनका गएको थियो नि त होइन र, बालेन चाहिँ रविका चाहिँ कम गएको हो, रवि धेरै बालेनका गएको हो, त्यो चाहिँ मलाई जानकारी छ, त्यसै कारणले गर्दा यो रेसिप्रोकल छ होइन। अब बालेनको
4: रवि बालेन केमिस्ट्री, रवि बालेन कम्बिनेसनले यो मत आएको,
5: यो आएको हो होइन, त्यसमा बालेनले स्पार्क क्रिएट गरेको हो, त्यो जसले जतिसुकै मन परे पनि नपरे पनि आज उनका केही कार्यशैलीहरू केही क्षमताहरू केही चाहिँ आचरणहरूको बारेमा हामी प्रश्न गर्न सक्छौँ, तर तपाईँ यो प्रश्न गर्न सक्नुहुन्न कि बालेनले राज्यको कार्यकारी प्रमुख भएर घुस खायो भन्न सक्दैन, पाँच महिनामा त्यति छ नि, विरोधीले पनि त भनेको छ त बालेन भ्रष्ट भए भनेको छैन, ठिक
4: उहाँहरूले त सल्लाहकार टिम बढाएको बढाइ हुनुहुन्छ,
5: मलाई चाहिँ अब त्यस्तो चाहिँ कर्महरू अहिलेको युवा सरकारबाट नहोस् भन्ने चाहिँ अपेक्षा राख्दछु,
4: अनि नियुक्तिमा पनि आफू खुसी गर्नुभयो, राजनीतिक नियुक्ति भनेर खारेज गर्नुभयो तर आफ्ना मान्छेलाई पुनः नियुक्ति दिनुभयो,
5: अब त्यो हो भने
4: मेरिटोक्रेसीलाई आधार मान्नु भएन,
5: तर मैले सबै त त्यस्तो देखिनँ होइन, म फेरि चिन्दिनँ सबै को के आधारमा नियुक्ति भयो भनेर, केही नियुक्तिहरू मैले राम्रो देखेको छु होइन, म नाम भन्दिनँ, केही नियुक्तिहरू चाहिँ अब म चिन्दा पनि चिन्दिनँ जान्दा पनि जान्दिनँ, तर कसरी भयो भनेर म भन्न पनि सक्छु,
4: विवादास्पद पनि भयो नि त केही नियुक्ति,
5: विवादास्पद पनि भयो, अहिले नै भर्खर चाहिँ फेरि सुप्रिम कोर्टले को 80 वर्षको मान्छेलाई होइन नेपाल एयरलाइन्सबाट चाहिँ उसलाई मुक्ति दिलाइदियो भनेर, अब एकातिर देशको माहौल चाहिँ हिजोको बुढाहरूबाट केही भएन भन्ने छ, खालि बुढाहरूबाट भन्नाले खालि पोलिटिसियनबाट मात्रै नभएको हो कि होइन,
4: समग्र सिस्टमै फेलियर भयो,
5: समग्र सिस्टमै तिनीहरूले फेल गरेका हुन्छ, त्यो एउटा चाहिँ दिमागमा हुनु पर्यो नि, फेरि अहिलेको यो सरकार जेएनजी सरकारले 80 वर्षको मान्छे नियुक्ति गर्छ यो सुन्दा पनि अलिकति हास्यास्पद लाग्छ नि होइन, त्यहाँ त डाइनामिक 30-32-35 वर्षको प्राइम मिनिस्टर सुहाउँदो युथ युवालाई ल्याएर त्यो वास्तवमा त्यहाँ त चाहिँ सर्जरी नै गर्नुपर्ने छ नि, त्यो नेपाल एयरलाइन्समा भयो अख्तियारमा भयो अदालतमा पनि म भन्छु, अदालतमा पनि चाहिँ नेपालको सबभन्दा चाहिँ के छ भन्दाखेरि चाहिँ लेथार्थेटिक छ होइन, अब त्यो धेरै अब इन्स्टिट्युसन चाहिन्छ तर सबै के छ भन्दाखेरि चाहिँ बाई ब्रेन सबै के छ भने ओल्ड चाहिँ मेन्टालिटीका छन्, बायोलोजिकली यङ होलान् 50 वर्षका 55 वर्षका 60 वर्षका नै होलान्, तर तिनीहरूको सोच दृष्टिकोणहरू चाहिँ के छ भनेर भन्दाखेरि काम गर्ने तौर तरिकाहरू अहिले सुन्नुभयो अदालतबाट या अख्तियारबाट कुनै नयाँ प्रयोग भयो करप्सनमा चाहिँ रोक्नको लागि खालि के गरेको छ भने समातेको छ अनि लिएर गएको छ, त्यहाँबाट त चाहिँ प्रिभेन्टिभ मेजर्सहरूका कैयन कुराहरू पनि त आउन सक्नु पर्थ्यो नि त,
4: त्यो पनि सांसदले संसदीय समितिमा बोलाएर अख्तियार प्रमुखलाई पाठ पढाइरहनु परेको छ क्या, डाक्टर अमरेश कुमार सिंह राज्यसभाको सांसदले भन्नुभयो
5: तपाईँले ख्याल गर्नु
4: तहको छ नि त अवस्था त,
5: यो सबैजना चाहिँ संवैधानिक नियुक्तिहरू चाहिँ कसले गरेको, अहिलेको प्राइम मिनिस्टरले हो, त्यो त होइन, त्यो त उसले पाएको हो नि, त्यो त हिजोको तन्त्रबाट तपाईँलाई ख्याल गर्नुहोस्, अहिलेको अख्तियार प्रमुखै चाहिँ केपी ओलीजीबाट नियुक्ति भएको नि,
4: प्रेम कुमार राई,
5: प्रेम कुमार राई, बालेनले चाहिँ हटाउन सक्ने ठाउँ छैन, प्राइम मिनिस्टरले उनलाई लाग्दो होला नि म चाहिँ अख्तियारलाई स्मार्ट बनाउँछु चेन्ज गर्छु भनेर, त्यो लाग्दैन, त्यो यहाँको मैले अघि भने यो ओल्ड तन्त्रले होइन, अहिले यो संसारभरि यो खुब चलेको छ, तन्त्र ओल्ड छ होइन, सडकमा युवा छन्, बेरोजगार युवा छ, राजनीतिमा हस्तक्षेप गरेका छन्, जान्छन् फेल खान्छन्, किन फेल खान्छन् भने चाहिँ हाम्रो होल तन्त्र चाहिँ के छ भने बुढाहरूले चलाएका छन्, त्यहाँ हिजोकै चाहिँ मानिसहरूको हाली मुहाली छ, अहिले नेपालमा पनि त्यही भइरहेको हो। अब के त अब तिनीहरूलाई सबैलाई चाहिँ अब अस्ति एकैपल्ट कतिलाई चाहिँ फालेको पनि थियो, राजदूत फालिए, केही चाहिँ कर्मचारी फालिए, केही नियुक्तिहरू फालिए, तर केही त फाल्नै नसक्ने पनि रहेछ नि त। आज मान्छेले त्यहाँ न्याय पाएका छैनन् भने अब अहिलेको सरकारलाई दोष दिने कि त्यो हिजो त्यो हामीले त्यो भारी बोकेर जाने। अब रिफर्मको कुराहरू चाहिँ सब हेर्नुहोस् सत्तामा पुग्न सहिलो छ, सुधारका कुरा गर्न चाहिँ एकदम गाह्रो छ। नेपालमा सुध्रिने कोही चाहँदैन,
4: यदि सुध्रिने सही ट्र्याकमा हिँड्ने हो भने हरेक तह र तबकामा शुद्धिकरण जरुरी छ, आमूल परिवर्तन जरुरी छ है त।
5: आमूल परिवर्तन हुँदैन, सामान्य परिवर्तन त हुनु यहाँ गाह्रो छ, आमूल परिवर्तन हुँदैन।
4: व्यक्तिले चाहँदैमा बालेन्द्र शाहले चाहँदैमा केही हुनेवाला छैन।
5: त्यो मैले गिरिजाप्रसादलाई पनि भनेको थिएँ, तपाईँले चाहँदैमा तपाईँले सोचे यस्तो हुँदैन भनेर होइन, किनभने यहाँको तन्त्रले दिँदैन कि। फेरि अलिकति अप्ठ्यारो के छ भने अब कुनै पनि देश चाहिँ तिन चारवटा चाहिँ कुराले प्रभावित गर्छ क्या। यहाँको यहाँको इन्टेलिजेन्सिया, यहाँको जुन छ नि प्राज्ञिक समुदायहरू, उनीहरूको उनीहरूले प्राइम मिनिस्टरलाई सहयोग गरेनन् भने त्यो प्रधानमन्त्री अस्थिर भइरहन्छ, जुन अहिले नेपालमा गरेको छैनन् पक्का कुरा। उहाँलाई मात्रै होइन, बिपी कोइरालालाई पनि गरेन हिजोको कुइन तन्त्रले। अब मलाई के लाग्छ भन्दा अहिले अहिले अहिलेसम्म पनि नेपालमा धेरै प्रधानमन्त्रीहरू धेरै राम्रो गर्छु भनेर आउँदा आउँदै पनि नसकेको कारण अर्को यहाँको मिडिया पनि त्यस्तै होस्टाइल छ। यहाँको मिडियालाई चाहिँ सरकारभन्दा पनि धेरै चाहिँ यहाँको लेफ्ट लिबरलहरूले चाहिँ सञ्चालन गरिरहेका छन्। जो लेफ्ट लिबरल हुन्छ नि आफ्नो घरमा चाहिँ कन्जर्भेटिभ हुन्छ नि एकदमै, बाहिर चाहिँ के छ भन्दाखेरि चाहिँ युरोप अमेरिकाको ढाँचाको चाहिँ होइन इन्डिभिजुअलिजम सेकुलरिजम यो सबै कुराहरू अहिले नेपालमा ठुलो चाहिँ अहिले ठुलो हुनु पऱ्यो भने सबै कुराहरू भन्न जान्नुपर्छ कि। नेपालमा म चाहिँ सेकुलर हुँ, फेडरल हुँ, होइन लिबरल हुँ, यी सबै कुराहरू। अनि घरमा चाहिँ के छ भन्दाखेरि चाहिँ
4: त्यसको त आगो नै झोस्या थियो त कप्तानगञ्जमा साम्प्रदायिक द्वन्द्व गराउनलाई।
5: होइन त्यो साइकोलोजिकली त्यस्ता कुराहरू चाहिँ हामी व्यवहारमा गर्न धेरै नसक्ने, तर उचाल्नको लागि मिडिया र चाहिँ तपाईँ हामीले चाहिँ त्यो कुरा क्वाइट जुन कुरा क्वाइटली हुन्छ नि त्यो कुरा सस्टेन गर्छ क्या। जुन कुरा हाई साउन्डमा आउँछ नि धेरै ठुलो आन्दोलन क्रान्तिबाट आउँछ एकदम चाहिँ के छ भने पम्पलेटहरू निकालेर आउँछ, त्यो कुरो सस्टेन गर्दैन। तपाईँ हामीले कहिले पनि पढ्दैनौँ कि इन्डस्ट्रियल रेभोल्युसन कुन चाहिँ हाई साउन्डमा आयो भनेर। फ्रेन्च रेभोल्युसनको साउन्ड ठुलो आउँछ तर औद्योगिक क्रान्तिको आउँदैन, शैक्षिक क्रान्तिको आउँदैन, आइटी क्रान्तिको आउँदैन, त्यस्तो हाई साउन्ड छैन। सोसियल मिडियाको पनि धेरै कुनै देशमा चाहिँ रगत बगेर यो आएको छैन कि। त यस्ता क्रान्तिहरूले चाहिँ समाज परिवर्तन, व्यक्ति परिवर्तन, देश परिवर्तन, अर्थतन्त्र परिवर्तन गर्छन्। जुन कुरा चाहिँ हाई साउन्ड आउँछ नेपाललाई एकदम धर्मनिरपेक्ष बनाउने भन्छ, यसै धर्मनिरपेक्ष छ नि। म बिइङ ए ब्राह्मण तँ पनि आचार्य म के पनि पालन गर्दिनँ होइन, तर म हिन्दू जीवन संस्कारसँग जीवन दर्शनसँग म चाहिँ सधैँभरि टाँसिरहन म बाध्य छु। म बिहान उठेर नुहाउँछु होइन, केही चाहिँ धार्मिक चाहिँ ग्रन्थको एक दुईवटा श्लोक पनि याद छ भने पाठ गरिहाल्छु होइन। म त्यस्तो हाई साउन्डले मलाई चाहिँ धर्म निरपेक्ष पनि चाहिँदैन, हिन्दू राष्ट्र पनि चाहिँदैन। यस्ता मानिसहरू त नेपालमा थिए नि।
4: तपाईँ चाहिँ जनता जान चाहन्छन् मार्फत के सन्देश दिनुहुन्छ गगन थापाको नेतृत्वमा, काङ्ग्रेस गगनकै नेतृत्वमा अघि बढ्नुपर्छ तपाईँको बटम लाइन?
5: होइन, त्यो निर्णय त काङ्ग्रेसले गर्छन् नि, त्यसमा शङ्का छैन।
4: तर तपाईँको सुझाव त छ नि त, उहाँहरूलाई सन्देश त छ नि
5: होइन। काङ्ग्रेस मिल्नुको विकल्प छैन पहिलो कुरा, भोलिको काङ्ग्रेस युवाहरूकै हो, किनभने यी अब चाहिँ यिनीहरूसँग भोलि काङ्ग्रेससँग काङ्ग्रेसको नेतृत्व गर्ने र भविष्य यिनीहरूसँग छैन। अहिले मैले काङ्ग्रेस चाहिँ गगनले लिनुपर्छ कब्जा गर्नुपर्छ भन्दाखेरि फेरि अर्को काङ्ग्रेस विभाजनको स्थितिलाई म चाहिँ त्यो बल पुर्याउनु म चाहन्न। मेरो कि म पनि स्वार्थी छु यो मामलामा, म त्यस्तो निस्वार्थ छैन, म काङ्ग्रेसको एकताको पक्षमा स्वार्थी भएर उभिएको मान्छे हो। मलाई थाहा छ भोलिको दिनमा कुन
4: काङ्ग्रेसको राष्ट्रिय भेला पक्षधरहरू गगन थापासँग सम्झौता गरेर अघि बढ्नु पर्छ कि पर्दैन सिधा भन्दाखेरि?
5: किन भन्नु पर्छ नि, सम्झौता गरेर होइन, संवाद गर्ने हो यहाँ, समर्पण गर्ने होइन, सहकार्य गर्ने हो होइन। यहाँ चाहिँ संविधान र विधान होइन होइन, यहाँ आपसी सौहार्दताबाट चाहिँ अगाडि बढ्ने हो। पार्टी पनि कहीँ यस्तो हुन्छ र?
4: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
5: हस् धन्यवाद,
4: हस् नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 053।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 443 4395 580 र 98 550 26 440।
4: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: राष्ट्रीय एथलेटिक्स टोली की खिलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक। नेपाल खबरमा अब पूरा खबर। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुधे सहमति गरेको हो। गृहमन्त्री सुधन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ। अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली 12 काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान बीच हिजो 14 बुधे सहमति भएको हो। सहमतिमा महाअभियानको तर्फबाट वार्ता टोलीका संयोजक विजय थापासहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैङ्क खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैङ्कले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागको विषयमा तथ्याङ्क सङ्कलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थितिजन्य कारणले कर्जाको साभा तथा ब्याज नियमित गर्न नसकेका बैङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ। त्यसै गरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य, ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने, साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपालसहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केजुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले FWCMS सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ। जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुङ्ग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसा माछा शक्ति, पैसा माछा सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराति पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको थियो। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारिकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर रेजा अजिजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको ओल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5000 मिटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10000 मिटर दौड़मा दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने 20 एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मिटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी ओल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टुर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मिटर दूरी 1:49.55 पूरा गरे। सोम जापानमा हुने 20 एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्यपूर्व युद्धका कारण खाडी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ्दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाडी सन्तोषी श्रेष्ठले जितिन् काँस्य पदक।

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 98550880002
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ
4: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात् निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना निकालेको छ विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अनुमति वा

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
0: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
3: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा,
3: एनआइसियु, पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसिटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98550-88002।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: पक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम देखि सो सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। आन्दोलनका कारण रोकिएका मालवाहक सवारीहरू राति नै गन्तव्यतर्फ परेको थियो। गरिमाको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले सोही राति स्थानीय 16 वर्षीय सुमन थापा र 24 वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। तर स्थानीयले नाबालिका बलात्कार र हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने लगायतका माग अघि सार्दै सड़क संघर्ष गरेका थिए। सरकारसँग भएको सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गर्ने चौधरीको शालिक निर्माण गर्ने लगायत उल्लेख गरिएको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा बाढ़ी पहिरोबाट विस्थापित भएका परिवारलाई अस्थायी सेल्टर निर्माण शुरू गरिएको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अध्ययन गरेपछि दिएको सुझावका आधारमा जोखिम मुक्त स्थानमा सेल्टर निर्माण थालिएको हो। पूर्ण रूपमा घरबारविहीन परिवारलाई सेल्टरमा राखिँदैछ। धेरै स्थानीयले त्रिपाल लगेर घर नजिकै आफैले टहरा पनि बनाएका छन्। हिजो घर नभएका 15 परिवारका 350 भन्दा धेरै मानिसहरूका लागि रिसाङ स्थित त्रिभुवन आधारभूत विद्यालयमा 16 सेल्टर निर्माण गरिएको प्रमुख जिल्लाधिकारी खडानन्द अधिकारी उहाँका अनुसार आज सोही वडाको दारनेटा र स्यालामा 5-5 सेल्टर निर्माण गरिँदैछन्। यी तीनवटै क्षेत्रमा 168 घरदुरीका 897 जनालाई राखिनेछ। सेवाग्राही छनौटको काम भने स्थानीय तह मार्फत हुन्छ। साउन 20 गतेको बाढ़ी पहिरोबाट 4 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। जुनी चाँदे गाउँपालिका 6 का शिर्प डुम्रा र छिर्क लगायतका बस्ती जोड्ने सड़क अझै पनि अवरुद्ध रहेकाले त्यहाँका पीड़ितहरूका लागि खाद्यान्न औषधि र राहत सामग्री पुगेर पुर्याउन कठिन भएको छ। राष्ट्रिय विभूति जय पृथ्वी बहादुर सिंहको 150 जन्म जयन्तीको पूर्व सन्ध्यामा उहाँको शालिकमा तोड़फोड गरिएको छ। कैलालीको धनगढ़ी स्थित जेपी चोकमा रहेको शालिकमा हिजो राति अज्ञात व्यक्तिहरू ले तोड़फोड गरेका हुन्। सो प्रतिमा आज उहाँको जन्म जयन्तीका अवसरमा अनावरण गर्ने कार्यक्रम थियो। विश्वभरिका मानवलाई एउटै साङ्लोमा उन्ने उहाँको मानवतावादी विचारका पथ प्रदर्शकका रूपमा जय पृथ्वी बहादुर सिंहलाई स्मरण गर्दै बझाङी समाज धनगढ़ीको अगुवाईमा प्रतिमा राखिएको थियो। बझाङी समाज धनगढ़ीले प्रतिमामा भएको तोड़फोड़ले ऐतिहासिक व्यक्तित्वको सम्मानमा आघात पुगेको भन्दै दोषीमाथि आवश्यक कार्यवाही गर्न माग गरेको छ। शिक्षा विधेयकको मस्यौदा तयार पार्नु अघि शिक्षा मन्त्रालयले 7 प्रदेशबाट प्राप्त सुझावको समीक्षा गर्ने भएको छ। मन्त्री सस्मित पोखरेलसहित शिक्षा क्षेत्रका सरोकारवालाको सहभागितामा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा संवादको समीक्षा कार्यक्रम आयोजना गरिएको छ। मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। 7 प्रदेशबाट प्राप्त सुझाव प्रमुख विषय एवं निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरिनेछ। कार्यक्रममा प्रदेश स्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे छलफल गरिनेछ। प्रदेश स्तरीय संवादमा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्यांकन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा संघ प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारी लगायतका विषय प्रमुख विषयका रूपमा उठान गरिएका थिए। र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केन्द्रीय सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम आज सकिँदैछ। पार्टीले केन्द्रीय समिति सदस्यहरूलाई हिजोदेखि नीति संगठन र नेतृत्व सम्बन्धी कार्यशाला आयोजना गरेको थियो। कार्यशालालाई अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेका छन्। आज पार्टीको सांगठनिक संरचना, मीडिया र सोशल मीडियाको प्रयोग, राजनीतिज्ञको रूपमा एआईको प्रयोग गर्ने तरिका, 21 शताब्दीमा राजनैतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति रहने बताइएको छ। यसअघि कार्यशालामा हिजो अर्थमन्त्री समेत रहनुभएका डा सोनी मुआग्ले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरूका बारेमा बोल्नु भएको थियो भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मूल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखाबारे प्रस्तुति दिनुभएको थियो। आज कार्यशालाको समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेशन थिएटर ICU ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ECG युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाट निर्माण हुने रिंग पोल पिलर रेलिंग भेन्टिलेसन सिमाना पिलर कम्पाउन्ड पिलर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453728552 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरुद्ध वीरगंज पथलैया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकार बीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलैया सड़क खण्डमा गाड़ी चल्न थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 दिनदेखि सड़क अवरुद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुवा हिजो काठमाडौँ आए। गृहमन्त्री सहित छलफल गरी गए। राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा वीरगंज पथलैया सड़क अवरुद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 मा बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एक लामो सन्देश जारी गर्दै उहाँले जघन्य अपराधका घटनामा सजाय पुनरावलोकन गर्न गरिमा न्याय संकल्प समिति गठन गरिएको जानकारी दिनुभयो। मन्त्री गौतमका अनुसार जघन्य अपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थामा रहेका कमजोरी हटाउन र कड़ा दण्ड निर्धारणका लागि सुझाव 7 सदस्यीय समिति गठन गरिएको छ। 7 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिले नागरिकको अपेक्षा सम्बोधन हुने गरी कानून तर्जुमाको आधार तयार पार्नेछ। हिजो साँझ मृतक बालिकाका आमा बुवासँगको भेटपछि मन्त्रालयले यो निर्णय लिएको हो। सड़कमा उठिरहेको बलात्कारीलाई फाँसी दे भन्ने मागप्रति संवेदनशील हुँदै मन्त्री गौतमले सरकार संविधानको सीमाभन्दा बाहिर जान नसक्ने प्रश्न पार्नु भएको छ। आफ्नो 18-19 वर्षको उमेरको एउटा भिडियो क्लिपलाई सन्दर्भभन्दा बाहिर काटेर बलात्कारलाई सामान्य हो भनेको भनी फैलाइएको भन्दै उहाँले खेद समेत व्यक्त गर्नुभएको छ। बलात्कार कहिले सामान्य र स्वीकार्य हुनै सक्दैन उहाँले स्पष्ट पार्नुभयो। हिंसामा परेकी महिलाले अपराधीको दोष र सामाजिक लज्जा भोग्नु हुँदैन। उनीहरू निर्भयाका साथ बाँच्न पाउनुपर्छ भन्ने मेरो आशय थियो उहाँले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका नायब सुब्बा तहका 84 जना कर्मचारीहरूको सरुवा गरेको हो। मन्त्रालयले दुई छुट्टा छुट्टै निर्णयका आधारमा 84 सुब्बाहरूको सरुवा गरेको हो। कर्मचारीहरूलाई विभिन्न मन्त्रालय विभाग जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ। पहिलो सूचीमा 45 जना र दोस्रो सूचीमा 39 जना गरी कुल 84 जना सरुवामा परेका छन्। सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयहरूमा कार्यरत छन्। विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न र प्रशासनिक कार्यालय थप चुस्त बनाउन कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ। सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन गरिएको छ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला 2,800 रुपियाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला 3,19,500 रुपियाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला 3,16,700 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज सुनको मूल्य प्रति 10 ग्राम 2,73,915 रुपियाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज प्रतितोला 4,975 रुपियाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला 4,985 रुपियाँमा कारोबार भएको थियो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855888002
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त उजान त होला नि
7: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963
8: क्यामराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
9: किन अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: हेलो आयन के छ
5: के हो यार सम्राट यहाँ खाडीमा गर्ने छ के छ अरे माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई
8: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
9: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
10: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
11: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
0: हेलो
12: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै हो
12: ल भिडियो अन गर्दा तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
12: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
12: के भन्छ यो माडीमा टेकमाइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरूभन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेकमाइन जोडिहाल्छ
13: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेकमाइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सबैभन्दा पहिले मुख्य खबर। चार दिनदेखि अवरुद्ध बिरगंज पथलैया सड़क खुल्यो। सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए। रुकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो। घाइते 1 जनाको उपचार चल्दै। विभिन्न सरकारी कार्यालयमा सतर्कता केन्द्रको अनुगमन। 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन। नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज। विदेश मन्त्री रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर। र प्रिमियर लीगमा आज 3 खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरुद्ध बिरगंज पथलया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै बिरगंज पथलया सड़क खण्डमा गाड़ी चल्न थालेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलया बाराले जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 गतेदेखि सड़क अवरुद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुबा हिजो काठमाडौँ आए। गृहमन्त्री सहित छलफल गरी गए। राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा बिरगंज पथलया सड़क अवरुद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको हो। सरकारसँग सहमति भएपछि लघुवित्त पीड़ित आज घर फर्किएका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। सरकारले झापा मोरङ सर्लाही महोत्तरी सिन्धुली बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाएको हो। रुकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 को मध्यपहाड़ी लोकमार्गमा आज बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुमीको रोरु क्षेत्र गाउँपालिका 4 बल्ले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँका 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झवेन्द्र परियारले जानकारी दिनुभयो। गम्भीर घाइते भएका आमा छोरीलाई सल्लेममा रहेका जिल्ला अस्पताल पुर्याएकामा डाक्टरले मृत घोषणा गरेका हुन्। ठक्कर दिने V1J1482 नम्बरको गाड़ीका चालकलाई पक्राउ गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो। यस्तै चितवनको भरतपुर महानगरपालिका 1 आपटारीमा आज बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा 1 जनाको ज्यान गएको छ। अर्का 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको छ। मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 का 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार कर्मचारीको समय पालना तथा तोकेको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोसाक तथा आचरणको अवस्था बारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठेमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतोल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौँ दुग्ध वितरण आयोजना लगायतका कार्यालय रहेका छन्। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि आवश्यक कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन दिएको छ। कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढाइने, सुनको भाव आज तोलामा 2,800 रुपियाँले बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल

0: इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056493738 मोबाइल 98550880002

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 63059 र 98550 63059।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू।
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको। तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने। प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ। नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने। बसन्तपुरमा रहेका नापी मालपोत र

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9845512200 छ।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ। उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो। अगस्त दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछाडि सारिएको छ, तर सेप्टेम्बरमा दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ। स्रोतका अनुसार अब सांसदहरूको टोली मात्र चीन जाने भएको छ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो। सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नुहुनेछ, तर त्यसको मिति हाल तय भएको छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास होस्टललाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना जारी गरेर यस्तो निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टलभित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, सरसफाई र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितल रहेको भन्दै प्रशासनले सबै निजी होस्टल सञ्चालकलाई एक महिनाभित्र तोकिएको 21 बुधे व्यवस्था मिलाउने निर्देशन दिएको छ। प्रशासनले जारी गरेको सूचना अनुसार अब सबै होस्टलले तोकिएको निकायमा अनिवार्य रूपमा दर्ता एवं नवीकरण गर्नुपर्नेछ भने लाग्ने शुल्क र दर रेट सबैले देख्ने गरी पारदर्शी रूपमा प्रकाशन गरी सोही अनुसार मात्र रकम लिनुपर्नेछ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताउनु भएको छ। देउवालाई भेट्न उहाँको निवास जानुभएका डडेलधुराका कंग्रेस पूर्व सभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताउनु भएको हो। आइतबार बिहान देउवा मल्लको भेट भएको थियो। अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई 15 महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको बताउँदै मल्लले भन्नुभयो, सबैलाई मिलाएर पार्टीको 15 महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न आग्रह गरेको छु। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मेको रोरू क्षेत्र गाउँपालिका 4 बलेटक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उनकी 2 वर्षीय छोरी सन्दिका गेवाली रहेकी छन्। सिमलीबाट चौरजहारीतर्फ गइरहेको भेक 1482 नम्बरको गाडीले आज बिहान उहाँहरूलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्ले स्थित जिल्ला अस्पताल पुर्याइएको थियो, तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। आमा छोरी क प्र 02001X1070 नम्बरको गाडीमा मुसीकोट खलङ्गाबाट सुर्खेत जाँदै थिए। गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक छविन्द्र परियारले जानकारी दिनुभयो। र यस वर्ष हालसम्म देशभर धान रोपाईको अवस्था निकै उत्साहजनक देखिएको छ। कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धान खेती योग्य जमिन मध्ये 98% क्षेत्रमा रोपाई सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाईको दरमा झण्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयसम्म 96.08% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। अवश्य यसका साथै अहिलेका लागि नेपाली रेडियो नेटवर्कको नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ब्रांड इन्टरनेट सेवा प्रदायक यस टेक माई नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
2: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
2: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
4: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
5: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
4: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
8: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855 63938 र 9855 65542

0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
2: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। काठमाडौँका होस्टललाई प्रशासनको अल्टिमेटम सम्बन्धी खबरबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास होस्टललाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागू औषधको समेत प्रयोग बढ़ेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन जारी गरेको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टलभित्रै झडप भई विद्यार्थीको
2: प्राङ्गारिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्राङ्गारिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्न परेका हुन्। यसका साथै बिजुलीको डिमाण्ड शुल्क, कच्चा पदार्थको सहज आपूर्तिको अभाव र उत्पादित मल भण्डारणको समस्याले आफ्नो लगानी जोखिममा परेको सरकारवालाहरूले बताएका छन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्राङ्गारिक पदार्थको मात्र घटेर 1% भन्दा तल झरिसकेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचर मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खा याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। यता उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कडा कदम चालेको हो। गएको शुक्रबार मात्रै शङ्खमूलमा रहेको भ्याली बोइज होस्टलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाँड रक्सी र सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। यसै गरी महिला र पुरुषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनुपर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। दिएको एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कडा कारवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। 70 तीन वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजे सम्म बालिका घरमै थिइन्। त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटनाबारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढाएको जनाएको छ। यसैबीच 12 हिजो बेलुकी पख हराएकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटिपर्सा टोलबाट हराएकी बालिका बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढी आकर्षित हुने गरेको पाइएको छ। बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजे। अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो। अध्ययनले पुरुषको तुलनामा महिलाहरू अझ बढी सुरक्षित विकल्प रोज्ने देखाएको छ। जोखिम नलिई 50,000 लिनेमा 82% महिला थिए भने पुरुषको संख्या 63% थियो। अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन्। व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनुभन्दा पनि निश्चित भइसकेको कुरा गुमाउनु बढी डराउने खालको हुन्छ। समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछाडि कुदेर जोखिम उठाउनुभन्दा सानै भए पनि सुरक्षित र उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ। अब खेल खबर। बङ्गलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 1 पारी र 51 रनले जितेको छ। म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो। बङ्गलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो। यस्तै बङ्गलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो। अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो। अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृङ्खला 1-1 बराबरीमा सकेको छ। पहिलो टेस्ट बङ्गलादेशले 9 विकेटले जितेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्राङ्गारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा सञ्चालित निजी छात्रावासका सञ्चालकलाई प्रशासनको 21 बुँदे निर्देशन। सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे। र बङ्गलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
3: NBL ऑटो लोन,
4: अब नया गाड़ी खरीद करना अझ सहज र सरल।
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12 22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
9: Come once, you will certainly be benefited.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। 12 तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारवाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरुद्ध सरकारले कठोर कानून बनाउनु पर्नेमा जोड़ दिएका छन्। 12 जितपुर सिमरप महानगरपालिका एक निवासी 3 बालिका गएको साउन 31 गते घरबाट टै बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानूनी कठघरामा उभ्याउन दबाव दिने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको हो। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नखु कारागार र कोपण्डोलको गुरूद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ। शिविरमा 1,226 जनाको नेत्र परीक्षण भएको छ। कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले जानकारी दिनुभयो। अस्पतालले नखु कारागारमा 907 जनाको उपचार तथा परीक्षण गरेको छ। यस्तै लायन्स क्लब अफ निलबाराही र ललितपुर महानगरपालिका 10 सहजीकरणमा कुपण्डलमा रहेको सिख धर्मावलम्बीहरूको धार्मिक स्थल गुरूद्वारामा 214 जनाको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ। शिविरमा आएका मध्ये 8 जनामा मोतीबिन्दु पहिचान भएको छ। यस्तै काठमाडौँ महानगरपालिका 4 सुकेधारामा रहेको एजिङ केयर सेन्टरमा 105 जनाको आँखा जाँच भएको छ। आँखा परीक्षण गरेका मध्ये सेन्टरका 9 र स्थानीय बासिन्दा 5 मोतीबिन्दुको पहिचान भएको अस्पतालले जनाएको छ। नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा र टुरिस्ट बस एसोसिएसन अफ नेपाल टिवान बीच सहकार्य हुने भएको छ। टिवानले आज आयोजना गरेको कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको। यस्तै टिवानका अध्यक्ष भीमप्रसाद नेउपानेले पर्यटक बस पार्क नहुँदा पर्यटक बस व्यवसायले ठूलो समस्या भोग्नु परेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताउनुभयो। पर्यटक बस व्यवसायको हकित अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले अहिले अस्थायी बस पार्कका रूपमा 16 सडक प्रयोग गर्दै आएको छ। टिवानले अहिले दैनिक 100 पर्यटकीय बस मार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। र ओखलढुङ्गा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत लाखे नाच तथा रोपाई जात्रा प्रदर्शन भएको छ। भक्तपुरको सिद्धि पोखरी परिसरमा हिजो आयोजना गरेको कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ओखलढुङ्गाबाट आएका सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत गर्नुभयो। कार्यक्रममा मेयर प्रजापतिले सांस्कृतिक सहर भक्तपुरमा ओखलढुङ्गाको सांस्कृतिक प्रस्तुतिले भक्तपुरलाई अझ जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै ओखलढुङ्गा सेवा समाजका अध्यक्ष ब्रह्मलाल राज भण्डारीले सांस्कृतिक आदान प्रदानको सिलसिलामा भक्तपुरमा ओखलढुङ्गा को परम्परागत सांस्कृतिक प्रस्तुति गर्न आएको बताउनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँमा सञ्चालित निजी छात्रावासका सञ्चालकलाई प्रशासनको 21 निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। 12 गएको 3 बालिकाको हत्या विरुद्ध माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारवाहीको माग। र नखु कारागार, कुपण्डलको गुरुद्वार तथा सुकेधाराको एजिङ केयर सेन्टरमा निशुल्क आँखा शिविर सम्पन्न। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने। रामै राजा थिए र पोसी त

0: एक्सरे, वीडियो एक्सरे तथा इको सेवा,
1: वेंटिलेटर सेवा,
0: फुल बॉडी चेकअप जाँच को सुविधा
1: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 5 18 953।
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त उजाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: रङ्ग छै।
1: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
2: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
4: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
5: 056-49-0034,
4: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
6: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: हिसाबले मलाई त अहिलै डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027578

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
2: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
3: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
4: ग्रुप राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453072852 र 9605068852।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर्दा तलाई हेरम।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसाय दुबईको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायको माग।
2: मात्रै होइन कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यही सम्पूर्णले जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो हामीले चाहिँ।
0: तर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने चाडपर्व

0: जसरी
1: मै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 वटालाई मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो। मलेसियाको यो कदमको नेपाल सरकारले कडा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरणमा आएको छ। दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। कानूनसम्मत रूपमा सञ्चालनमा रहेका 1175 भन्दा बढी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाइ छ। यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गीसँग कुरा गर्नुभएको छ।
4: पहिले र अहिलेको प्रगमा चाहिँ डब्ल्युसिएमएसले नामावली चाहिँ प्रकाशन गर्यो, त्यो 25 वटाले मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ सुरुवात गरेको छ मलेसियाले। शुक्रबारको बेलुका एउटा सूचना चाहिँ सम्प्रेषण गर्यो, त्यो सूचनाको आधारमा अब त्यो 25 वटा मात्रै व्यवसाय गर्न पाउने भन्ने छ।
5: 25 वटा कम्पनी चाहिँ कसरी छानियो जस्तो लाग्छ तपाईँलाई?
4: जसले पैसा बुझायो होइन, जसले सुरुमा चाहिँ करोडौँ पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ। अब आधिकारिक त्यो पुलिस गभर्मेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन। सबैभन्दा मेन नाइकी भनेकै यसमा अमिन भन्ने एउटा बङ्गाली देशको नागरिक हुनुहुन्छ, उहाँ चाहिँ निरन्तर रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँका केही व्यवसायजीवहरू भनौँ न, अब यसलाई म कलङ्क भन्छु, यस्ता व्यवसायजीवहरू जो यता यतिले मात्रै काम गर्नु पाउने अरू व्यवसायको पेटमा लाधान खोज्ने यस्ता व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ। तर यसो तथ्य प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
5: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 वटा भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
4: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्थाहरू 1500 देखिन्छ डाटामा है, त्यसमध्येमा मलेसिया काम गर्ने 550 जना जति देखिनुहुन्छ होइन। पहिलेको बङ्गलादेशदेखि लिएर होइन धेरै धेरै देशहरूले चाहिँ गरिराखेका हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो 4th पटक एटेम्प गरेको एकाधिकार सिन्डिकेटको लागि गर्नुलाई अहिलेसम्म चाहिँ प्रयास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेका छौँ यसको विरुद्धमा।
5: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शङ्का हो कि प्रमाणित तथ्य नै हो?
4: प्रमाणित तथ्य नै हो, धेरै पहिलेदेखि तयारी गरेका कुराहरू हुन्, धेरै पहिलेदेखि नै आइरहेका थियो। अब 25 वटा भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन भने यो खालको सिन्डिकेट नै खालको।
5: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
4: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो नि होइन, श्रमिकलाई आर्थिक भार पर्ने थपिने सुरुवातमा त्यो भन्यो, तर पछि अटोमेटिकले चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, श्रमिकले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबारको एफडब्ल्युसिएमएस नाम आएको छ, एफडब्ल्युसिएमएस नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यौँ, यसका विरुद्धमा चाहिँ विभिन्न निकायहरूमा चिठी पठायौँ, मन्त्रालयलाई जानकारी गराउँ होइन। यी 25 जना जो नाम समावेश गरेको छ यी मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोध्ने भन्ने कुरो छ, हामीले पनि तुरन्त उनीहरूलाई सम्बन्धी सविस्तार सोधेको छ।
5: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
4: सरकारसँग तत्कालको माग भनेकै यो 25 जनालाई मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजी मात्रै मलेसिया पठाउनु पाउने, सिमी कतार पठाउनु पाउने, दुबई पठाउनु पाउने भन्ने हुन्न, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश व्यवहारमा सर्मिक पठाउनु पाउनुपर्छ, मलेसिया पठाउनु पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन, त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानुनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 जनाको चाहिँ भोलि यति मन्त्रालयले सकारात्मक लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रियालाई अगाडि बढाउँछौँ। कारवाहीको प्रक्रियालाई अगाडि बढाउने कुरो छ, त्यसभन्दा पहिले त मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ जहाँसम्म लाग्छ। सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
3: हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगी। नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। सीमित म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मनपरी शुल्क असुल्नेछन्। यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात् फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपालसहित बङ्गलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बङ्गलादेशमा 25 वटा मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
2: बाढ़ी पहिरोका कारण सड़क अवरुद्ध हुँदा चीनतर्फका
3: जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बङ्गलादेशमा 25 वटा मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
2: व्यापारिक नाका तातो पानी झण्डै 1.5 महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 वटा भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा 2-3 हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा 1.5 महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढेको व्यवसायहरू बताउँछन्।
3: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै इलामको जितपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52, अर्घाखाँचीको सिमलपानीमा 42 र मोरङको लेटाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555। NBL Auto Loan।
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
12: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ढुवानीमा असर लगायतका खबर प्रस्तुत गरे।
14: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ महिनामा मात्रै देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोशी प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान सञ्चालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कडा रूपमा टाउको दुख्ने र बेहोश हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो। त्यसैले सुत्दा सधैँ झुलको प्रयोग गर्न, घर र जीव जन्तुको गोठ सकेसम्म टाढा राख्ने र स्वास्थ्यमा समस्या देखिए तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन्।
3: नेपालका स्वदेशी प्रांगरिक मल उद्योग सञ्चालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सिमानाबाट हुने अवैध आयात का कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढी अनुदान दिने सरकारले प्रांगरिक मललाई भने बेवास्ता गएको उद्योगीहरूको गुनासो छ। प्रांगिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगरिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने, तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मारमा परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्राङ्गारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
14: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारवाहीको दायरामा ल्याइने बताउनु भएको छ। उहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
3: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन 1 महिने अल्टिमेटम सहित 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कडा कदम चालेको हो। गएको शुक्रबार मात्रै शङ्खपोलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाड रक्सी र सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
14: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्वतारोही मिङमा ग्याबु शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमै रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो।

0: डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 मध्य पहाड़ी लोकमार्गमा बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका 4 बले टक्सालकी 26 वर्षीया स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीया छोरी शान्तिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। यात्रा गरिरहेको गाड़ी रोकेका बेला बालिकालाई पिसाब गराउन निस्कँदै गर्दा अर्को गाड़ीले ठक्कर दिएपछि दुवै आमा छोरीको ज्यान गएको हो। यसैबीच चितवनको भरतपुर महानगरपालिका 1 आँप टारीमा बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
4: सप्तरीमा 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। समुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजीसम्म बालिका घरमै थिइन्। त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच 12 हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटी पर्सा टोलबाट हराएकी बालिका आज बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
5: संघ एनआरएनएले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनएका अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सिप पुँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्ससँगको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
4: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारिकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु परेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 चल्ने अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22-23 रातमा सुरु भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
5: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव

0: बगैंचा, विस्थापितहरूका लागि बनाइएका शिविर, विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुङ्गा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। सन् 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरू ले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। सन् 2023 गाजामा युद्ध सुरु भए यता त्यहाँ 73,000 जनाभन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध सुरु भए यता 40 धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कडा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौ 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतेदेखि 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्ट्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। गएको साउन 10 गते घरेलु खेलाडीको अक्सन भइसकेको छ।
0: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साखको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले 14 साग आउने चैत 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसै गरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहोर, इस्लामाबाद र फैसलाबादमा हुनेछन्। यसअघि सन् 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला सन् 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग।
1: चीनतर्फका 2 मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
0: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
1: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढेसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध सुरु भएता 40 धेरै चिहान ध्वस्त।
0: र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय आउँदो चैतमा हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

उन्नाइस वर्ष छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ। भरतपुर रिसोर्टमा 15 वर्ष बालिकामाथि पनि जबरजस्ती करणी। सौतनी मामलाको विवादमा 2 वर्ष नाबालिकाको हत्या। 12 मा 2 वर्षीय नाबालिका 12 घण्टापछि सकुशल फेला। सरकारसँग सहमतिपछि गरियो गरिमा चौधरीको अन्त्येष्टि। पहिचान खुल्ने सामग्री नछाप्न संसारमन्त्री तिमिल सिन्हाको आग्रह। जिन्जी आन्दोलनमा लुटिएको सटगन सहित 1 युवक पक्राउ। चितवनको आफ्टारीमा ट्रक र मोटरसाइकल ठोकिँदा 1 को मृत्यु 1 जना घाइते। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। आफ्नै 19 वर्षीय छोरीलाई धम्की दिई जबरजस्ती करडी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका 45 वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पीडित छोरी स्वयं प्रहरी कार्यालयमा पुगेर बाबु विरूद्ध जबरजस्ती करडीको निवेदन दिएकी थिइन्। प्रहरीका अनुसार पक्राउ परेका पुरुषले बयानका क्रममा छोरीमाथि जबरजस्ती करडी गरेको स्वीकार गरेका छन्। श्रीमती र छोरा जापानमा रहेका ती पुरुष करिब 8 महिना अघि नेपाल आएका थिए। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनी नेपाल आएको प्रहरीले जनाएको छ। केही समयपछि जापान फर्कने तयारीमा रहेका उनको बयानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाबु छोरी मात्रै घरमा बस्दै आएका थिए। गत साउन 28 गते रक्सी सेवन गरेका उनले धम्की दिई छोरीमाथि जबरजस्ती करडी गरेको निवेदनमा उल्लेख छ। प्रहरीले भदौ 4 गते ती पुरुषलाई पक्राउ गरेको हो। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा 15 वर्षीय बालिकामाथि बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले भरतपुर महानगरपालिका 7 का 28 वर्षीय सन्देश भट्ट विरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। जाहेरी अनुसार भट्टले बालिकालाई भरतपुर महानगरपालिका 4 स्थित मिशन सफल प्राली नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। घटना साउन 31 गते भएको बताइएको छ। पीडित परिवारका अनुसार भट्टले योजनाबद्ध रूपमा रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ पुगेका थिए। रिसोर्टको कोठामा पुगेपछि चुकुल लगाएर बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दा चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरिएको छ। घटनापछि आरोपी भट्ट फरार रहेको र प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। पीडितको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी चन्द्रभूषण यादवले बताउनुभयो। चितवनमा ट्रक र मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु भएको छ। आइतबार बिहान 5:50 बजेको समयमा भरतपुर एक आपटारीमा नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको 80P7077 नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 03001X3530 नम्बरको ट्रकको अगाडि भागमा ठोकिएको थियो। सोही क्रममा रामनगरबाट आपटारीतर्फ जाँदै गरेको 5046 नम्बरको इन्डियन कार समेत ट्रकको पछाडि ठोकिन पुगेको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर 13 बस्ने वर्ष 2021 का सन्देश विष्टको उपचारकै क्रममा बिहान 6:53 बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ। मोटरसाइकल पछाडि सवार रहेको तनहु नगरपालिका 2 बस्ने वर्ष 19 का पुकार श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा परेका 3 वटै सवारी साधन र ट्रक चालक मकवानपुरको हेटौडा 18 बस्ने वर्ष 36 का वृद्ध लामालाई नियन्त्रणमा लिएको छ। चितवनको खैरहनीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका 2 जना दिदीभाइ रहेको खुलेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी 1 तरकारी चोकमा शनिबार दिउँसो 12:30 बजेको समयमा नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बागमती प्रदेश 03001X2573 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01015P3385 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो। दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रह्मपुरी गाउँपालिका 4 बस्ने वर्ष 23 का मेहबुब राजा र पछाडि सवार महतोरी गौशाला नगरपालिका 5 बस्ने वर्ष 33 की अजिमा प्रवीण रहेका छन्। दुवैजनाको शव मृतकका बुवाले शनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। प्रहरीका अनुसार मृतक दुवैजना दिदीभाइ हुन्।
सप्तरीमा मृत भेटिएकी दुई वर्षीय नाबालिकालाई उनकै सौतनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शम्भुनाथ नगरपालिका तीन घर भएका मोहम्मद इरफानकी दुई वर्षीय छोरी खुसी खातुन आइतबार घरबाट हराएको दुई घण्टामा मृत भेटिएकी थिइन्। घर पछाडिको झाडीमा भेटिएको सह प्रहरीले पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको छ। हत्यामा संलग्न आरोपमा 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले बताउनुभयो। मुस्कान खातुन मृतक नाबालिकाकी कान्छी आमा हुन्। मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बीचमा विवाद भएको थियो। मृतकका बुबा मोहम्मद वैदेशिक रोजगारीका लागि कतारमा छन्। शनिबार दुई पत्नीको बीचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयले बताएका छन्। सम्पत्तिको हकदार को हुने भन्नेबारे पनि दुईजनाको बीचमा विवाद भएको थियो। पुर्खौली घरमा इरफानकी जेठी पत्नी र छोरी बस्दै आएका थिए। कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, घाउचोट देखिँदैन, हत्यामा एकजनाको मात्रै संलग्नता देखिन्छ। बारामा हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकाम स्थित कलैया प्रादेशिक अस्पतालको शवगृहमा थियो। गरिमाको हत्या विरुद्ध बुधबारबाट भएको सड़क संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएका हुन्। कलैया उपमहानगरपालिका चौधका बगवन स्थित पासवा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो। उनलाई हिन्दू परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए। सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौँ गएका मृत गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्याह काठमाडौँबाट फर्किएपछि प्रहरीले शव बुझ्न कलाई अस्पताल लगेको थियो। बालिकाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी परीक्षक नरेन्द्र कुवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी रहेका थिए। बारामा हिजो बेलुकादेखि हराएकी दुई वर्षीय बालिका आइतबार फेला परेकी छिन्। शनिबार बेलुका 5:30 बजेतिर कलाई उपमहानगरपालिका वडा नम्बर 1 कटिवर्षा टोलबाट हराएकी बालिका आइतबार बिहान 5:45 बजे कलैया 26 सिस्वाको बाटोमा फेला परेकी हुन्। शनिबार बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकोमा आइतबार बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले नाबालिकाको हकमा यौनाङ्गमा पूर्ण प्रवेश नभई स्पर्श मात्र भएको अवस्थामा पनि त्यसलाई जबरजस्ती करणीय मानिने व्याख्या गरेको छ। महोत्तरीका सञ्जय मुखिया बिन संलग्न जबरजस्ती करणी मुद्दामा फैसला गर्दै सर्वोच्चले यस्तो नजर स्थापित गरेको हो। उक्त फैसला 2082 चैत 19 गते भएको थियो भने हालै फैसलाको पूर्ण पाठ सार्वजनिक गरिएको हो। न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो। फैसलाले बलात्कार मुद्दामा हाइमेन सुरक्षित रहँदैमा करणी नभएको भन्न नमिल्ने ठहर गरेको छ। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका एकी तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कार्यवाही गर्न, पीड़ित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए। राष्ट्र स्वतन्त्र पार्टी राजसभाका सभापति रविला मिसानीले बितेको 35 वर्षको हिसाब गर्न छाड्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। आइतबार पार्टीको नीति संगठन र नेतृत्व विषय कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिसानेले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वर्ग मूल विचार रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भूल भएको बताउनुभयो। नेपाली काङ्ग्रेसले शेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ। काङ्ग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताउनुभयो। यसै अनुरूप काङ्ग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो श्रृङ्खलामा शेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको हो।
संचार मन्त्री विक्रम तिमिल्सनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्विर, भिडियो र अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आइतबार अपील जारी गर्दै मन्त्री तिमिल्सनाले यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गर्नुभयो। रोल्पामा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य लालबहादुर ओली विश्वसहित तेह्रजनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। रोल्पाको गंगादेव गाउँपालिका निवासी ओलीसहित तेह्रजनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। र गत वर्षको जेएनसी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सटगन सहित प्रहरीले झापाको दमकबाट एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका छ घर भई हाल दमक नगरपालिका दुई रतुवा पुल नजिक अक्षय इन्टरप्राइजेस मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका 20 वर्षीय सुमन कडा रहेका छन्। माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। 19 वर्षीय छोरीमाथि जबरजस्ती करडी गर्ने बाबु चितवनबाट पक्राउ। भरतपुरको एक रिसोर्टमा 15 वर्षीय बालिकामाथि पनि जबरजस्ती करडी। सौतनिया मामलाको विवादमा 2 वर्षीय नाबालिकाको हत्या। 12मा 2 वर्षीय बालिका 12 घण्टापछि सकुशल फेला। सरकारसँग सहमतिपछि गरियो गरिमाको अन्त्येष्टि। पीडितको पहिचान खुल्ने सामग्री नछाप्न संचार मन्त्री तिमिल सिन्हाको आग्रह। प्रजेन्जी आन्दोलनमा लुटिएको सटगन सहित एक युवक पक्राउ। आफ्टारीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु, एकजना घाइते। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4934 5880 र 98 550 2640
4: It's 7 o'clock. अहिले 7 बजे को छ।
5: सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड भारतको ओडिसा राज्य स्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गते सम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय

0: पनि लिनुहोस्। यो प्याक खरिद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधि संघको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक मनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा बजेटको करिब 70% स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो। प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक बारे स्पष्ट पार्दै उहाँले संघीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान मात्र भएको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ता समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। मन्त्री श्रेष्ठका अनुसार सुनसरी मोरङ सिंचाई परियोजनाले मात्रै वार्षिक 14 अर्ब रुपियाँ भन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चान्दनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भइरहेको बताउँदै पीडितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीडितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज धमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढ़िरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरुद्धको जेई खोप नलगाएको जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। जेईका बिरामीको अवस्था हालसम्म सबैभन्दा बढी झापामा 10, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना रहेका छन्। मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लामा जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। जापानिज इन्सेफ्लाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलगिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानूनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुष्ठको नियन्त्रणका लागि प्रभावित व्यक्तिले समयमै उपचारमा लाग्नु पर्नेमा जोड दिनुभयो। हाल नेपालमा करिब 2,00,000 संख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेकोमा 30,000 व्यक्ति अपाङ्गताको शिकार बनेको र करिब 2,000 देखि 2,500 व्यक्ति वर्षेनी यो रोगको संक्रमणमा पर्ने गरेको पाइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा आज आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेलजे शेर्पाले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचार, प्रसार, प्रवर्धन र संरक्षणमा लाग्न आग्रह गर्नुभयो। सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड पथ प्रदर्शकको सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीति निर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका 12 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश रेउलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 14,00,000 र रमेश रेउले अमेरिका पठाइदिन्छु भन्दै 1 3,00,000 रुपियाँ लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको पाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
3: बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
4: गत सालको साउन महिनामा तिनटा, भदौ महिनामा दुईटा, असोज मङ्सिरमा एउटा, माघमा एउटा, फागुनमा एउटा, चैतमा एउटा र जेठमा तिनटा, असारमा दुईटा गरी चौधवटा दर्ताका छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो, उमेर हद हेरेर यसको सजाय, क्षतिपूर्ति, जरिमाना छुट्याएको।
3: प्रहरीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्तीकरणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्तीकरणीका मुद्दा बढी हुने गर्दछन्। पीड़ितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
5: जबरजस्तीकरणीको मुद्दाहरू संख्या बढिरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरीकाले मार्फत जारी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायरा भित्र ल्याइसकेपछि र सरकारी वकिलको उपस्थिति बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढी 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर चाहिँ म्याथप गर्दै जान्छ। त्यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
3: कानुनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
6: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौँ त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। पाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
3: जबरजस्तीकरणका घटना नियन्त्रणका लागि कानुनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आआफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ 6 गते भएको वार्तामा 14 सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरू काठमाडौँ आएका थिए। महोत्तरीको जलेश्वरमा नेपाल भारत सुरक्षा अधिकारी बीच लागू औषध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा र अपराध नियन्त्रण लगायतका विषयमा मिलेर अघि बढ्ने सहमति भएको छ। सहमति भएसँगै दुई देश बीचको सीमा सुरक्षा प्रभावकारी बनाउने, अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने तथा लागू औषध ओसार पसारमा कमी आउने विश्वास गरिएको छ। महोत्तरीबाट संवाददाता मनजित कुमार रामको रिपोर्ट।
7: महोत्तरीको जलेश्वरमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनुभएको थियो। लागू औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार, ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
8: पर्वत सम्भार गर्ने सीमामा हुने आपराधिक गतिविधि क्रस बोर्डर इन्डियातर्फ वा नेपालतर्फ र तस्करी जन्य क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने, नीतिगत रूपमा बन्द गर्ने, सर्लाही कृषकले इन्डियाको जेलमा रहनु परेको अवस्था, त्यसपछि ग्यासहरूको तस्करी हुने लगायतका विषयहरू विपदको समयमा यो पानीको बहाव लिएर रोजटमा सर्लाहीमा त्यो रियल टाइम इन्फर्मेसन यहाँबाट कति पानी फ्लो हुँदैछ भनेर बेलैमा हामी जानकारी गराएका।
7: सीमा सुरक्षामा दुवै देशबीच थप प्रभावकारी बनाउने र सीमामा अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने, संयुक्त गस्तीका क्षेत्रमा विस्तार गर्ने तथा लागू औषध नियन्त्रणका लागि विशेष टोली गठन गर्ने विषयमा सहमति भएको भारत बिहार राज्य जिल्ला सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुल्तानिया।
9: बोर्डर सिक्योरिटी को लेकर जो इलिगल इन्क्रोचमेंट है उनके रिमूवल को लेकर, हमारी जो पिलर्स है उनके स्ट्रेंथनिंग को लेकर, फ्लड मैनेजमेंट एंड कंट्रोल में कोऑर्डिनेशन को लेकर, इंफ्रास्ट्रक्चर इश्यूज पे और बाकी सोशल हार्मनी एंड पीस पे।
7: आगामी दिनमा सीमा सुरक्षा अझै थप तथा प्रभावकारी बनाउने दुवै पक्षबीच सहमति भएको छ। मञ्जित कुमार राम, महोत्तरी।
2: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्य पहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसीकोट खलङ्गाबाट सुर्खेत तर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरू क्षेत्र गाउँपालिका 4 बलेटक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी सान्दिका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जविन्द्र परियारले जानकारी दिनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगंजका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा गर्दा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। अछामको मंगलसेन नगरपालिका 8 सुतुडा टोलका 86 घरधुरीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीका पक्की धारा निर्माण गरिएको छ। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि 50,27,000 रुपियाँ भन्दा बढीको लागतमा खानेपानीका पक्की धारा निर्माण गरिएको हो। मंगलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनालाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पानामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बंगलादेशका नागरिक रहेको बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिंगापुरतर्फ जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनु भएको छ। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनु पर्ने माग गरेपछि उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो। रूसी सेना विरूद्ध युद्धमा केन्द्रित युक्रेनले मार्सल ल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ। जेलेन्स्कीले एएफपी लगायत संचार माध्यमका पत्रकारसँग ब्रिफिङ गर्दै युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने चेतावनी दिनुभयो। चिनिया प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ सेयर निष्कासन मार्फत 80 अर्ब हङकङ डलर करिब 10.2 अर्ब अमेरिकी डलर जुटाउने योजना बनाएको जनाएको छ। हाङझाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। कम्पनीका अनुसार सेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआई सम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो फुल स्ट्याक एआई क्षमता विकासमा लगानी गरिनेछ। अलिबाबाले बिहिबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको राजस्व करिब 269 अर्ब युआन अर्थात करिब 40 अर्ब अमेरिकी डलर पुगेको छ। विश्वव्यापी रूपमा एआई सम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: हाल परीक्षणको रूपमा 10 तानबाट कपडा उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगले थप 10 तान सञ्चालन गरेर कपडा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपडा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोग भिन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामी संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा कपडा, रंगीन तथा बुटेदार कपडा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालन कार्यमा खटेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मर्मत समारको प्रगति बारे जानकारी लिनु भएको छ। अनुगमनका क्रममा मन्त्री यादवले 20 तान सञ्चालनका लागि तयार पारिएको र ती मध्ये 10 सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ बीच नेपालमा लगानी प्रवर्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। दुवै पक्ष बीच भएको समझदारी पत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्ने, व्यापार उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने जस्ता विषयहरू समावेश भएका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दुवै पक्ष बीच भएको समझदारीले नेपालमा गैर आवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनको लागि मार्ग प्रशस्त गर्ने बताउनु भयो। त्यस अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले नेपालका विभिन्न कानूनी जटिलताको कारणले वैदेशिक लगानी भित्र्याउनका लागि समस्या भइरहेको गुनासो गर्नुभयो। नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब बढीको कृषिजन्य वस्तु आयात भएको छ। चालु आर्थिक गत आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया, बंगलादेशबाट खाद्यान्न, दाल, ताजा तरकारी तथा फलफूल गरी 24 अर्ब 26 करोड 74 लाखको कृषिजन्य

0: रग्बी सेभेन्स सुटिङ स्क्वास टेबल टेनिस तेक्वान्डो टेनिस ट्रायथलन भलिबल भारोत्तोलन कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लिग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भारतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढी रन बनाएका छन्। भरतले यही वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ। नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5,000 मिटर दौड़मा कांस्य पदक जितेकी छिन्। शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले 17:31.75 दूरी पूरा गरी कांस्य प्राप्त गरेकी हुन्। उक्त इभेन्ट्समा केन्याकी डिएना बान्जाले स्वर्ण र भारतकी भारतीले रजत पदक जितेकी छिन्। सोही प्रतियोगिता अन्तर्गत 800 मिटर दौड़मा नेपालका सोम बहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमारले उक्त दूरी 1:49.55 पूरा गरे। उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन्। उनले यसअघि सन् 2018 इन्डोनेसियामा सम्पन्न 18 एसियाली खेलकुदमा उक्त दूरी 1:50.25 पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।
1: अब मौसम। आज राति देशको हिमाली र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। दिपालको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर रा काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड। भारतको ओडिसा राज्यस्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773787।
6: किन डोला हौ केपिट पर्यो
7: मुङ्गुर बाले घाटै लाल त्यहाँबाट फेरि माछा

0: त्यसमा पनि घाटै लाग्यो चुर्नुकै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लाग्यो होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
10: सम्पर्क 9765073089 9804446182 र 9841952225
11: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर

0: फोहोरको असरले गाउँ छाड्नु पर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय
1: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने

0: राख्न आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
1: सप्तरीको शम्भुनाथ नगरपालिका तीनमा दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक

0: सुनकोना उपमहानगरपालिका 14 बगवन स्थित पासहा खुलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलचनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलचनाले पीडितको तस्विर भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीडित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफलाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ्न थालेपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको चापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। चापामा संक्रमण हुनेको मृत्यु दर 60% छ। सुरुमा चापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
1: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भयो हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौँ त्यसै अनुसार लिएर जान्छौँ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौँ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ। त्यो नम्बरमा हामीले फोन गरेर
0: पछिल्लो 6 कम्तीमा 21 मृत्यु भएको छ भने 59 संक्रमित भएका छन्। झापा जिल्लामा 10 संक्रमण पुष्टि भएकोमा 6 मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ्दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवात रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 झाडा पखालाका बिरामी करिब 3 बढेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट सङ्कलन गरिएका खानेपानीका नमुनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै सङ्कलन गरेका 45 नमुना मध्ये आधाभन्दा बढीमा फिकल कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कारवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चरको शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागु औषध प्रयोग हुने गरेको गुनासो बढेपछि प्रशासनले 21 बुधे निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल सञ्चालक र विद्यार्थी बीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन भए घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
2: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनी सँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समय क्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बिचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
0: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक वार्डिन तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ढकालले बताउनुभयो। बन्सरी डाँडा ल्यान्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
3: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने, अरू कसैलाई बोलाउनु पर्दैन, सरकारवाला उठिन पर्ने छैन, जनप्रतिनिधि उठिन पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने, उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसको समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
4: यसलाई बलियो बनाएका छन्, उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ, सुशासनको कुरामा न हामी चुकेका थियौँ, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौँ, हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा पएपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन।
0: नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो।
5: सन्तोषी रावल धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
6: त्यो अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: कृषिमा सरकारी लगानी बढेपछि धनकुटामा तरकारी खेतीको विस्तार रिपोर्ट डेंगी संक्रमणबाट दुई जनाको मृत्यु संक्रमण पनि बढ्दै बस्ने उपाय के होला संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नु होला
7: बाल बालिका को स्वस्थ भविष्य को लागी संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ। बिहान उठे देखि दिन भरी नै उनीहरुको खानपान मा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूड को सेवन सकेसम्म कम गरौ।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर धनकुटा कोशी पहाडी जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने जिल्लामा पर्छ गत आर्थिक वर्षमा धनकुटामा 157,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रुपैयाँ भित्रिएको छ पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्
11: धनकुटाको छत्रजोरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ उहाँले आधा जति त टनल खेती गर्दै आउनु भएको छ हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपैयाँ आमदानी गर्दै आउनु भएको छ
6: त्यही अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु राम्रो मूल्य पाए भने अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको भनेको जस्तो मूल्य पाइँदैन मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ
11: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन् यहाँ वार्षिक 5,00,000-30,00,000 किसानको आमदामी छ महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ
12: हामी 275 घरबाट पहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 भन्दा छैन सर सबै युवाहरू जति यही लागेको छ नि कृषिमा त बजार भाव त तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ त्यति भयो भने तल्लो बेच्नेले पनि 5,00,000-6,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30,00,000 बेच्छौँ सर त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ
11: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन् यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा
13: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्त्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70 80 समूहहरूले यो यान्त्रिकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
11: धनकुटाको छतरजोरपाटी गाउँपालिका पाख्रेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा काउली गोलभेडा मुला साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्र छतर जोरपाटी गुठीटार तरकारी केन्द्र धनकुटा लगायत एक दर्जन तरकारी सङ्कलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी विराटनगर दमक र बिर्तामोड हुँदै भारत बङ्गलादेश र भुटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ अघिल्लो आर्थिक वर्ष 2081-82 164,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाडका भोजपुर तेह्रथुम र संघसभा जिल्लाको तुलनामा बढी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
14: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरा आउँछ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटा रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाख्रीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाल्यो, त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ र त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
11: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच सडक विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली सिआइएन रेडियो धनकुटा एफएम धनकुटा।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ्दो, 2,800 भन्दा बढी संक्रमित।
15: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
5: डेङ्गीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
16: नमस्कार, म सन्तोष। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौँ। पछिल्लो समय डेङ्गीको संक्रमण बढ्दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ्ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौँ।
15: बालबालिकामा पनि डेङ्गी संक्रमणको जोखिम हुन्छ किनभने यो भनेको लामखुट्टेबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन् एक्टिभ हुन्छन् सो बालबालिकामा पनि डेङ्गीको संक्रमण डेङ्गीको सिजनमा देखिन्छ।
17: अलि पहिला सामाजिक सञ्जालमै आएको विषय र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेङ्गी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ कतिको सत्य हो?
15: त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेङ्गी पनि हुन्छ तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
17: कसरी जोगाउने त बालबालिकालाई?
15: अब बालबालिकालाई खेल्न गइहाल्छ त्यही हो हामीले भन्छौँ नि साँझको बेलामा खुट्टाहरू हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गऱ्यौँ त्यसमा ज्वरो आउने होइन हाई फिभर आउने जिउमा थकान महसुस हुने टाउको दुख्ने आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
17: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले त्यो चाहिँ कतिको उपयोग?
15: अब यस्तो हो सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ त्यसपछि जाँचेर कति कुरा थाहा पाएन अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शङ्का लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरूबाट तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन सो त्यस्तो बेलामा चाहिँ अब दुई तिन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
17: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरुन्तै लानु पर्यो अस्पताल?
15: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन काँप जस्तो हाम्रो त्यो सिजर भन्छौँ नि त्यस्तो आयो अथवा बच्चाले तारन्तार वमिट गर्यो बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुनसक्छ त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरुन्त डिहाइड्रेसन हुनसक्छ होइन अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरुन्तै अस्पताल लैजानुपर्छ।
17: खानेकुरा त्यस्तो केही विशेष छ बार्न पर्ने अथवा खान दिन पर्ने?
15: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ यो सिजनमा झोलिलो कुराहरू बढी खाने पोषणयुक्त खानेकुराहरू बढी खाने होइन पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
17: त्यो चाहिँ खास के कारणले हुने गर्छ?
15: भाइरसको
17: कारणले मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
15: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छ
17: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
15: यस्तो हो भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है यो
17: प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
15: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन मलेरिया होइन डेङ्गु भनौँ न कारण चाहिँ यो हो भनेर थाहा नभएको तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन बच्चाको घाँटी ठिक हुन्छ बच्चाको छाती ठिक हुन्छ कहीँ इन्फेक्सन देखेको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले ल एक दुई दिन यो भाइरल ज्वरो होला यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन
17: त्यो निको हुनको लागि कम्तीमा पनि एक हप्ता
15: तिनदेखि पाँच दिन मिनिमम लाग्छ एक हप्तासम्म लाग्न सक्छ
17: आत्तिनुपर्ने अवस्था चाहिँ कुन बेला
15: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो बच्चाले रेस्पोन्स गर्न छोड्यो बच्चा तपाईँको खान छोड्यो बच्चाले केही पनि खान सकेन बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो
17: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
15: होइन यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ यो यो यो भनेको साधारण समस्या हो
17: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो
15: यो पनि त्यही धेरै जस्तो चार पाँच
17: वर्ष हजुर
16: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
5: सप्तरीमा बालिका हत्या सौतेनियामा पक्राउ बारामा गरिमाको अन्तिम विदाई बालिकामाथि बढ्दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बन्चरे डाँडाका स्थानीयले बताएका छन् स्वास्थ्यमा बढ्दो जोखिम डेंगी झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप दिने सरकारको तयारी छ सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासोपा सभापतिको निर्देशन छ मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न काङ्ग्रेसको ह्विप छ काठमाडौँका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ होस्टेललाई 1 महिनाको अल्टिमेटम दिइएको छ र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्रि

0: चाहिँ सक्नु हुन्छ।
1: मुक्तिनाथ मन्दिर जानुभयो, उहाँ निजी भ्रमणमा आउनु भएको, मुक्तिनाथ मन्दिर दर्शन गर्नुभयो।
2: अहिले सरकार मात्र बोलियो।
3: पहिचान खोल्ने सामग्री सम्प्रेषण नगर्न अपिल, गृहमन्त्री गुरुङले भोलि नागरिकसँग संवाद गर्ने। शैक्षिक परामर्श संस्थामा भाषा पढाउन योग्यता तोकियो। मलेसियाको सूचीमा परेका मध्ये 6 म्यानमारमा व्यवसायीको ताला, 25 संस्था नै निलम्बित। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियोहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला गतिविधिका कारण लोकतन्त्र धरापमा पर्ने आशंका व्यक्त हुन थालेको छ सत्तारूढ र प्रतिपक्षी दुवै दलका नेताहरूका पछिल्ला अभिव्यक्तिले सरकारको कार्यशैलीप्रति बढ्दो चिन्ता र आशंकालाई उजागर गरेका छन् देशमा संकट आउन सक्ने कतिपय अवस्थामा संकट देखिसकेको दावी समेत राजनैतिक नेतृत्वबाट हुन थालेको छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले लोकतन्त्र तान्त्रिक संस्थाहरूप्रति डर पैदा हुने गतिविधिप्रति सचेत गराउनु भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको नामै नलिई सभापति लामिछानेले पार्टीका नेताहरूलाई लोकतान्त्रिक संस्थाहरूलाई गिजोल्ने काम गर्न नहुने भन्दै सचेत रहन भन्नुभएको छ
2: आफ्नै परिवारभित्र पनि कहिलेकाहीँ अनुरोध गर्नुपर्छ आफ्नै परिवारका साथीहरू पनि मिलाउनुपर्छ आफ्नै परिवारका साथीहरूलाई पनि सम्झाउनुपर्छ बुझाउनुपर्छ यसको अर्थ म तपाईँहरूसँग असन्तुष्ट छैन म तपाईँहरूप्रति गर्व गर्दछु कि म त्यस्तो पार्टीको सभापति हुँ जसमा 101 होनहार युवाहरू जोडिएका छन् म गर्वका साथ भन्न सक्दछु जहाँ पनि भन्न सक्दछु तर थोरै चिन्ता त लाग्ने रहेछ जिम्मेवार भएपछि थोरै चिन्ता लाग्ने रहेछ त्यो चिन्ता मैले तपाईँहरूसँग व्यक्त नगरेर कहाँ व्यक्त गरौँ यो मेरो असन्तुष्टि होइन यो मेरो असन्तुष्टि बिल्कुल होइन यो थोरै चिन्ता हो त्यो चिन्ताको निवारण गर्ने जिम्मा तपाईँ हाम्रो हो
1: सभापति लामिछानेले पार्टीभित्रका नेताहरूलाई सम्झाउनु भएको छ उहाँले आफ्नो अभिव्यक्तिलाई असन्तुष्टको रूपमा नबुझ्न आग्रह गर्दै आफू चिन्तित भने बनेको उल्लेख गर्नुभएको छ
2: आज विभिन्न संस्थाहरू डराएका छन् इन्स्टिट्युसन्सहरू भत्किए भने लोकतन्त्र भत्कन्छ एकैपटक गर्लम गुर्लममै जाने त्यस्तो कमजोर घर होइन लोकतन्त्र हिजोका शहीदहरूले बलिदानी दिएका छन् हिजोका राजनीतिक दलहरूले जेल मेल भोगेर यसलाई बलियो बनाएका छन् बिल्कुल बलियो छ यो त्यो कमजोर छैन कमजोर हो त धेरै अगाडि ढलिसक्थ्यो यसलाई बलियो बनाएका छन् उनीहरू भन्न सक्छन् भोलि हामीलाई हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ सुशासनको कुरामा न हामी चुकेका थियौँ बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौँ हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ जनताले तिमीहरूलाई जिताए तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन त्यसैले हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ
1: कार गठन भएको पाँच महिना नपुग्दै लोकतान्त्रिक संस्थाहरूलाई गिजोल्ने र जिस्क्याउने काम भइरहेको भन्दै बालेन सरकारको आलोचना बढेको छ प्रधानमन्त्री बालेन्द्र शाहका क्रियाकलापले विपक्षी दललाई समेत त्रसित बनाएको दावी गरिएको छ प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीबाट अधिनायकवादको गन्ध आएको विपक्षी दलको आरोप छ प्रतिपक्षी नेकपा एमालेका नेता प्रदीप गेवालीले सत्तारूढ दल रासोपाकै नीति र मान्यता विपरीत प्रधानमन्त्री बालेन्द्र शाह बेलगाम ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै जुनसुकै बेला देशमा अधिनायकवाद लागू हुन सक्ने बताउनु भएको छ
3: यो सरकार एउटा निर्वाचित अधिनायकवादतिर जसको निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन पार्लियामेन्ट जसका निम्ति

0: हिंसाका घटनाले नागरिक समेत त्रासमा बाँच्नु पर्ने अवस्था बनेको छ। तर प्रधानमन्त्री शाह विपक्षी दलका आरोपसँगै नागरिकको चिन्ताप्रति समेत बेखबर जस्तै देखिनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या भएकी 3 वर्षीय बालिकाको परिवारसँग सरकारले सहमति गरेको 24 घण्टा नबित्दै सप्तरीमा अर्की 2 वर्षीय बालिकाको हत्या भएको छ। लगातार भइरहेका यस्ता घटनाले नागरिकमा अशान्ति र असुरक्षाको अनुभूति बन्न थालेको छ। तर प्रधानमन्त्री शाह भने दुई दिने छुट्टी मनाउन मुस्ताङ पुग्नुभयो। आज बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरेर बालेन्द्र शाह काठमाडौँ फर्कनु भएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो।
1: मुक्तिनाथ मन्दिर जानुभयो, उहाँ निजी भ्रमणमा आउनुभएको, मुक्तिनाथ मन्दिर दर्शन गर्नुभयो। आज बिहानै जानुभयो 9:30 यहाँ मुस्ताङबाट निजी भ्रमणमा आउनुभएको, मुक्तिनाथ मन्दिर दर्शन गर्नुभयो, आज बिहान फर्किनु भयो। अहिले हामीले चाहिँ जिल्लामा आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका थियौँ, अहिलेलाई मैले त्यति नै जानकारी गराएँ।
0: देशको नेतृत्व गर्नुभएका प्रधानमन्त्री शाह हत्या हिंसा र नागरिकले भोग्दै आएको शास्तिप्रति बेखबर बन्नुभएको देखिएको छ। एकातिर प्रधानमन्त्रीको कार्यशैलीमा अधिनायकवादको शंका व्यक्त भइरहेको छ भने अर्कोतिर देश संकटमा परेको दावी समेत राजनैतिक नेतृत्वबाट भइरहेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री शाहका गतिविधिले विपक्षी दललाई थप सशंकित बनाएको छ। 10 वर्ष जनयुद्ध लडेको तत्कालीन माओवादी र हाल नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रसन्नले पनि देशमा संकट देखिएको उल्लेख गर्नुभएको छ। सुगौली सन्धिपछि पहिलो पटक देशमा संकट देखिएको प्रसन्नले बताउनु भएको छ।
2: यो कुरा साँचो हो, अहिले देश साँच्चै संकटमा छ। सबभन्दा ठुलो कुरो राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखा परेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नु परेको थिएन, त्यस्तो संकटबाट गुज्रेको छ।
0: प्रतिपक्षी दलहरूले सत्तारूढ दललाई बलियो देखेका छन्। तर सत्तारूढ दल रासोपाले भने विपक्षी दलहरूलाई नै बलियो देखेको छ। यही राजनीतिक दावी र प्रतिदावी बीच सरकारले जनताको आशा पूरा गर्न नसके देश निराशातर्फ जाने चिन्ता स्वयं सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले पनि व्यक्त गर्नुभएको छ।
3: अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्षी झन बलियो छ। बलियो प्रतिपक्षलाई राजनीतिक ढङ्गले हामीले तय गर्न सकेनौँ, राजनीतिक तवरले हामीले काम गर्न सकेनौँ भने यसले अर्कै ठाउँमा लिएर जान्छ। र यसपटक पनि मुलुकले वर्षौंदेखि देखेको सपना पूरा गर्न सकेन भने मुलुक एउटा निराशामा प्रवेश हुन्छ। हामी त्यो चरणमा पुगेका छैनौँ, बिल्कुल पुगेका छैनौँ। मैले गर्वका साथ भन्दै आएको छु, सरकारका काम कारवाही गतिविधिहरूमा कहिलेकाहीँ कुनै कुनै निर्णयहरू विवादित हुन्छन्, कुनै कुनै निर्णयहरू असाध्यै धेरै आम नागरिकको वाहवाही पाउने खालका हुन्छन्। महत्वपूर्ण कुरा सरकारको नियत हो, सरकारले लिने नीति हो, त्यसमा केही पनि समस्या छैन, भइरहन्छन्।
0: सभापति लामिछानेले निराशा आउन नदिन सरकारसँग निरन्तर छलफलमा रहेको बताउनु भएको छ। सरकारका काम कारवाहीबारे आम नागरिकले उठाएका प्रश्नको जवाफ लिएर जनतामा जान समेत उहाँले पार्टीका नेताहरूलाई भन्नुभएको छ। सरकारलाई पार्टीले जिम्मेवार बनाएको भन्दै उहाँले सरकारको बचाउ र जिम्मेवारी बोध दुवै देखाउने प्रयास गर्नुभएको छ।
3: सबै कामहरू सरकारको पहिलो वर्षमा देखिने खालका पनि हुँदैनन्। जग हाल्ने बेला भएको हुनाले जग हाल्दा त्यो स्ट्रक्चर देखिन्न, मैले निरन्तरै भनिरहेको कुरा हो। त्यसैले अहिले हामी निरन्तर सरकारले 100 दिन मनाएपछि निरन्तर छलफलमा छ। पार्टीले आफ्नो गतिविधि निरन्तर रूपमा अगाडि बढाएको छ। पार्टीमा नयाँ साथीहरू आउने, जति पनि खाली पदहरूलाई पदपूर्ति गर्ने लगायत कामहरू निरन्तर भएको छ। म आफै अब मधेसतर्फ जाने तयारीमा भएको छु, सम्भवतः चाँडै नै हप्ता 10 दिन या 2 हप्तामा मधेस यात्रामा पनि निस्कन्छु, त्यहाँ अधिवेशनहरू गर्नुपर्नेछ।
0: सरकारका काम कारबाहीले जनतामा आशा जगाउन नसकेको स्वयं सत्तारूढ दलले नै स्वीकार गरेको छ। सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दलहरूले पनि प्रश्न उठाउँदै यसले देशमा संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। सत्तारूढ दलभित्रै सरकारका कामप्रति चिन्ता र निराशाको संकेत देखिनु तथा प्रतिपक्षी दलबाट अधिनायकवाददेखि संकटसम्मका प्रश्न उठ्नुले सरकारमाथि आफ्ना काम कारबाही सच्याउनु पर्ने दबाव बढाएको छ। सरकारले नागरिकमा बढ्दै गएको सुरक्षा निराशा र राजनीतिक आशंकालाई सम्बोधन गर्दै लोकतान्त्रिक संस्थाको भूमिका र मर्यादालाई थप स्पष्ट र प्रभावकारी ढंगले सुनिश्चित गर्नुपर्ने अवस्था देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
4: सूचना तथा संचार मन्त्रालयले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न संचार माध्यम पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ। मन्त्री विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपील जारी गर्नुभएको हो। उहाँले यौन हिंसाका पीड़ित विशेष गरी बाल बालिकाको पहिचान सार्वजनिक हुनु झनै गम्भीर अपराध भएको बताउनु भएको छ। समाचार सम्प्रेषण गर्दा पीड़ितको गरिमा गोपनीयता र सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा मन्त्री तिमल सिन्हाको जोड छ। पीड़ितको पहिचान जोगाउनु कानूनी दायित्व मात्र नभई मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धता भएको भन्दै यसअघि प्रकाशित भइसकेका त्यस्ता सामग्रीहरू पनि तत्काल हटाउन मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आयोजना गरेको नागरिक नीति र नेतृत्व कार्यक्रममा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नुहुने भएको छ। राष्ट्रपा केन्द्रीय कार्यालयमा भोलि साँझ हुने कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा आम नागरिकले गृहमन्त्री समक्ष आफ्ना गुनासा समस्या र सुझाव राख्न पाउनेछन् भने दोस्रो चरणमा प्राप्त सुझाव र नीतिगत विषयमा मन्त्री तथा पार्टी नेतृत्वबीच छलफल हुनेछ। नागरिकका आवाज र अपेक्षालाई सरकारको नीति निर्माण र कार्यान्वयनमा जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको राष्ट्रपाले जनाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका सम्पूर्ण निजी होस्टेलहरूलाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको अल्टिमेटम दिएको छ। होस्टेलहरूमा चर्को शुल्क, कमजोर पूर्वाधार, अस्वस्थ कर खाना र लागू औषध प्रयोग जस्ता विकृति बढेको गुनासोपछि प्रशासनले यस्तो कदम चालेको हो। मापदण्ड विपरीत सञ्चालनमा रहेका केही होस्टेललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। अब काठमाडौँका सबै होस्टेल अनिवार्य दर्ता हुनुपर्नेछ भने शुल्क दरिट सार्वजनिक गर्नुपर्नेछ। यस्तै महिला र पुरुषका लागि छुट्टा छुट्टै भवन, सुरक्षाका लागि सीसीटीभी र होस्टेलभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण बन्देज लगाइएको छ। तोकिएको 21 बुँदे मापदण्ड एक महिनाभित्र पालना नगरे थप कडा कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ। देशका 25 जिल्लामा लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेईको प्रकोप तीव्र बनेपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। परिवार कल्याण महाशाखाले आज विज्ञप्ति जारी गर्दै हालसम्म देशभरका 59 स्थानीय तहमा 80 जनामा यसको संक्रमण पुष्टि भएको र 21 जनाको मृत्यु भइसकेको जानकारी दिएको छ। संक्रमित मध्ये झापामा सबैभन्दा बढी 10 जना, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना रहेका छन्। तराई बाहेक इलाम, काभ्रे, काठमाडौँ, सिन्धुली र सुर्खेत जस्ता पहाड़ी जिल्लामा पनि यो भाइरस फैलिरहेको छ। संक्रमित 80 मध्ये 43 पुरुष र 37 महिला छन्। अध्ययन अनुसार संक्रमित र मृत कसैले पनि जेई विरुद्धको खोप लगाएका थिएनन्। झापामा संक्रमित 10 मध्ये 6 जनाको मृत्यु भएपछि सरकारले आगामी 3 साताभित्र त्यहाँका 30 वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरेको छ। सरकारले शैक्षिक परामर्श सेवामा भाषा प्रशिक्षण सम्बन्धी योग्यता तोकेको छ। शिक्षा मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 स्वीकृत गरी योग्यता तोकेको हो। निर्देशिकाले तोकेको योग्यता अनुसार अब आईएलटीएस, टोफल लगायतका तयारी गराउने प्रशिक्षकले स्नातक तह उत्तीर्ण गरी कम्तीमा 75% अङ्क ल्याएको हुनुपर्नेछ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया श्रमिक पठाउन सूचीकृत भएका 25 मध्ये 6 म्यान पावर कम्पनीमा ताला लगाएको छ। संघले आफ्नो निर्णय विपरीत सूचीमा परेका सबै 25 म्यान पावरलाई सदस्यबाट निलम्बन गर्दै 3 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। विवाद बढेपछि युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघको रोहबरमा सूचीकृत म्यान पावरहरूसँग भोलि छलफल गर्ने भएको छ। मलेसिया सरकारले नेपालका 25 म्यान पावरबाट मात्रै श्रमिक लैजाने गरी प्रणाली बनाएपछि व्यवसायीहरू आन्दोलित भएका छन्। काठमाडौँको संघमूलस्थित भ्याली होस्टेलमा भएको युवक हत्या प्रकरणका तीनजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। दाङका 22 वर्षीय बसन्त कालाथोकीको हत्या अभियोगमा प्रहरीले 12का 19 वर्षीय शेखर यादव, सोही उमेरका प्रमित पटेल र होस्टल सञ्चालक 23 वर्षीय आलोक ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। गत भदौ 5 गते बिहान होस्टेलमै कालाथोकीमाथि चक्कु प्रहार भएको थियो। उपचारका लागि सिभिल अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको थियो। घटनाबारे थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। नेपाल पर्वतारोहण संघले 8,000 मिटर भन्दा अग्ला नेपालका थप 6 वटा हिमालय अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा संघका अध्यक्ष फुरगेलजे शेर्पाले मान्यता दिलाउनका लागि आवश्यक कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। अमेरिका इरान युद्धका कारण भारतले हालसम्मकै उच्च मात्रामा रूसी तेलको खरिद गरेको छ। जुन र जुलाई महिनामा भारतले प्रतिदिन 26 लाख ब्यारेल भन्दा बढी रूसी तेल आयात गरेको व्यापार परामर्शदाता कम्पनी केप्लरलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। यो फेब्रुअरीमा आयात भएको न्यूनतम 10 लाख ब्यारेल प्रति दिनको तुलनामा उल्लेख्य वृद्धि हो। रूसी तेलले भारतको कुल कच्चा तेल आयातको आधारभन्दा बढी हिस्सा ओगटेको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण तेलको आपूर्ति प्रभावित भएपछि भारतलाई रूसमाथिको आफ्नो निर्भरता घटाउन झन कठिन भएको छ। र पाकिस्तानमा आयोजना हुने 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 20-28 गतेसम्म सञ्चालन हुने भएको छ। इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिताको मिति र खेल संख्या टुङ्गो लगाएको हो। यसपटकको सागमा एथलेटिक्स, फुटबल, क्रिकेट, कराते र तेक्वान्दो सहित 28 वटा खेल समावेश गरिनेछ। दक्षिण एसियामा एकता खेलकुदमा शक्ति भन्ने नाराका साथ हुन लागेको यस प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान दक्षिण एसियाका 7 राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
5: NBL अटो लोन
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
8: जे पाए त्यही खालास अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो हो नेपाली रेडियो,
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
14: नेपाली कंग्रेसको शेरबहादुर देउबा पक्षले 15 महाधिवेशन रोक्न अदालतबाट अन्तरिम आदेश मागेमा आत्मघाती हुने भएको छ। आफ्नै दलको लोकतान्त्रिक आवधिक महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतको ढोका घचघच्याउँदा पार्टीलाई नै संवैधानिक रूपमा विघटन र अस्तित्व संकटतर्फ धकेल्ने गम्भीर खतरा देखिएको छ। संविधान र राजनीतिक दल सम्बन्धी कानून अनुसार कुनै पनि दलले नियमित महाधिवेशन 4 वर्ष भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ। विशेष कारण देखाएर थप 1 वर्ष थप्न पाइने भएकाले 5 वर्ष भित्र र असाधारण परिस्थितिमा थप 6 महिना गरी 5.5 वर्षभित्र कुनै हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ। काङ्ग्रेसको 14 महाधिवेशन 2078 मंसिर 24 सम्पन्न भएकाले नियमित महाधिवेशन 2082 मंसिर 24 सम्पन्न गर्नुपर्ने हो। त्यसमा विशेष कारण देखाएर एक वर्ष थपे पनि आगामी मंसिर 24 गर्नुपर्ने अवस्था छ। तर असाधारण अवस्था देखाएर 6 महिना थप्दा पनि 2084 वैशाख 22 महाधिवेशन गरिसक्नै पर्ने संवैधानिक बाध्यता छ। यस्तो जटिल अवस्थामा महाधिवेशनको प्रक्रिया रोक्न अन्तरिम आदेश मागियो भने पार्टीलाई तोकिएको समय सीमाभित्र महाधिवेशन गर्न नदिई वैधानिकता गुमाउने र विघटनको जोखिम देखिन्छ। इतर पक्षीय अदालत गएर अन्तरिम आदेश माग गरी आदेश जारी नभएमा संस्थापन पक्षले तय गरेको कार्यतालिका अनुसार महाधिवेशन अघि बढ्छ। तर अन्तरिम आदेश जारी भएमा वा मुद्दालाई अदालती प्रक्रियाको लामो चक्करमा फसाइएमा वैशाखसम्ममा मुद्दाको टुङ्गो नलाग्ने र पार्टी विघटनको खाडलमा जाकिने कानूनविदहरू बताउँछन्। सर्वोच्च अदालतमा पुनरावलोकन वा यस्ता विवादमा पहिले नै आदेश र फैसला गरिसकेका न्यायाधीशहरूले पूर्ण इजलासमा बस्न नमिल्ने कानूनी अभ्यास छ। उपलब्ध सीमित न्यायाधीशहरूको सूचीबाट गोला प्रथा गर्दा हेर्न नमिल्ने न्यायाधीशहरूको इजलासमा मुद्दा पर्दै गयो भने सुनवाई हप्तौं लम्बिनेछ। प्रक्रियागत ढिलाइले गर्दा आगामी वैशाख 22 पनि मुद्दा किनारा नलागेर पार्टीको वैधानिकता समाप्त हुने अधिवक्ता

समाधान अदालतमा महाधिवेशन रोकेर होइन कार्यकर्ताको जनमत र वैधानिक प्रक्रियाबाट मात्र सम्भव हुन्छ भन्ने यथार्थलाई नजरअन्दाज गर्नु पार्टीका लागि प्रत्युत्पादक साबित हुने देखिन्छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ पूर्व राजा ज्ञानेन्द्र शाहसँग हिजो मात्रै भेट गर्नुभएका जय नेपाल पार्टीका अध्यक्ष धवल शमशेर राणा।
4: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक।
6: This home internet.
7: अब यो हिमानी ट्रस्टको कार्यक्रम थियो, त्यो कार्यक्रम पछि एकछिन सरकारसँग भेटघाट भयो, भराखुसारी भयो। मैले नयाँ पार्टी हाम्रो जय नेपाल पार्टी दर्ता गरेको विषयमा पनि बताएँ, राजाको सल्लाह राय सल्लाह पनि लिएँ, समसामयिकको विषयमा पनि राजाकोसित कुरा भयो।
3: यो राय सुझाव सल्लाह चाहिँ के लिनुभयो, के दिनुभयो उहाँले?
7: अब होइन, देशको काल परिस्थिति के छ कसो छ भनेर सल्लाह गर्यौँ, अरू त के हुने हो र
3: भनेको देश काल परिस्थिति। अब जय नेपाल पार्टी खोल्नु भएको छ, यो बारेमा अब उहाँले के भन्नुभयो अनि यहाँले के जानकारी गराउनु भयो?
7: होइन, राजाले अब शुभकामना छ पार्टी खोल्यो, अब शुभकामना छ भनेर भनिबस् अनि मैले जानकारी गराएँ। त्यस्तै त हो, त्यही हो, खासै केही होइन।
3: भनेको
7: राजाले कसैलाई राम्रो नराम्रो भन्दैनन्, सबैको राजा हुन्।
3: अब यहाँको पूर्व निर्धारित कार्यक्रम अनुसार थियो कि भेटघाट त्यो अपरझट भएको हो?
7: अब कस्तो भन्नु भने त्यो कार्यक्रम, त्यो हिमाली ट्रस्टको कार्यक्रममा अनि राजाले बोलाइबस्यो अनि कुरा गरिबस्यो।
3: हजुर, उहाँले चाहिँ के चासो राख्नुभयो खास यहाँसँग चाहिँ?
7: नै अब पार्टी खोल्यो, अब कस्तो छ के छ, अब त्यो सामान्य कुरा त हुन्छ नि।
3: सामान्य अब दुर्गा प्रसाईले खोल्ने बित्तिकै छोडेर जानुभएको कुरा पनि भयो कि भएन?
7: खासै भएन, दुर्गा प्रसाईको कुरा,
3: दुर्गा प्रसाईको कुरा भएन। देशको यो अवस्थाको बारेमा चाहिँ पूर्व राजाको चिन्ता अथवा चासो चाहिँ के थियो खासमा?
7: देश जनताको भलो होस् भनेर चाहना हुँदै हुन्छ राजाको, सबैको कल्याण होस् राम्रो होस् भनेर त उहाँले जहिले पनि त्यही भन्नुहुन्छ।
3: उहाँले त्यो पनि भन्नुहुन्छ। अब जय नेपाल पार्टीको यहाँ अध्यक्ष हुनुहुन्छ, यहाँले आगामी अब रणनीतिको रूपमा चाहिँ कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्ने यहाँलाई पनि सल्लाह सुझाव पनि पाइयो होला?
7: पक्कै पाइयो नि,
3: त्यो सल्लाह सुझाव भन्न मिल्छ कि?
7: नै, सबैलाई समय छ, जाउ पार्टी खोलेछ भन्ने त्यही त हो, अब अरू के सल्लाह हुन्छ
3: भनेको? हजुर, एजेन्डाहरू अब जनतामा जाँदाखेरि के लिएर जाने जस्तो कुराहरू पनि भयो कि?
7: एजेन्डा त हामीले राजालाई सोध्ने होइन, हाम्रो एजेन्डा क्लियर छ नि, सनातन धर्म सबै चाहिँ हिन्दू आदि राज्य संवैधानिक राजतन्त्र, एजेन्डा थाहै छ नि, एजेन्डाको विषयमा के कुरा गर्ने उहाँलाई थाहै छ,
3: उहाँलाई थाहै छ, त्यही थाहा भएको कुरामा यहाँले अवगत गराउनु भयो।
7: हजुर हजुर हजुर,
3: अवगत गराउँदाखेरि चाहिँ उहाँले केही न केही भन्नुभयो होला, अब यसरी सबैलाई मिलाएर
7: राजाले कहिले पनि नकारात्मक कुरा गरिबस्छिन्न, अब सबैलाई राम्रो होस् भनेर हो, राजा सबैको साझा हो, अब यो पार्टीभन्दा माथि हामीले राजालाई राजनीतिमा तान्न पनि खोज्दैनौँ, तान्न पनि हुँदैन, पार्टीभन्दा माथि राजा सबैको साझा हो, त्यस कारणले राज संस्था पुनर्स्थापनाको विचार भएकोले सल्लाह परामर्श त भइहाल्छ नि।
3: पार्टी खोलेपछि पहिलो पटक यहाँको परामर्श भयो यो त?
7: हजुर हजुर हजुर हजुर हजुर,
3: पहिलो पटक भयो। अब चुनावमा त फेस गर्न जाँदै हुनुहुन्छ होइन, त्यो यो मुद्दा लिएर जाँदै हुनुहुन्छ भन्दा सबैलाई समेटेर लिएर जानुपर्छ भन्ने नै पूर्व राजा ज्ञानेन्द्र शाहको यहाँलाई चाहिँ सल्लाह सुझाव रह्यो।
7: हजुर हजुर,
3: अहिलेको सरकारको बारेमा केही कुरा

0: भयो कि भएन?
1: सरकारको बारेमा खास केही भएन, अब के छ हामी सबैले पढिरहेछौँ फेरिरहेछौँ।
0: यहाँले चाहिँ सरकारको बारेमा केही जानकारी गराउनु भयो कि के छ अवस्था कस्तो भनेर?
1: उहाँले त्यस सरकारको विषयमा मैले के जानकारी गरेँ आधार सबै थाहा छ नि के
0: भइरहेको छ। हजुर, यहाँलाई चाहिँ के लागेको छ अहिलेको सरकारले कसरी काम गरिरहेको छ के छ भन्ने?
1: मलाई सोध्नुहुन्छ भने व्यक्तिगत रूपले जन अपेक्षा अनुसार जसरी भोट आयो बालेलाई देवतीकरण गर्यो त्यो हिसाबले काम हुन सकेका छैनन्। अनुभवको कमी जस्तो देखिया छ
0: यसले चाहिँ जनतामा आशा भन्दा पनि
1: बिस्तारै जुन उत्साह र उमङ्ग थियो नि बालेन सरकारको तर उमङ्ग घट्दैछ
0: क्रेज घट्दैछ।
1: त्यो त अब हजुरले पनि देख्नु भएको छ मैले पनि महसुस गरेको छु सबले
0: गरेर। अबका चुनावमा चाहिँ जय नेपाल पार्टी कस्तो बनेर आउँछ त त्यसो भए?
1: एकदम मजबुती साथ हामी घन्टीलाई टक्कर दिने भनेर स्थानीय निकायमा चुनावमा जान्छु
0: भनेको यहाँको प्रतिस्पर्धा चाहिँ अब घन्टीसँग मात्रै हो त्यसमा अरूसँग होइन।
1: अब पुरानो पार्टीलाई जनताले पछ्याउँदैन त्यो हामीले देखेको छ। एउटा राष्ट्रवादी एउटा राजा सहितको हिन्दू अधिराज्यलाई एजेन्डा बनाएर बोकेको पार्टीलाई जनताले खोजेको छ त्यो एजेन्डामा त्यो पार्टी इस्टाब्लिस गर्नुको लागि हाम्रो लक्ष्य हो।
0: पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटिसकेपछि यहाँमा कस्तो उत्साह आएको छ त? अब
1: मैले राजालाई जानकारी गराउनु पर्ने थियो जानकारी गराई ठिक छ नि राजाको शुभेच्छा छ अरू मैले के भन्छु
0: शुभेच्छा छ त्यहाँभन्दा बढी चाहिँ अहिले नभनिहालौँ होइन त पूर्व राजा पनि उत्साहित हुनुहुन्छ यहाँको यहाँले पार्टी खोल्दाखेरि यहाँ पनि भेट्दाखेरि उत्साहित हुनु हो भन्न भयो अहिले त्यसो भए
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
0: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: सहित गुणस्तरीय स्वास्थ्य सेवा को निम्ती
1: निको चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर दशित
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपीडी सेवा
1: 24 घण्टा एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा फुल बॉडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर बाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855-63172 र 9852-12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
7: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
6: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855-88002।
8: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज,
9: स्वदेश टाइम चेक,
10: इस समय सूचक का साथ में
11: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली, भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0656-5569-53, 9855-77061 र 9855-77053।
5: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
9: It's 9 o'clock, अहिले 9 बजेको छ।
12: यो रेडियो नेपाल हो, राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अप्नाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरकारवालाको जोड। भारतको ओडिसा राज्य स्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत्र 20-28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदल पछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको 35 वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका केन्द्रीय सदस्यलाई लक्षित गरी हिजो र आजका लागि राखिएको नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको दिएको जिम्मेवारी पूरा गर्न खरो उत्रिनु पर्नेमा जोड दिनुभयो। सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति पार्टीमा आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार संसद र राजनीतिमा गइरहेकाले रासोपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले रासोपा विधिभन्दा बाहिर नजाने पनि बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधि संघको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाइसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भइरहेको बताउँदै पीडितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीडितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरुद्धको जेई खोप नलगाएका जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। जेईका केस बिरामीको अवस्था हालसम्म सबैभन्दा बढी झापामा 10, कैलाली र मोरङमा 7, सप्तरी र कञ्चनपुरमा 6 तथा चितवन सुनसरी नवलप्रासी पूर्वमा 5 रहेका छन्। मुख्यतया तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम काभ्रे पलाञ्चोक काठमाडौँ सिन्धुली सुर्खेत लगायत पहाडी जिल्लामा जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। यो रोग लागेमा उच्च ज्वरो टाउको दुख्ने बेहोस हुने झट्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। पर्वतको फलेवास नगरपालिका 10 कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। महाशिला गाउँपालिकाको लुङदेउरालीबाट बिहादी गाउँपालिका 1 बाछातर्फ जाँदै गरेको अटोरिक्सा आज दिउँसो फलेवास 10 कुर्घा स्थित सडकबाट करिब 10 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि अटोमा सवार बिहादी गाउँपालिका 1 बाछा देउरालीका 49 वर्षीय प्रेम बहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कुमार पटेलले जानकारी दिनुभयो। घाइते सबैको प्रदेश अस्पताल कुष्मामा उपचार भइरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
13: हेलो,
14: के गर्दै छौ?
13: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
14: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
13: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
14: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
13: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
14: अब
15: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
12: अब बाँकी समाचार। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलग्गिनु त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानूनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरकारवालाले जोड दिनुभएको छ। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा आज आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 का 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बागलुङमा जबरजस्ती करनी अर्थात बलात्कारका घटना बढ्दै गएको पाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्ती करनीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
16: बागलुङमा जबरजस्ती करनी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्ती करनीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्ती करनीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
17: गत सालको साउन महिनामा 3 भदौ महिनामा 2 असोज मङ्सिरमा 1 माघमा 1 फागुनमा 1 चैतमा 1 र जेठमा 3 असारमा 2 गरी 14 मुद्दा दर्ता छन्। जबरजस्ती करनीको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो, उमेर हद हेरेर यसको सजाय क्षतिपूर्ति जरिमाना छुट्याएको।
16: प्रहरीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्ती करणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्ती करणीका मुद्दा बढी हुने गर्दछन्। पीडितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
18: जबरजस्ती करणीको मुद्दाहरू संख्या बढिरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जारी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायराभित्र ल्याइसकेपछि र सरकार वकिलको चाहिँ उपस्थितिमा बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि चाहिँ बढी 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर चाहिँ म्याथअप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
16: कानुनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
19: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौँ त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। पाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
16: जबरजस्तीकरणका घटना नियन्त्रणका लागि कानुनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवाला द्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
12: अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 जना बेपत्ता भएका छन्। पनामाको झण्डा रहेको जहाजमा 24 जना यात्रु सवार रहेका मध्ये 2 जनाको उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 सिनियर, 3 म्यानमार र 1 बङ्गलादेशका नागरिक रहेका बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिङ्गापुर जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
20: हाल परीक्षणको रूपमा 10 वटा तानबाट कपडा उत्पादन भइरहेको हेटौडा कपडा उद्योगले थप 10 वटा तान सञ्चालन गरेर कपडा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 वटा तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपडा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोग हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा कपडा, रङ्गीन तथा बुटेदार कपडा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।
12: अब खेल समाचार। 14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लिग एनपिएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले 3रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भारतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। अब मौसम। आज राति देशको हिमाली र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अप्नाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरकारवालाको जोड। भारतको ओडिसा राज्य स्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता र 14 दक्षिण एसियाली खेलकुद साग चैत्र 20 देखि 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। हवस् त राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 94 374 98 510 61 356 356।
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656 50 10 60।
6: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
10: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63 938 र 9855 65 542।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। आफ्नै 19 वर्षीय छोरीलाई धम्की दिई जबरजस्ती करडी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका 45 वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पीड़ित छोरी स्वयं प्रहरी कार्यालयमा पुगेर बाबु विरूद्ध जबरजस्ती करडीको निवेदन दिएकी थिइन्। प्रहरीका अनुसार पक्राउ परेका पुरुषले बयानका क्रममा छोरीमाथि जबरजस्ती करडी गरेको स्वीकार गरेका छन्। श्रीमती र छोरा जापानमा रहेका ती पुरुष करिब 8 महिना अघि नेपाल आएका थिए। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपाल आएको प्रहरीले जनाएको छ। केही समयपछि जापान फर्कने तयारीमा रहेका उनको बयानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाबु छोरी मात्रै घरमा बस्दै आएका थिए। गत साउन 28 गते रक्सी सेवन गरेका उनले धम्की दिई छोरीमाथि जबरजस्ती करडी गरेको निवेदनमा उल्लेख छ। प्रहरीले भदौ 4 गते ती पुरुषलाई पक्राउ गरेको हो। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। महानगरपालिका स्थित एक रिसोर्टमा 15 वर्षीय बालिकामाथि बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा पीड़ित परिवारले भरतपुर महानगरपालिका 7 का 28 वर्षीय सन्देश भट्ट विरूद्ध जिल्ला प्रहरीकारले चितवनमा जाहेरी दिएका छन्। जाहेरी अनुसार भट्टले बालिकालाई भरतपुर महानगरपालिका 4 स्थित मिशन सफल प्रहाली नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। घटना साउन 31 गते भएको बताइएको छ। पीड़ित परिवारका अनुसार भट्टले योजनाबद्ध रूपमा रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ पुगेका थिए। रिसोर्टको कोठामा पुगेपछि चुकुल लगाएर बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दा चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरिएको छ। घटनापछि आरोपी भट्ट फरार रहेको र प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। पीड़ितको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले बताउनुभयो। ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान 5:50 बजेको समयमा भरतपुर एक आपटारीमा नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको 82P7077 नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 03001/3530 नम्बरको ट्रकको अगाडि भागमा ठोकिएको थियो। सोही क्रममा रामनगरबाट आपटारीतर्फ जाँदै गरेको 46 नम्बरको इन्डियन कार समेत ट्रकको पछाडि ठोकिन पुगेको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर 13 बस्ने वर्ष 2021 का सन्देश विष्टको उपचारकै क्रममा बिहान 6:53 बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ। मोटरसाइकल पछाडि सवार रहेको तनहु नगरपालिका 2 बस्ने वर्ष 19 का पुकार श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा परेका 3 वटै सवारी साधन र ट्रक चालक मकवानपुरको हेटौडा 18 बस्ने वर्ष 36 का वृद्ध लामालाई नियन्त्रणमा लिएको छ। खैरानीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका 2 जना दिदीभाइ रहेको खुलेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरानी 1 तरकारी चोकमा शनिबार दिउँसो 12:30 बजेको समयमा नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बागमती प्रदेश 03001/2573 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01/015P3385 नम्बरको मोटरसाइकल एकापसमा ठोकिएको थियो। दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रह्मपुरी गाउँपालिका 4 बस्ने वर्ष 23 का मेहबुब रजा र पछाडि सवार महतोरी गौशाला नगरपालिका 5 बस्ने वर्ष 33 की अजिमा प्रवीण रहेका छन्। दुवैजनाको शव मृतकका बुवाले शनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। प्रहरीका अनुसार मृतक दुवैजना दिदीभाइ हुन्। सप्तरीमा मृत भेटिएकी 2 वर्षीय नाबालिकालाई उनकै सौतनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शम्भुनाथ नगरपालिका 3 घर भएका मोहम्मद इरफानकी 2 वर्षीय छोरी खुसी खातुन आइतबार घरबाट हराएको 2 घण्टामा मृत भेटिएकी थिइन्। घर पछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको छ। हत्यामा संलग्न आरोपमा 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले बताउनुभयो। मुस्कान खातुन
मृतक नाबालिका के कान्छी आमा हुन्। मोहम्मद इरफान की जेठी पत्नी र कान्छीको बीचमा विवाद भएको थियो। मृतकका बुबा मोहम्मद वैदेशिक रोजगारीका लागि कतारमा छन्। शनिबार दुई पत्नीको बीचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयले बताएका छन्। सम्पत्तिको हकदार को हुने भन्ने बारे पनि दुईजनाको बीचमा विवाद भएको थियो। पुर्खौली घरमा इरफान के जेठी पत्नी र छोरी बस्दै आएका थिए। कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, घाउचोट देखिँदैन, हत्यामा एकजनाको मात्रै संलग्नता देखिन्छ। गरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकाम स्थित कलैया प्रादेशिक अस्पतालको शवगृहमा थियो। गरिमाको हत्या विरुद्ध बुधबारबाट भएको सड़क संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएका हुन्। कलैया उपमहानगरपालिका चौधका बगवन स्थित पासवा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो। उनलाई हिन्दू परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए। सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौँ गएका गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्याह काठमाडौँबाट फर्केपछि प्रहरीले शव बुझ्न कलाई अस्पताल लगेको थियो। बालिकाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी रहेका थिए। बेलुकादेखि हराएकी 2 वर्षीय बालिका आइतबार फेला परेकी छिन्। शनिबार बेलुका 5:30 बजेतिर कलाई उपमहानगरपालिका वडा नम्बर 1 कटिपर्सा टोलबाट हराएकी बालिका आइतबार बिहान 5:45 बजे कलैया 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। शनिबार बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकोमा आइतबार बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले नाबालिकाको हकमा यौनाङ्गमा पूर्ण प्रवेश नभई स्पर्श मात्र भएको अवस्थामा पनि त्यसलाई जबरजस्ती करणीय मानिने व्याख्या गरेको छ। महोत्तरीका सञ्जय मुखिया बिन संलग्न जबरजस्ती करणीय मुद्दामा फैसला गर्दै सर्वोच्चले यस्तो नजर स्थापित गरेको हो। उक्त फैसला 2082 चैत्र 19 गते भएको थियो भने हालै फैसलाको पूर्ण पाठ सार्वजनिक गरिएको हो। न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो। फैसलाले बलात्कार मुद्दामा हाइमेन सुरक्षित रहँदैमा करणी नभएको भन्न नमिल्ने ठहर गरेको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कार्यवाही गर्न, पीड़ित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले हातमा विभिन्न मागसहितका प्ले कार्ड बोकेर नाराबाजी समेत गरेका थिए। राष्ट्र स्वतन्त्र पार्टी रासभाका सभापति रविला मिसानीले बितेको 35 वर्षको हिसाब गर्न छाड्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। आइतबार पार्टीको नीति संगठन र नेतृत्व विषय कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिसानेले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वर्ग मूल विचार रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भूल भएको बताउनुभयो। नेपाली काङ्ग्रेसले शेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ। काङ्ग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताउनुभयो। यसै अनुरूप काङ्ग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो श्रृङ्खलामा शेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको हो। संचार मन्त्री विक्रम तिमिल्सनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्विर, भिडियो र अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आइतबार अपिल जारी गर्दै मन्त्री तिमिल्सनाले यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गर्नुभयो। रोल्पामा नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य लालबहादुर ओली विश्वसहित 13 जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। रोल्पाको गंगादेव गाउँपालिका निवासी ओलीसहित 13 जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
गत वर्षको जेएनसी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सटगन सहित प्रहरीले झापाको दमकबाट एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका सहघर भई हाल दमक नगरपालिका दुई रतुवा पुल नजिक अक्ष एन्टरप्राइजेस मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका 20 वर्षीय सुमन कर्ण रहेका छन्। स्वस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.5।

0: केटाले फकाउन नसके जस्तो छ है
1: गाउँदिन म।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: ठूलो आफ्नो अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ, तिमी आफू आफै भगवानमा अर्पित हौ, यही नै सबभन्दा ठूलो सहारा हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुत पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। म मेरो परमात्मा समान ब्रह्मज्ञानी श्री गुरुदेव को चरणमा दण्डवत प्रणाम गर्दै गीतोपदेश भगवान श्री कृष्णले जुन बक्सिनु भएको छ त्यसको म प्रवचन गर्ने अनुमति माग्छु। अहिले म गीता अध्याय 4:35 मन्त्रबाट यहाँहरू समक्ष प्रवचन गर्ने अनुमति माग्छु। भगवान् श्री कृष्ण दया परवश भएर आफ्नो मित्र अर्जुनलाई भन्नुहुन्छ, यस ज्ञात्वा न पुनर्मोह मिमं यास्यसि पाण्डव येन भूता निशेषाणी द्रक्ष स्याद मन्यथो मयि भन्नुहुन्छ। परमात्मा अर्जुनप्रति आत्मसाक्षात्कार गरेका व्यक्तिहरूबाट वास्तविक ज्ञान पाइसकेपछि तिमी फेरि कहिल्यै यस्तो मोहजालमा पर्दैनौ, तिमी ज्ञानी भइहाल्छौ, संसार तुच्छ देख्छौ, किञ्चित न पश्यन्ति जगत समग्र। ज्ञानीहरूले यो जगतलाई एउटा तृण बराबर पनि देख्दैन भनिएको छ, किनभने यो ज्ञानद्वारा तिमीले सबै जीव परमात्माका अंश हुन् तथा तिनीहरू सबै मेरै हुन् भन्ने अनुभव गर्न सक्छौ। यसरी सारा प्राणीभित्र र मभित्र पनि त्यही परमात्मा एउटा प्रवेश गरेको छ, यसरी बुझ्न पर्यो। त्यही एउटा परमात्मा, त्यही एउटा आकाश हरेकको घडाभित्र पस्छ, हरेकको घरभित्र पस्छ। आकाश त्यही हो, मेरो घरमा पसे प्रवेश गरेको आकाश र तपाईँको घरमा प्रवेश गरेको आकाश छुट्टै होइन। त्यसो भएर सुरमुनिदेखि भुसुनासम्म छौ प्रभु सबका घटमा टम्म, यसरी परमात्मा एउटै सबैको घटमा बस्नुभएको छ भनेर त्यो परमात्मालाई याद गर्ने, कसरी याद गर्ने देखेको छैन भन्नु होला है। सारा विषय चिन्तन नगर्नुहोस्, तपाईँ बिना विषयको निर्विषय हुनुहुन्छ, त्यो निर्विषय जुन वस्तु हो त्यो आत्मा हो, त्यो ज्ञान जसले तपाईँभित्र बसेर सबैलाई प्रकाश दिइराखेको छ हो त्यो ज्योति, तपाईँको जीवनलाई उज्यालो दिने जुन ज्योति हो त्यही हो परमात्मा। यसरी त्यो परमात्माको अनुभव विषयलाई त्यागेपछि हुन्छ, निर्विषयम् मन मुक्तो निर्विषयम् मन एव मनुष्याणाम् कारणं बन्ध मोक्षयो बन्धश्च विषयासक्त मुक्तो निर्विषयान् मन। निर्विषय भएर त्यो परमात्माको याद गर्नुहोस् आफ्नै घरमा, आफ्नै दरबारमा, आफ्नै बगैँचामा बस्नुहोस्। याद गर्नुहोस् परमात्मालाई खोज्न कहीँ पनि जानु पर्दैन, तपाईँभित्र छ परमात्मा। त्यसलाई विषय वासनामा आबद्ध भएको जीवले ठहर्याउन अलिक गाह्रो पर्छ, त्यस भएर अभ्यास गर्नु। आत्मसाक्षात्कार गरेका व्यक्तिबाट ज्ञान प्राप्त गर्नु, परिणामस्वरूप व्यक्तिले वस्तुको यथार्थ ज्ञानकारी जानकारी प्राप्त गर्दछन् र साथै सम्पूर्ण जीवात्मा भगवान के अंश हुन् भन्ने कुरा बुझ्दछन्। परमात्मा भन्दा भिन्न अस्तित्व बोध हुनलाई माया भनेको छ। माया अनि त्यो मायाको जाल हुन्छ, फेरि त्यो मायाको जालमा हामी फसिराखेका छौँ। माया भनेको होइन होइन, या भनेको जुन वस्तु हो, त्यो दुईटा शब्द जोडेपछि माया भन्छ। मा शब्द निषेधात्मक हो। या भनेको यो, अर्थात् यो होइन भन्ने भाव नै माया हो। केही मानिसहरूका विचारमा परमात्मा एकजना महान ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, उहाँसँग हाम्रो केही सम्बन्ध छैन र परब्रह्म निराकार छ। वास्तवमा भगवद् गीताका अनुसार निराकार ब्रह्म भन्नु भगवान श्रीकृष्ण आफै नै हुनुहुन्छ। परमात्मामा अथवा भगवान हुनुहुन्छ प्रत्येक प्राणीको हृदयभित्र, हृदय पुण्डरीक भएर यहाँ लेखिएको छ। हृदय पुण्डरीक गीतामा त्यो हृदय पुण्डरीकमा भगवानको निवास हुन्छ। हृदय पुण्डरीक मुटु हो, त्यो मुटुको आसपासमा दुई अङ्गुल हुन्छ हो, त्यहीँनिर परमात्माको दरबार छ, त्यही हो परमात्माको निवास स्थान। यसरी त्यो परमात्मालाई हृदय पुण्डरीकमा त्यो बाटुलो मुटुको नजिकै सम्झनुहोस्। कहीँ जानु परेन, त्यसलाई ज्ञान चक्षुले हेर्नु, विचार गर्नु। बाहिरी जे देख्नु भएको छ त्यो नाशवान वस्तु हो, त्यो भित्र बसेको जुन परमात्मा हो त्यो मात्रै सत्य हो। जो बाहिर रूप र नामले सुसज्जित छन्, त्यो रूप र नाम तिनीहरूको अस्तित्व धेरै समय रहँदैन, नाम रूपादि जगत। यसरी सम्पूर्ण वस्तुका कारण हुनुहुन्छ परमात्मा। ब्रह्म संहितामा पनि भनिएको छ परमात्मा भगवान हुनुहुन्छ र सबै कारणका पनि कारण हुनुहुन्छ। लाखौँ लाख अवतारहरू उहाँका विस्तार मात्र हुन्। यो सारा जगत जम्मै परमात्माको अवतार हो। हजुर, हामी यहाँ अवतरित भएका छौँ तर अज्ञानी भयौँ। हामी संसारमा अवतरित त भइयो तर अज्ञानी भइयो। संसारिक ज्ञान त अहिले पाइन्छ जत्र तत्र। यो ज्ञान, आध्यात्मिक ज्ञान पाउन बहुत मुस्किल छ। यसै गरी सम्पूर्ण जीवात्माहरू परमात्माकै अंश हुन्। परमात्माका अनेक अंशहरूको विस्तारमा उहाँको आफ्नो छुट्टै अस्तित्व हराउन पुग्छ भन्ने मायावादीहरू दार्शनिकहरूको विचार झुटो हो। यो विचार सत्य होइन। यसरी यो भौतिकवादी विचार हो। भौतिक जगतमा यदि कुनै वस्तुलाई विखण्डित पारिन्छ भने त्यसको मूल स्वरूप नष्ट हुन जान्छ। यस्तो अनुभव हामीले गरेका छौँ। तर परमात्माका स्तरमा एक मात्र, एक जोडा एकै हुन्छ र एकमा एक हटाउँदा पनि एकै बाँकी रहन्छ भन्ने मान्यता मायावादीहरूका भेटिँदैनन्। वास्तवमा परब्रह्मको स्वरूप यस्तै रहन्छ। ब्रह्म विज्ञान को पर्याप्त ज्ञान नहुनुले हामी माया द्वारा ढाकिएका छौं। सम्पूर्ण कुराहरू हामी देख्न सक्छौं। त्यो आनन्द भन्ने वस्तु नपाएर हामी कुन चिज भए आनन्द प्राप्त होला भनेर धेरै जिज्ञासा गऱ्यौँ। विवाह भए आनन्द हुन्छ कि भएन, छोरा पायो हुन्छ कि भएन, पलङ बनाएर हुन्छ कि दरबार खडा गरेर हुन्छ कि अनि भैँसी पालेर हुन्छ कि के गरेर हुन्छ। आनन्द खोज्दा खोज्दै आनन्द पाइएन, किन त्यसलाई ढाकिराखेको छ।

0: आज विक्रम सम्बत 2083 साल भदौ 8 गते सोमबार साउन शुक्ल द्वादशी 24 अगस्त सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: छोरीहरू सधैं असुरक्षित, रविलाई जोगाउने राहदानी विधेयक अघि बढ्यो। बिजुलीमा स्वर्णिमले कर लगाउने, विराजले सहुलियत दिने, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्टाउँदै सातु व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकको शुभ समाचार।
0: कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा शहरमा उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल, अर्गानिक फार्म हाउसदेखि ठूला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। सहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चासो र जङ्क फुडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेसाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जाँतोमा सातु सँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जाँतोले जौ, चना, चामल, भटमास, उबा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेसल सातु पनि ग्राहकको रोजाइमा रहेको सापकोटा बताउँछन्। स्पेसल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रुट समेत राखिएको हुन्छ। ढिकी जाँतो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका सहरमा विभिन्न मार्ट मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षकमा शोभा गेमालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ, यो लिँदैछौ। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बाल बालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अवोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अवोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं? एउटा प्रश्न परिवारको पीडामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन, इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कति पटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको

0: हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन् अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र तीन वर्षकी ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिँदा मन थाम्नै सकिँदैन। हे भगवान्, त्यो नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन। तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित? नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो यो।
1: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 साउनमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामा खुदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झुटो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था अट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000 देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी ऐन 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000 देखि 5,00,000 रुपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह्न अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
0: केही समय त ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटके घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि भएको नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 मुद्दाको बिगो मात्रै करोडौं रुपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस सुरक्षण मुद्रण खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8 अर्ब 36 करोड रुपैयाँ बिगो सहित 5 जना पूर्व मन्त्रीहरू र 10 जना सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डाक्टर रामशरण महत, स्वर्गीय पुष्पबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। सुरु अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले सुरु तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्यवस्था सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ, दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले सुरु फैसला विरुद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
0: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिमाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँडका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 जना कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3-3 वर्ष कैद सजाय भएका खोबारी शाह, सोनार र शिवमंगल प्रसाद कुशवाहलाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
1: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले 7 प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
0: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपरेको थियो। यता ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसुल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको